झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
5: के तपाईलाई थाहा भयो,
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
5: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानि विभागीय कारवाही हुन्छ।
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
5: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
5: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
7: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
8: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
9: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 12 गते सोमबार, सेप्टेम्बर 28 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व रेबिज दिवस, अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस पनि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
0: जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुर सम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
1: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएमसँग भन्नुभयो,
3: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
1: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गति दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकार्यमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 386 वर्षा मापन 186 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
0: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
3: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क नभएको, तर हालसम्म 2 डेड बोडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यहाँसम्म हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
1: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आगमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी स्थल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सङ्घामा बाढ़ीले सड़क बगाएर सवारी आगमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिममा रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारा मा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
0: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिम हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
5: काहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै फ्लो गरेको अवस्थाहरू छ त्यहाँ। यहाँहरूले घर नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
10: प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले
1: उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौतर्फी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि आठसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10मा अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12मा विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा काली गण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा। अजित अधिकारीले लेख्नु भएको हो, गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्री पन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन, संस्थापनको क्षेत्रीय अधिवेशन देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5,00,000 जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रूकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा, हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवरालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ, नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव र कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने तीन पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड र उत्तर प्रदेश बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराती च्याम्पियनशीपमा एरिकाको यो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमितेतर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा आलाली र खलिफा अलकाबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागी मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी HD र SDTV च्यानल हरू। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नु होस, कॉल गर्नु होस 9709184147। शर्त हरू लागू हुने छन्।
13: प्यास्तो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा भदौ 10 को भोटेकोसी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बाढ़ीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 सय नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लालाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
14: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज ABC भन्छ। ABC अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काका घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धित गरेर अगाडि बढ्न सक्नुहुन्छ।
4: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो, मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा

0: कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अप्रेल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट देशभर 21 जनाको मृत्यु। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित। कमजोर बन्दै न्यून चापीय प्रणाली, वर्षा रोकिएसँगै आजदेखि घाम लाग्दै जाने मौसमविदको भनाई। बाढ़ी जन्ने जोखिमबाट बस्न पूर्व सूचनाले धेरै सहज भएको। पूर्व सूचना समितिका संयोजक सुशीला बस्नेतको भनाई। दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा। र भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोले कम्तीमा 56 जनाको मृत्यु। अब खोज खबर विस्तारमा। बिहेबारदेखिको अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट देशभरमा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म विपदमा परि 5 जना बेपत्ता भएका र 5 जना घाइते भएका छन्। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको थियो। पछिल्लो 4 दिनमा बाढ़ी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब 9,000 नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। उद्धार गरेका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तह मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी र पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विपदबाट 143 घर पूर्ण र 51 घर आंशिक रूपमा क्षति भएका छनृ।

0: प्राधिकरणबाट विपदको पूर्व तयारी स्वरूप अग्रपन्थीमा खटिने सहितलाई 5,000 भन्दा बढ़ी र बाढ़ी पूर्वानुमान महाशाखाबाट सम्बन्धित बाढ़ी प्रभावित स्थानीय बासिन्दालाई 8,14,000 एसएमएस पठाएको प्राधिकरणले जनाएको छ। चार दिनमा देशभरका 186 स्टेशनमा 100 मिलिमिटर भन्दा बढ़ी कुल वर्षा मापन भएको छ। सबैभन्दा बढ़ी नवलपरासी बर्दाघाट सुस्ता पूर्वको डेड गाउँमा 544.2 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको 85 500.2 मिलिमिटर वर्षा र तनहुको अत्रौली टारमा 472 मिलिमिटर वर्षा भएको छ। असोज 8 गतेदेखि लगातारको वर्षा अहिले कमजोर बनेको छ। हिजो दिउँसोदेखि न्यूनचापीय प्रणाली पनि विस्तारै कमजोर बन्दै गएपछि वर्षा पनि रोकिन थालेको छ। बंगालको खाड़ीबाट आएको न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले सामान्य वर्षा भए पनि ठूलो पानी पार्ने सम्भावना भने कम रहेको र आजको भन्दा भोलि मौसम सफा हुँदै जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
1: बुधबार रातिदेखि परेको वर्षा विस्तारै क्रमशः सुधार हुँदै जानेछ, जुन यो बंगालको खाड़ीमा विकसित हुँदै भारत भएर नेपालको दक्षिण भूभाग नजिकै आइपुगेको थियो। त्यो प्रणाली चाहिँ अहिले विस्तारै कमजोर भइसकेको छ र आजभन्दा भोलि अझ कमजोर हुने र वर्षाको सम्भावनाहरू चाहिँ अब कम नै हुने हुन्छ प्रणाली नै कमजोर भइसकेपछि। तर यद्यपि अब यस्तो भन्दै गर्दाखेरि हामी अझै पनि मनसुनमा छौँ, तर छोटो समयको लागि केही बेर चाहिँ मध्यमसम्म पानी आउने सम्भावना नै हिमाल र पहाड़ी भूभागको लागि भने भोलिको लागि पनि देखिन्छ। तर हिजो अस्तिको भन्दा चाहिँ कमै छ, मौसममा सुधारै हुने जस्तो सम्भावना चाहिँ छ।
0: वर्षा रोकेसँगै कर्णाली नदीको बहाव पनि घटेको छ। अहिले कर्णाली नदीमा पानीको सतह 8 मिटर 49 सेन्टिमिटर पुगेको छ। हिजो राति 8 मिटर 90 सेन्टिमिटर भन्दा माथि पुगेको थियो। कर्णाली चेसापानीमा कर्णाली नदीको पानीको सतह 10 मिटर पुग्नलाई चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नलाई खतराको तह मानिन्छ। टीकापुरका बाढ़ीजन्य जोखिममा रहेका तटीय क्षेत्रका हरेक समुदायमा स्थानीय विपद व्यवस्थापन समिति गठन छन्। समितिले पूर्व कार्य सूचना र प्रतिकारका काम गर्दै आएका छन्। आएको सूचना विभिन्न माध्यमको प्रयोग गरी पूर्व सूचना समितिले समुदायमा सूचना प्रवाह गर्ने गर्छन्। यही सूचनाकै आधारमा समुदायले पूर्व तयारी र प्रतिकार गर्छ। यसै विषयमा टीकापुर नगरपालिका वड़ा नम्बर 7 स्थित स्थानीय विपद व्यवस्थापन समिति पूर्व सूचना समितिका संयोजक सुशीला बस्नेतसँग सहकर्मी दुर्गा देवकोटाले पूर्व सूचना समितिले के काम कसरी गर्छ भनी सोध्नु भएको छ।
2: पूर्व सूचना समिति भनेको अब हामी बाढ़ी आउनुभन्दा अगाडि नै हामीले पूर्व तयारी गर्नुपर्ने हुन्छ, त्यही पूर्व तयारी नै पूर्व सूचना हामीले प्रशासन गर्ने हुन्छ, त्यसैलाई पूर्व सूचना गर्छौं।
3: तपाईहरूले के काम गर्नुहुन्छ?
2: हामीले अब गाउँघर स्थानीयमा बाढ़ी आउनुभन्दा अगाडि पूर्व सूचना गर्छौ, माइकिङद्वारा, अब ह्यान्ड माइकिङद्वारा, साइरनद्वारा, मोबाइलमा मेसेज आउँछ, त्यसैद्वारा पनि हामी सूचना गर्दै हिँड्छौ।
3: तपाईँको समुदायमा कस्तो कस्तो खालको विपदको जोखिम छ?
2: हाम्रोमा अब उलाको लेसा छ, अब झरनबाट पनि विपद, त्यहाँ पनि अब झरनमा बाढ़ी आउने कारणले अब सताउँछ, अब तटबन्ध कोही ठाउँ राम्रो भइरहेछ, कोही ठाउँ भत्किएछ, त्यस्तो त्यहाँ पनि बाढ़ीको अलिक विपदै छ।
3: जस्तो विपद आउनु अघि सूचना चाहिँ तपाईँहरूले कहाँबाट पाउनुहुन्छ?
2: हामीले एलिसी यो टिकापुर नगरपालिका चिसा पानी पार्वतीदेखि ग्रुपबाट मौसम सम्बन्धीहरूबाट पनि पाउँछ।
3: प्राप्त भएको जुन पूर्व सूचना हुन्छ नि, समुदायका नागरिकसम्म के माध्यमबाट पुगाउनुहुन्छ तपाईँले?
2: हामीले अब म्यासेजबाट पनि हुन्छ, अनि ह्यान्ड माइकिङबाट, अनि झण्डा हामी 3 किसिमको झण्डा छ, निलो झण्डा सामान्य निलो, अनि पहेँलो रातो खतरा भने 3 झण्डाबाट त्यसरी देखाएर पनि हामी पचाउँछौँ।
3: निलो झण्डाले के सङ्केत गर्छ?
2: निलो भनेको हामी सतर्क हुनु पर्यो भनेर, बाढी आउँदैछ हामी सतर्क अप्नाउनु पर्यो, अनि रातो भनेपछि खतरा, एकदम लास्ट स्टेज हो, हामी खतरामा छौँ, हामी सुरक्षित स्थानमा सुरक्षित घरमा नै भागौँ भनेर। त्यसरी पहेँलोले हामीले झटपट झोलामा राख्ने चिजहरू हामीले लाल पुर्जा महत्वपूर्ण कागजातहरूलाई झटपट झोलामा राखेर तपाईँहरू तयारीमा हुनुहोस् भनेर त्यसरी नै हामीले सूचना बनाउँछौँ।
3: बाढी डुबान अथवा भारी वर्षाको सूचना पाएपछि तपाईँहरूले पहिलो काम चाहिँ के गर्नुहुन्छ?
2: भारी वर्षाको सम्भावना छ भनेर सूचना पाएपछि हामीले अब घरदेखि टाढा नजाने, लामो यात्रा नगर्ने, अब गर्भवती सुत्केरी महिला त्यस्तोलाई छ भने सँगै राख्ने, नजिकै राख्ने, बुढाबुढीहरूलाई यथा स्थानमा नहिँड्नु होला भनेर त्यसरी राख्ने, अनि सामानहरू पनि उच्च स्थानमा अब राख्ने। अब अहिले मौसम अनुसार हामीले धान खेती छ नि, त्यसलाई कसैलाई चाहिँ अब नकाट्नुहोला भनेर यस्तो जानकारी दिने त्यही नै गर्यो। अहिले सूचना हामीले माइकिङ द्वारै गर्यौँ। हामीले त्यो अब अहिले हाम्रो धान बाली नष्ट हुन्छ, धान नकाट्नुहोला भनेर जानकारी गर्यौँ एउटा। अनि लामो यात्रा नगर्नुहोला, यति जस्तो बाढी आउने सम्भावना त्यस्तो भयो भने आफ्नो सुरक्षा भवन नजिक छ नि त हाम्रो, त्यहाँ गएर तपाईँहरू सुरक्षा रहनुहोला भन्ने यस्तो।
3: तपाईँको समुदायमा साइरन, मोबाइल सन्देश, फोन माइकिङ सबै कुरा सुविधा छ भन्नुभयो नि, अनि सामाजिक सञ्जालको पनि प्रयोग गर्नुहुन्छ यहाँहरूले होइन, कुन चाहिँ बढी प्रभावकारी माध्यम जस्तो लाग्छ तपाईँलाई?
2: हामीलाई साइरनद्वारै हुन्छ, साइरन माइकिङ पनि हुन्छ, मोबाइल सबभन्दा मोबाइल पनि म्यासेज इन्टरनेटबाट पनि आउँछ, माइकिङबाट पनि थाहा भइहाल्छ।
3: पूर्व सूचनालाई तपाईँको समुदायका मानिसले कतिको विश्वास गर्छन्?
2: गरिहाल्छन्, स्थानीय भने सचेत भएको छन् अहिले।
3: अनि यो प्रहरी, स्थानीय तह, अनि जस्तो रेड क्रस, सुरक्षाकर्मी लगायतसँग तपाईँहरूको समन्वय चाहिँ कस्तो हुन्छ? जस्तो पहिला पनि यहाँले बाढीको अभ्यासहरू, बाढीको जोखिमहरू मोल्नु भएको छ नि त,
2: प्रहरीहरू पनि अब हामीले सूचना दियो भने चाहिँ प्रहरीहरू उहाँहरूलाई पनि बोलाएपछि त आउनुहुन्छ।
3: तपाईँको समुदायका केही घरहरू जोखिममा पनि छन् नि त होइन, उनीहरूको घरसम्म सूचना पुर्याउन कुनै खालको कठिनाई छ कि छैन?
2: घरसम्म पुर्याउन अब कठिनाई त हुन्छ, अब सानोतिनो त अब झन्डाले नि देखाउँछ, माइकिङबाट पनि थाहा हुन्छ, अटोमेटिक साइरन बज्छ सबैलाई।
3: जस्तो विपदको समयमा कहिले काहीँ गलत सूचना हल्ला पनि फैलिन्छ होइन, जस्तो अहिले पनि एकदम एक खालको त्रास छ नि त होइन, त्यस्तो हल्लाबाट जोगिनका लागि के गर्नुपर्छ?
2: हल्लाबाट जोगिनलाई आफूले अब सूचना दिनु पर्यो होइन, सबभन्दा सूचना पाउने र दिनेलाई पालिकाको सूचना, जलवायुको सूचना, डिएचएमको सूचना, दिशा पनि गेटे स्टेसनबाट मात्र विश्वास गर्ने, अरू अब त्यही होला अरूकोबाट विश्वास नगर्ने।
3: त्यसबाहेक नागरिक आफैले पनि विपद सम्बन्धी सूचना अथवा चाहिँ पूर्व सूचना पायो भने कस्तो खालको तयारी गर्नुपर्छ?
2: पूर्व सूचना बाढी आउनुभन्दा अगाडि नै हामीले अब त्यो खालको तयारी, हामीले अब सामग्रीहरू झटपट झोलामा, अब महत्वपूर्ण कागजातहरू, सुक्खा खाजा पानीहरूलाई हामीले तयारी अवस्थामा झटपट झोलामै राखेर, हामी नगद पैसा, अब आफ्नो करगना, सर्टिफिकेट, महत्वपूर्ण कागजहरू सबै सूचना हेर्ने, जोखिम भएपछि अब सुरक्षा भवन हाम्रो नजिकै छ, सुरक्षा भवनमा जानु पर्यो।
0: खोज खबरमा दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
7: यही असोज 17 गते तेस्रो शनिबारका दिन
6: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
6: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी रिसाउने, झिटो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
6: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
6: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
6: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
6: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580 29700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। बाजुरा अछाम जर्नी प्रमुख राजमार्ग अन्तर्गत चौखुटेबाट अछामतर्फ करिब 2.4 किलोमिटर अगाडि भल्ता भन्ने स्थानमा सड़क भाँसिएको छ। सड़क भाँसिएपछि उक्त सड़क खण्डमा साना सवारी साधन मात्र सावधानीपूर्वक सञ्चालन भइरहेका छन् भने ठूला सवारी साधनका लागि उच्च जोखिम रहेको छ। सड़क भाँसिने क्रम अझै पनि जारी रहेकाले थप जोखिम बढ़न सक्ने बताएको छ। सड़कको अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको सड़क डिभिजन कार्यालय डोटीका कर्ण बोगटले जानकारी दिनुभयो। जानकी गाउँपालिकाले कृषकको कृषि उत्पादनलाई बजारीकरण गर्न सहज होस् भनी दुर्गौलीमा कृषि हाट बजार सञ्चालन गर्दै आएको छ। कृषि हाट बजार सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ।
4: गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री होस् भनी दुर्गौलीमा हप्ताको दुई दिन आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको दुई दिन सञ्चालन भइरहेको छ। हाट बजार व्यवस्थापन समिति अध्यक्ष सोमती चौधरी:
5: सरकारी के बोध बिरुवा गाउँ मनाउने खपत गर्न उद्देश्य लैके हाम्रो यी हाट बजार सञ्चालन गर्न कारण के हो हप्ता के हाम्रो हाट बजार दुई दिन खुलत आइतबार ओ बिहिबार के एमला से जौन हाम्रो हाट बजार सञ्चालन शुरू हुई तबसे किसान हुए शुरूबाट का करे कि वहाँ हुए अपने ही उत्पादन करके अपने ही अपन हाथ से बिक्री करे पाए थे वहाँ हुए एकदम खुशी बात है।
4: दुर्गौलीमा कृषि हाट बजार सञ्चालनमा आएपछि कृषकलाई आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा कृषकहरू खुशी भए। दुर्गौलीकी किशोरी चौधरी:
6: खुइजातको 2500-3500 यी आलु प्याज त औरेखनी डर जमो यी दुई बजार टिकापुर लगाइ थिए दुई बजार यहाँ त आजकल त कम सब्जी पनि रास लागल भाटा भिन्डी सजिलो हुइल बा सब चिज के सहयोग मिललावे और कुछ नि अपन घर खर्च चाहे पानी तो बन जाए बिल्कुल खुशी मै।
4: दुर्गौलीकै फुलकुमारी चौधरी पनि आफ्नै गाउँमा कृषि हाट बजार लागेपछि आफ्नो बारीमा उत्पादन भएको तरकारी गाउँमै बेच्न पाएपछि आफूलाई सजिलो भएको बताउनुहुन्छ।
7: अब किनको सबको विकास जात अब कठै त पहिले त रुपियाँ पैसा नै जोहा होइन अब दुई हप्ता बजार लगाले थिए त पैसा थिएन खुवा पाइब सस्तो घर खर्च चल्न दूर फेस कि चलाए नै जान्थिन अब ठिठौरे निम्के फे आइ सक्बो अब दूर जीवो बेचे त भरो फे नै सक्बो अब यहाँ मने घाट बजार त अब सहजीव गिलस एक घटीमा के बेच ले ठिक जाए पैसा फे आ।
4: फुलकुमारी चौधरी जस्तै कुसुम चौधरी पनि कृषि हाट बजारमा बारीमा उत्पादन भएका तरकारी र बेर्ना बेच्न आउनुहुन्छ। कृषि हाट बजार सञ्चालन नहुँदा उहाँलाई पहिले टिकापुर गाउँभन्दा टाढा बेच्न जानु पर्थ्यो तर हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि उहाँलाई पनि सजिलो भएको छ।
6: आजकल तो लौका तोरई बेरनी बेरना बेचती गोभी टमाटर मिर्चा बुछकुन हुई गोभी टमाटर हुई जाय लगा सकला मैंने।
4: स्थानीय बन्द्या चौधरी पनि आफूले बारीमा उत्पादन गरेको तरकारी स्थानीय कृषि हाट बजारमै बेच्न पाए लागेपछि खुसी हुनुहुन्छ।
6: बढे लाग्छ गाउँमा कहिले बजार लागे खुसी लागत मने तिना भर कहिले कबू बिकट कबुनाइ बिकट गाउँ घर न होना बजार पहिले के लेके रहा ठीक चलत है। टीकापुर जाई थी तो फिर ठाउँ नहीं मिलत कहिले हमरे वहाँ टीकापुर जाई थी तो बरवार बजार में बस गाँव मन बजार लागत दूर नेगे फिनाई पड़त है मजा लागत।
4: गाउँमै कृषि हाट बजार संचालन में आएपछि तरकारी किनेर खाने उपभोक्तालाई पनि सजिलो भएको छ। गाउँमा उत्पादन भएको ताजा तरकारी किन्न पाएपछि उत्पादन गर्ने कृषक र आफू जस्तो उपभोक्तालाई फाइदा भएको दुर्गौलीका महेन्द्र बम बताउनुहुन्छ।
8: सबैलाई फाइदा भएको नि किसानहरू पनि जो बजार पाउनुहुन्थेन होइन जो अब यसो तपाईँको घर घर आएर जो मूल्य पाउनुहुन्थेन जो अलिअलि फलाएर घर घरमा एउटा ठाउँमा बसेर चामल बेच्नु र घर घरमा आएर दिनु भन्दा त त्यति साह्रो मूल्य पाउँदैन नि त। त्यो हिसाबमा पनि किसानहरूलाई पनि राम्रै भएको छ। त्यो किसानहरू आफ्नो कोही दाजुभाइ होलान् कोही दिदीबहिनी होलान् होइन कोही कोही पडोसी होलान् जो भयो भने आफ्नो गाउँघरमा राम्रै भएको जस्तो लाग्छ। त्यस्तै मानिदिनुहोस् माछा खाने मन लाग्यो मान्नुहोस् त्यो ठिकै अब हाट बजार जानुपर्ने हुन्थ्यो अब आफै नजिक हाट बजार भएपछि नजिकै माछा मासु पनि खान पाइयो तपाईँको ताजा ताजा तरकारीहरू पनि त्यही दिन टिपेर त्यही दिन ल्याएर बेच्ने गर्छन् त्यही हिसाबले ताजा ताजा तरकारीहरू पनि खान पाइन्छ।
4: भगतपुरका दिनेश थारू पनि गाउँमा हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि आफूलाई तरकारी किन्न टाढा जान नपरेको र ताजा तरकारी किन्न पाएको बताउनुहुन्छ।
9: हाट बजारमा गएर हामीलाई ताजा ताजा खान पाइन्छ अनि मान्छेलाई भनेर हाट बजारमा हरियो सागपातहरू खान पाइन्छ अरू त्यसपछि गाउँमा पनि भएन भने त्यहाँबाट नजिकै पनि पर्छ माछा पनि खान पाइन्छ राम्रो हुन्छ अनि मान्छेहरूसँग भेटघाट पनि हुन्छ सजिलोसँग फाइदा हुन्छ।
4: दुर्गौलीमा 2077 सालदेखि कृषि हाट बजार सञ्चालन हुँदै आएको छ। यसरी कृषि हाट बजार सञ्चालन हुनु कृषक र उपभोक्ता दुवैका लागि फाइदाजनक हुन्छ।
0: सहकर्मी गीता चौधरी खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848421974।

0: बुका पिए रही था कभी पेंसिल ले रही था कबू झोले फटाका आज कहा कना हो बाबा के ओस्ट पाटिन गतिलो ठाव से झोला अनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चिपठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ हो टीकापुर में रलक रख गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस का टस बाटिन ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ छ नलका मोटर धक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भन्दै सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
11: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाले 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्व लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुगाउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ खोज खबरमा अब पालो जनआवाजको लगातार वर्षापछि धानबाली लगाएका किसान चिन्तामा छन् आजको जनआवाजमा हामीले यो वर्षाले तपाईँको धानबालीलाई कतिको प्रभाव पारेको छ भनी केही किसानलाई सोधेका छौं
12: नमस्ते म प्राची शाह म दुर्गा नगर एक कैलालीमा बस्छु तीन दिनको लगातार पानी परिरहेका कारणले यता हाम्रो खेतीबालीमा धेरै असर त भएको छैन अलिअलि भइरहेछ पानी यत्तिकै रोकेको भए त हाम्रो धान घरभित्र भित्राउन सहज हुन्थ्यो अब फेरि पानी धेरै आयो भने हाम्रो धान बाली ढलेर त्यही कुहिने सम्भावना छ
13: नमस्कार म पार्वती रेग्मी दुर्गानगरबाट बोल्दैछु लगातार तीन दिनसम्मको वर्षाले हाम्रो खेतीबारीमा धेरै असर त भएको छैन समाचारमा सुने अनुसार धेरै डर लागेको थियो तैपनि खासै क्षति भएको छैन र यत्तिकैमा रोकिदिएको भए राम्रो हुन्थ्यो, हामीलाई धान बाली भित्राउन सजिलो हुने थियो।
14: नमस्कार, मेरो नाम दिपा देवी उपाध्याय। यसभन्दा अगाडि आएको पानीले केही गरेको छैन, असर भ्या छैन, योभन्दा पछि पानी नआया हुन्थ्यो।
15: नमस्कार, मेरो नाम चाहिँ जेनिसा ठकुल्ला, म चाहिँ टिकापुर एक कैलाली दुर्गानगर टोलबाट। यता चाहिँ पानीले त्यति क्षति गरे छैन, बाली नालीलाई पनि त्यति हानिकार गरेको छैन। अब यथावत रूपमा यसरी पानी नआइदिनु पाउन्थ्यो, यत्तिकै रोकिदिएको भए बाली नाली राम्रै हुन्थ्यो।
16: नमस्कार, मेरो नाम कल्पना तमट्रा, टिकापुर नगरपालिका दुर्गानगर टोल। हाम्रो यो तीन दिनको मौसमले गर्दा धेरै त्यस्तो क्षति त भएको छैन, तर पनि धान बालीहरू भित्रिने क्रम भएकाले अब धानमा चाहिँ अब ढलेर अलिकति त्यो कुहिने सम्भावना छ। यो पानी यत्तिकैमा रोकिदिएको भए हुन्थ्यो। समाचारले भने अनुसार त हामी धेरै डराएका छौँ, राति निन्द्रा पनि लागेको थिएन, एकदमै डराएका थियौँ। तर पनि आज चाहिँ मौसम सफा भयो, खुसी लाग्यो, अब सफा भइदिएको भए हुन्थ्यो।
11: अब विदेशका खबर। भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा 56 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको यस राज्यमा गएको तीन दिनमा 56 जनाको मृत्यु भएको तथा 1000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको राहत आयुक्तको कार्यालयले एक विज्ञप्तिमा जानकारी गराएको छ। 24 करोड़ भन्दा बढ़ी जनसंख्या भएको उक्त प्रदेशमा जूनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुनियाममा वर्षा र आँधी बेहरीले बारम्बार असर पार्ने गरेको छ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट देशभर 21 जनाको मृत्यु, बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित। कमजोर बन्दै न्यून चापीय प्रणाली, वर्षा रोकिएसँगै आजदेखि घाम लाग्दै जाने मौसमविदको भनाई। बाढ़ीजन्य जोखिमबाट बस्न पूर्व सूचनालाई धेरै सहज बनाएको पूर्व सूचना समितिका संयोजक सुशीला बस्नेतको भनाई। दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैको फाइदा। र भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोमा कम्तीमा 56 जनाको मृत्यु। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: झरी र बाढीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
7: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।
5: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट, कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
8: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
8: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
8: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
8: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
9: कामदार आवश्यकता सम्बन्धी सूचना।
10: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
9: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
12: श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको पर्वती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 12 गते सोमबार, तदनुसार सेप्टेम्बर 28 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आत्मविश्वास बढ़नेछ र निर्णयमा स्पष्टता आउनेछ। वृष राशि हुनेहरूको लागि घरमा खुशीको वातावरण बन्नेछ, व्यक्तिगत काममा प्रगति हुनेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ परिचय उपयोगी बन्नेछ, व्यापारिक कुराकानीबाट फाइदा हुनेछ। कर्कट राशि हुनेहरूको लागि परिवारमा तपाईँको कुरा सुनिनेछ, व्यक्तिगत निर्णय सहज हुनेछ। सिंह राशि हुनेहरूको लागि प्रशंसा पाउँदा आत्मविश्वास बढ्नेछ, व्यवसायमा नयाँ योजना बन्नेछ। कन्या राशि हुनेहरूको लागि अधुरो निजी काम पूरा हुनेछ, घरमा सकारात्मक वातावरण रहनेछ। तुला राशि हुनेहरूको लागि मन खुशी बनाउने भेट हुनेछ, व्यक्तिगत सम्बन्धमा नजिकपन बढ्नेछ। वृश्चिक राशि हुनेहरूको लागि पुरानो चिन्ता घट्नेछ, आर्थिक निर्णय सही दिशामा जानेछ। धनुराशि हुनेहरूको लागि टाढाबाट राम्रो खबर आउनेछ, यात्राको योजना अघि बढ्नेछ। मकर राशि हुनेहरूको लागि जिम्मेवारी पूरा गर्दा सन्तोष मिल्नेछ, भविष्यको आर्थिक योजना स्पष्ट हुनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ तरिका अपनाउने उत्साह बढ्नेछ, प्रविधिबाट व्यापारमा फाइदा हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मन खुशी बनाउने आत्मीय क्षण जाउनेछ, परिवारबाट राम्रो साथ मिल्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सो त्यसकारणपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकडोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउला भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
6: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टीकापुर कैलाली।
7: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। सञ्चालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाइ छुट्यो साथी छुटे सबै छुट्दै।

0: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9842239।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिकामा सञ्चालन भएको कृषि हाट बजार सञ्चालन सम्बन्धीको एक रिपोर्ट, दुर्गौली बजार अनुगमन सम्बन्धीको जानकारी, जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धीको जानकारी र जनआवाज प्रस्तुत गर्नेछौ। जानकी गाउँपालिकामा चालू आर्थिक वर्षमा पशु सेवा शाखा मार्फत सञ्चालन गरिने कार्यक्रम के छन् भनी पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद म्याम।
1: जानकी गाउँपालिकाको पशु सेवा शाखाबाट यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलापहरू के छ?
2: सर्वप्रथम त जुन हाम्रो जानकी गाउँपालिकाको प्रशासनिक भवन बन्दैछ, धेरै बजेटहरू उता तानिए हुनाले शाखामा बजेट अभाव नै छ। जम्मा बजेट भनेको 5 लाख हो। 5 लाखमा पनि हाम्रो 3 वटा कार्यक्रम हामीले लिएका छौँ। पहिलो प्राथमिकता हामीले कसलाई दियौँ भनेपछि विश्वबाट 2030 सम्ममा रेबिज उन्मूलन गर्ने जुन नारा छ, त्यो नारालाई हामीले पनि साथ दिएर रेबिज भ्याक्सिन हामी यहाँ निशुल्क लगाइराखेका छौँ र त्यो रेबिज भ्याक्सिन खरिद गर्नका लागि रकम विनियोजन केही रकम भएको छ भने, अर्को जुन ओडामा हाम्रा ओडा प्राविधिकहरू छैनन् त्यो ओडामा पशु स्वास्थ्य शिविर निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि बजेट विनियोजन भएको छ। त्यसै गरी पशु सेवा शाखामा सञ्चालनमा रहेको डिस्पेन्सरी शाखामा सेवा लिन आउने कृषकहरूलाई औषधि वितरणका लागि औषधि खरिदमा केही छुट्याइएको छ। यो भनेको हाम्रो सामान्यकरण तर्फको कार्यक्रम हो भने सशस्त्र तर्फ पनि छ। एआई मिसनका लागि केही बजेट विनियोजन भएको छ। एआई भन्नाले कृत्रिम गर्भाधान, पशुहरूमा हुने गाई भैँसी बाख्रामा जुन हामीले यहाँ कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेका छौँ त्यसको लागि अलिकति बजेट विनियोजन भएको छ भने मासु उत्पादनका लागि पाडा पर्वत

0: कार्यक्रम सञ्चालनका लागि केही बजेट सशर्तमा आएको छ हाम्रो। त्यसै गरी महामारी रोग नियन्त्रणका लागि केही बजेट सशर्तमा विनियोजन भएको छ। यतिकै अब कार्यक्रमहरू हाम्रो रहेको छ।
1: यो आर्थिकमा सम्पन्न गरिने गतिविधि आयोजनाहरू, अब यी कार्यक्रमहरू चाहिँ कसरी सञ्चालन गर्नुहुन्छ यहाँहरूले?
0: हामी अब जस्तै रेबिज भ्याक्सिन हाम्रो सबै जुन जुन वडामा वडा प्राविधिकहरू छन् त्यहाँ निशुल्क लगाइन्छ। पालिकामा पनि डिस्पेन्सरी शाखामा निशुल्क लगाइन्छ रेबिज भ्याक्सिन। त्यसै गरी जुन ओडामा ओडा प्राविधिक छैनन् त्यो ओडामा गएर ओडा अध्यक्षसँग सम्पर्क गरेर कुन ठाउँमा हामीले निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्दा सबै धेरै जसो कृषकहरू लाभान्वित हुन्छन् भन्ने कुरा सल्लाह गरेर र उहाँहरूकै निर्देशन अनुसार हामी त्यो ठाउँमा गएर पशु स्वास्थ्य शिविर सञ्चालन गर्छौँ। र यो कुरो औषधि त कोटेसन माध्यमबाट खरिद भइरहेछ।
1: रेबिस खोपको कुरा छ, यो चाहिँ कस्तो निरन्तर भइरहेको छ कि केही समयको लागि?
0: निरन्तर छ, निरन्तर
1: अहिले पनि निशुल्क नै लगाउँछ।
0: निशुल्क नै लगाउँछौ, तर नाम दर्ता बापत उहाँहरूले पूजा काट्नुपर्छ, राजस्व तिर्नुपर्छ नाम दर्ता बापत। कृषकले
1: हुन्छ। अर्को यो शिविर पनि छ यहाँहरूको निशुल्क शिविर होइन, यो कस्तो प्रत्येक वडामा हो कि कसरी हुन्छ?
0: म्याडम अब हाम्रो तीनवटा वडामा वडा प्राविधिक छैन,
1: वडा प्राविधिक नभएको
0: वडामा। तर अब मैले अघि नै हजुरलाई भनिसके बजेटको अभावले गर्दा एक अब त्यो तीन वडा मध्ये एक वडामा मात्र निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने बजेट हामीसँग।
1: खास यो स्वास्थ्य शिविरमा के गरिन्छ?
0: पशु पक्षी उपचार, खोप, अनि त्यसपछि उहाँहरूलाई केही जिज्ञासा छ भने पशुपालन व्यवस्थापन सम्बन्धी त्यो कुरो पनि हामी उहाँहरूलाई सन्तुष्ट बनाएर पठाउँछौँ।
1: अर्को कुरा, यहाँहरूले कृत्रिम गर्भाधानको कुरा त विगतदेखि नै सञ्चालन गरिराख्नु भएको छ, यो चाहिँ कसरी गर्नुहुन्छ? यो कतिको त्यो
0: कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न यहाँ अलिकति अप्ठ्यारो मैले महसुस गरे, किनकि कृत्रिम गर्भाधान पशु हितमा आएको 12 घण्टादेखि 18 घण्टाभित्र गर्नुपर्ने हुन्छ। तर यहाँ किसानहरूको अलिकति समय 18 घण्टा कटिसक्दा पनि ल गरिदिनुहोस् कि गरिदिनुहोस् हामीले नाइ यो हुँदैन अब होइन गर्नु नगर्नु एउटै हो भन्दा पनि जबरजस्ती गर्ने त्यस्तो जस्तो समस्याहरू के कि त समय नपुग्दै आउने ल गरिदिनुहोस् भन्ने त्यो कृत्रिम गर्भाधान गर्यो भने त्यसको रिजल्ट माइनस नै हो, जिरो नै हो। तर पनि कृषकहरूको दबावले गर्दा हामीले कहिले काहीँ त्यस्तो पनि गर्नुपर्ने हुन्छ। कुनै कृषक झगडै गर्न आउँछन् त्यस्तो अवस्थामा तिनीहरूलाई सन्तुष्ट बनाउनलाई हामी आफूलाई थाहा छँदा छँदा पनि कृषकहरूको असन्तुष्टि नहुन् भनेर हामीले जो एकदमै झगडा गर्न आयो त्यस्तो कृषकलाई मात्र गरिदिन्छौँ, नत्र प्राय हामी गर्दैनौँ।
1: त्यो चाहिँ जबरजस्त गरिदिनुहोस् भनेर भन्नुहुन्छ नि कृषकहरूले, त्यस्तो कृषकहरूलाई चाहिँ समस्या आएको छ कि छैन त
0: त्यो फिडब्याक हामीलाई थाहा हुँदैन,
1: फर्केर आउनु। अब कृषकहरूले बुझ्नुहुन्न अलिकति समस्या छ भन्ने कुरा पनि भयो, उहाँहरूलाई सचेतनाको लागि
0: सचेतना जति गरे पनि कस्तो हुन्छ भनेपछि नजान्नेलाई सिकाउन सजिलो हुन्छ, जानेर बुझ पचाउनेलाई सिकाउन सजिलो, जिद्दी गर्ने तिनीहरूलाई थाहा छ त्यही पनि उनीहरूको मनमा काहीँ एक कुनामा खाइ भइहाल्छ कि भन्ने जुन आश हुन्छ नि थाहा छ तिनीहरूलाई वास्तविक कुरो, तर पनि सानो कुनामा भइहाल्छ कि भन्ने जुन आश हुन्छ त्यसले गर्दा जिद्दी गर्नुहुन्छ।
1: भएपछि थाहा हुँदा हुँदै कहीँ भइहाल्छ भन्ने आशले चाहिँ उहाँहरू त्यस्तो गर्नुहुन्छ। अर्को यो औषधि वितरणको कुरा छ, औषधि त कोटेसन अनुसार नै किन्नुहुन्छ, तर वितरण चाहिँ कसरी गर्नु?
0: वितरण किसानहरू आउनुहुन्छ, उहाँहरूलाई के समस्या छ पशु लिएर आउनुहुन्छ त्यही अनुसार हामी
1: भन्नाले सूचनाहरू हुन्छ।
0: सूचना त डिस्पेन्सरी त हाम्रो 9 देखि 5 बजेसम्म सधैँ विधा सार्वजनिक विधा
1: निशुल्क औषधि वितरण हुँदैछ भन्ने सूचना हुन्छ कृषकलाई?
0: कृषकलाई त सबैलाई थाहा छ, आउने सेवाग्राही सबैलाई रजिस्ट्रेसन बापत राजस्व तिर्नुपर्छ। जस्तै तपाईँको रजिस्ट्रेसनमा पनि कस्तो छ भने बाख्रा छ भने एउटा बाख्रा 5 रुपियाँ, गाई भैँसी छ भने एउटा बाख्रा 10 रुपियाँ, कुकुर छ भने 50 रुपियाँ, जंगली जनावर छ भने कति 50 हो कि 100, ठ्याक्कै यकिन भएन मलाई 50 हो कि 100 रुपियाँ छ। र त्यति जस्तै मानव 5 रुपियाँको बाख्राको उहाँहरूले पूर्जा काट्नुभयो भने उहाँ 150, 200, 300 जतिको औषधि भए पनि हामी तिमीलाई निशुल्क
1: एकचोटि पर्ची काटिसकेपछि जति पनि सेवा लिन पाइन्छ
0: 15 दिनसम्म त्यो पर्ची त्यो बाख्राको लागि
1: जस्तो अब सूचना टाँसेको छ भन्ने कुरा गर्नु पनि अब गाउँ गाउँमा ओडामा पनि त यस्तो भइरहेको छ है भनेर सूचना दिनुपर्छ होला, त्यसको लागि चाहिँ यहाँहरूले कस्तो ओडामै सूचना पठाउनुहुन्छ कि?
0: हजुर, ओडा प्राविधिकहरू ओडामा छन्, उहाँहरूले पनि हामीले जस्तो तरिकाले गर्दैछौँ त्यस्तै तरिकाले उहाँहरू।
1: अर्को अब मासु उत्पादन पाडाभित्र प्रवर्धन,
0: पाडा प्रवर्धन
1: जस्तो मासु उत्पादनको लागि चाहिँ यहाँहरूको पाडा प्रवर्धन कार्यक्रम पनि छ, यो कसरी गर्नुहुन्छ?
0: यो कसरी गर्छौँ भनेपछि पहिला हामी सूचना निकाल्छौँ 50% अनुदानमा, हामीसँग यसको लागि 5 लाख बजेट सशक्तबाट आएको छ, 5 लाख किसानले मिसाउने, 5 लाख हामी दिन्छौँ, खोर बनाउने, खोर बनाइसकेर घाँसहरू लगाउने, घाँसहरू लगाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो, खोर बनाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो, त्यसपछि सानसाना पाडाहरू किन्ने र त्यसलाई पाल्ने र मासु योग्य भइसकेपछि त्यो किसानले बेच्ने र बेचेको पैसा उसैले आफैले राख्ने, पालिकालाई रिटर्न दिनु पर्दैन।
1: भनेपछि कस्तो गोठ सुधार भन्ने जस्तो कार्यक्रम गर्ने?
0: गोठ सुधार होइन, मासुको लागि पाडा प्रवर्धन कार्यक्रम, त्यो प्रवर्धन कार्यक्रममा उसले भौतिक संरचना निर्माणका लागि पनि खर्च गर्न पायो, घाँस खेतीको लागि पनि घाँसको बिउहरू खरिद गर्न पायो, अनि त्यसपछि पाडा खरिद गर्ने, पाडालाई आवश्यक औषधिहरू खरिद गर्न पायो, त्यो 5 गुणा 10 लाख रुपियाँ,
1: 50% अनुदान
0: अनुदानमा हाकिम साहब नभए हुनाले छिट्टै हामी अब खुल्ने तर्खरमै छौँ, अब हाकिम साहब कहिले पुग्नुहुन्छ? मलाई लाग्छ दशैं अगाडि नै सूचना खुलिहाल्छ।
1: सूचना खुलिए पनि त कृषकहरूको आवेदन त धेरै आउँछ होला, त्यसमा पनि त छनौट,
0: त्यसमा पनि छनौट गर्ने आधार हामीलाई निर्देशिका छ, कति घाँस लगाएछ, घाँस खेती पनि त गर्नु पर्यो, पाडा तुरन्त ल्याउने बित्तिकै त उसलाई त घाँस चाहियो, पहिला घाँस खेती कतिको गरेका छ, अनि त्यो ठाउँ सुइटेबल छैन, यस्ता विभिन्न किसिमका आधारहरू छन्, एकदमै भन्नाले खोचो जमिन छ कि पानी जम्ने जस्तो ठाउँ छ कि उसले खोर बनाउने ठाउँ, ती जम्मै कुरा हेरेर त्यसपछि हामी प्राविधिक रिपोर्ट ल्याउँछौँ र आर्थिक विकास समितिमा ती कुराहरू रिपोर्ट हामी पेश गर्छौँ र त्यहाँबाट छनौट, कृषक छनौट हुन्छ,
1: त्यसपछि वितरण,
0: त्यसपछि सम्झौता गरिन्छ, सम्झौता भइसकेपछि हामी उसलाई काम गर्न सुरु।
1: यी त भए हाम्रो यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलापहरू, अब म थोरै विपदको कुरालाई पनि जोड्न चाहन्छु। अहिले चाहिँ एकदम विपदको समय छ, यो समय भनेको विपदकै समय हो, विपदमा चाहिँ पशुहरूको स्याहार दाना पानीको व्यवस्थापन चाहिँ कसरी गर्न सकिन्छ?
0: विपद आउनु अगाडि नै घाँस घाँस काटेर स्टोर गरेर 1-2-3 दिन त राख्न सकियो नि, स्टोर गरेर राख्ने र सकेसम्म पशु पन्छीहरूलाई उच्चा ठाउँमा होइन अथवा भनौँ बाढी त्यो विपद लाग्न नदिनका लागि अग्रिम तयार म कृषकहरूलाई अनुरोध गर्न चाहन्छु।
1: यहाँहरूले त सचेतनाका कुराहरू गर्नुपर्छ होला नि कृषकहरूसँग, त्यो चाहिँ कसरी गरिराख्नु भएको छ?
0: त्यो हामीसँग यहाँ प्रत्यक्ष आउँछ, किसानहरू नै आउनुहुन्छ, जसलाई के को बारेमा उहाँहरूलाई जिज्ञासा छ त्यो जिज्ञासा हामी सकिन्छ भने यही, सकिँदैन फिल्डै जानुपर्छ भने फिल्डमा गएर पनि हामी उहाँहरूको जिज्ञासा पुरा गर्छौँ,
1: त्यो अहिले भइराखेको छ। अनि खास के कुरामा ध्यान दिनुपर्छ, त्यो त तपाईँले चाहिँ अग्रिम घाँसहरू काटेर व्यवस्थापन गर्नुपर्ने भन्ने कुरा रह्यो, विपदको समयमा त पशुहरूलाई बाँध्ने ठाउँ पनि हुँदैन,
0: अग्रिम तयारी हुनु पर्यो, अलि उच्च ठाउँमा लैजानु पर्यो पशुहरूलाई, त्यसरी पनि हामी जोगाउन सक्छौँ। हाम्रो मुख्य उद्देश्य भनेको कृषकहरूलाई विपदले कुनै हानि नपुग्यो, हाम्रो मुख्य उद्देश्य भनेको त्यही नै, र त्यसपछि यदि कुनै रोगहरू फैलियो भने त्यसपछि त्यो समाधान गर्न त हामी सधैँ तत्पर हुन्छौँ।
1: अलिकति पशुपालक कृषकहरूले पछिल्लो समय अलिक बढी नै उत्पादन गर्नु पर्यो भन्ने उद्देश्यले पशुहरूलाई चाहिँ धेरै भन्दा धेरै अब भिटामिनहरू औषधिहरू खुवाइराखेको देखिन्छ होइन, सुनिन्छ पनि, खास यसले चाहिँ स्वास्थ्यमा कतिको समस्या ल्याउँछ अनि यस्तो नहोस् भन्नको लागि यहाँहरूले चाहिँ के गरिराख्नु भएको छ?
0: औषधि भनेको सकेसम्म औषधि नखानु नै राम्रो हो, तर बाध्यतावश हामीले अथवा पशुलाई हामी औषधि खुवाउनु पर्ने हुन्छ। यहाँ हामीसँग सम्पर्कमा आएका किसानहरूलाई हामी बढी उत्पादन हुनका लागि भिटामिन भन्नुहुन्छ, भिटामिन दिनुहोस् भन्ने, दिनमा केही नभए पनि 15-20 जना आउनुहुन्छ यहाँ किसानहरू, प्रत्येक दिन भिटामिन दिनुहोस् भिटामिन माग्न भनेर, हामी उहाँहरूलाई के भनेर भन्छौँ, भिटामिन तत्काल मात्र देखाउनलाई मात्र, तपाईँले भिटामिन खुवाउन छोड्नुभयो भने फेरि पहिला भन्दा पनि तल्लो स्थिति आउँछ, त्यही भएर दाना घाँसपात हामी उतातिर जोड दिनुपर्छ, उतातिर हामी बढी खुवायौँ भने त्यो सदाका लागि हुन्छ, तपाईँको पशु हष्टपुष्ट हुन्छ, हष्टपुष्ट भयो भने निरोगी हुन्छ भन्ने कुरा, हामी यस्ता चेतनाका कुरा उहाँहरूलाई धेरैलाई सम्झाउँछौँ, तर अब यहाँ मात्र होइन एग्रोभेटहरू पनि थुप्रै छन्, एग्रोभेटहरूमा त तिनीहरू पैसा कमाउन बसेका हुन्, त्यसले गर्दा धेरै किसानहरू त उताबाट पनि ल्याउँछन्, तर आवश्यक छ भने खुवाउनै पर्यो, आवश्यक छैन भने कुनै पनि औषधि खुवाउनु सकेसम्म हुँदैन।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: कार्यक्रममा अब प्रस्तुत गर्दैछौ जानकी गाउँपालिकामा सञ्चालन भएको कृषि हाट बजार सम्बन्धीको एक रिपोर्ट। गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री होस् भनी दुर्गौलीमा हप्ताको दुई दिन आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको दुई दिन सञ्चालन भइरहेको छ। हाट बजार व्यवस्थापन समिति अध्यक्ष सोमती चौधरी,
3: उत्पादन करल कृषि तरकारी बोट बिरुवा गाँव में खपत करना उद्देश्य लेके हमारे हाट बाजार संचालन करना कर्म के हो। हफ्ता के हमारे हाट बाजार दो दिन खुलत, आईतवार और बिहार के इमला से जौन हमारे हाट बाजार संचालन शुरू हुई, तब से किसान के शुरू बात का करे की वहाँ हमके अपने ही उत्पादन करके अपने ही अपन हाथ से बिक्री करे पाए थे, वहाँ हमके एकदम खुशी बात है।
2: दुर्गौली में कृषि हाट बजार संचालन में आए पछि कृषक लाई आफ्नो बारी में उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा कृषकहरू खुशी भएका छन्। दुर्गौलीकी किशोरी चौधरी,
4: 2500-3500 यी आलु प्याज त हरेकनी डर जमो यी दुई बजार टिकापुर लगाई थी, दुई बजार यहाँ त आजकल त कम सब्जी पनि रास लागल, भाटा भिन्डी सजिलो हुइल बा, सब चीज के सहयोग मिललावे और कुछ नहीं तो अपन घर खर्च चाहे पानी तो बन जाए, बिल्कुल खुशी में।
2: दुर्गौलीकै फुलकुमारी चौधरी पनि आफ्नै गाउँमा कृषि हाट बजार लागेपछि आफ्नो बारीमा उत्पादन भएको तरकारी गाउँमै बेच्न पाएपछि आफूलाई सजिलो भएको बताउनुहुन्छ।
4: अब किनेको सबको बिकाइ जाने पहिले रुपियाँ पैसा नै जोहा होइन, अब दुई हप्ता बजार लगाले थे तो पैसा थिएन, हुआ पाइब सस्तो घर खर्च चल्न, दूर फेस नै चलाइ नै जान्थिन, अब ठिठौरे नेङ्के फे आइसकेको, अब दूर जीव बेचे तो भरो फेन आइसकेको, अब यहाँ मैले हाट बजार तो अब सहजै हुगिलस, एक हतिमा के बेच ले ठिक बिक जाए पैसा फेयाको।
2: फुलकुमारी चौधरी जस्तै कुसुम चौधरी पनि कृषि हाट बजारमा बारीमा उत्पादन भएका तरकारी र बेर्ना बेच्न आउनुहुन्छ। कृषि हाट बजार सञ्चालन नहुँदा उहाँलाई पहिले टिकापुर गाउँभन्दा टाढा बेच्न जानु पर्थ्यो, तर हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि उहाँलाई पनि सजिलो भएको छ।
4: आजकल तो लौका तोरई बेरनी बेरना बेचती गोभी टमाटर मिर्चा बुछकुन हुई गोभी टमाटर हुई जाय लगा सकला मैंने।
2: स्थानीय बन्द्या चौधरी पनि आफूले बारीमा उत्पादन गरेको तरकारी स्थानीय कृषि हाट बजारमै बेच्न पाएपछि खुशी हुनुहुन्छ।
5: बढे लाग्छ गाउँमा कहिले बजार लागे खुसी लागत, मने तिना भर कहिले विकट बुनाई विकट गाउँ घरमा होना बजार पहिले लैके र ठिके चलत, टिकापुर जैथी त फेर ठाउँ नै मिलत, कहिले हमरे वहाँ टिकापुर जैथी र दरबार बजारमा बस गाउँमा बजार लागत दूर नेगे फेनाइ परत मजै लागत।
2: गाउँमै कृषि हाट बजार सञ्चालनमा आएपछि तरकारी किनेर खाने उपभोक्तालाई पनि सजिलो भएको छ। गाउँमा उत्पादन भएको ताजा तरकारी किन्न पाएपछि उत्पादन गर्ने कृषक र आफू जस्तो उपभोक्तालाई फाइदा भएको दुर्गौलीका महेन्द्र बम बताउनुहुन्छ।
6: सबैलाई फाइदा भएको छ नि, किसानहरू पनि जो अब बजार पाउनुहुन्थेन होइन, जो अब यसो तपाईँको घर घर आएर जो मूल्य पाउनुहुन्थेन, जो अलिअलि फैलाएर घर घरमा एउटा ठाउँमा बसेर चामल बेच्नु र घर घरमा आएर दिनु भन्दा त त्यति साह्रो मूल्य पाउँदैन नि त, त्यो हिसाबमा पनि किसानहरूलाई पनि राम्रै भएको छ। त्यो किसानहरू आफ्नो कोही दाजुभाइ होलान्, कोही दिदीबहिनी होलान् होइन, कोही कोही पडोसी होलान्, जो भयो भने आफ्नो गाउँहरूमा राम्रै भएको जस्तो लाग्छ। त्यस्तै मानिदिनुहोस् माछा खाने मन लाग्यो मान्नुहोस् त, ठिकै हाट बजार जानुपर्ने हुन्थ्यो, अब आफै नजिक हाट बजार भएपछि नजिकै माछा मासु पनि खान पाइयो, तपाईँको ताजा ताजा तरकारीहरू पनि त्यही दिन टिपेर त्यही दिन ल्याएर बेच्ने गर्छन्, त्यही हिसाबले ताजा ताजा तरकारीहरू पनि खान पाइन्छ।
2: भगतपुरका दिनेश थारू पनि गाउँमा हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि आफूलाई तरकारी किन्न टाढा जान नपरेको र ताजा तरकारी किन्न पाएको बताउनुहुन्छ।
7: हाट बजारमा गएर हामीलाई ताजा ताजा खाना पाइन्छ अनि मान्छेलाई छ भनेर हाट बजारमा हरियो सागपातहरू खान पाइन्छ अरू त्यसपछि गाउँमा पनि भएन भने त्यहाँबाट नजिकै पनि पर्छ माछा पनि खान पाइन्छ राम्रो हुन्छ अनि मान्छेहरूसँग भेटघाट पनि हुन्छ सजिलोसँग फाइदा हुन्छ।
2: दुर्गौलीमा 2077 सालदेखि कृषि हाट बजार सञ्चालन हुँदै आएको छ। यसरी कृषि हाट बजार सञ्चालन हुनु कृषक र उपभोक्ता दुवैका लागि फाइदाजनक हुन्छ। अब कार्यक्रममा प्रस्तुत गर्दैछौ जानकी गाउँपालिकाको दुर्गौली बजार अनुगमन सम्बन्धीको जानकारी। जानकी गाउँपालिकाले बजार अनुगमन गरेको छ। पालिकाभित्र सञ्चालनमा रहेका पसलबाट बिक्री वितरण गरिने सामानको गुणस्तरीयता चेक जाँच गर्ने उद्देश्यले बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। दुर्गौली बजार अनुगमन गर्दा पसल दर्ता भए नभएको, नवीकरण भएको नभएको, सामानको मूल्य सूची राखे नराखेको, सामान म्याद सकिएको नसकिएको लगायतको कुरा हेरिएको थियो। अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष लालमती कठरियाले अनुगमनको क्रममा डरे तथा मूल्य सूची कुनै पसलमा भएको र कुनै पसलमा नभएको पाइएको बताउनुभयो। दररेट तथा मूल्य सूची नराखेका पसल सञ्चालकलाई आगामी दिनमा दररेट मूल्य सूची राख्न सरसफाईमा ध्यान दिन सल्लाह सुझाव दिनुभएको छ।
8: ठिकै छ, व्यवस्थित पनि छ, सरसफाई पनि राम्रै भएको छ अनि कुनै कुनै उसमा दररेट त टोक्नु भएको छ अनि सामान किन्दाखेरि जुन दिनुपर्ने ध्यानसम्म सहितको भ्याट बिलको पनि सबै व्यवस्था गर्नु भएको छ। कुनै कुनै पसलमा दररेट पनि टोके छैन, बिल चाहिँ दिने गरेछन् तर त्यो सामानको जुन टोक्नु पर्ने मूल्य दरेट चाहिँ टोके छैनन्। र मैले उहाँहरूलाई भने अब जस्तै आगामी दिनमा मैले अनुगमन गर्न आउँदा तपाईँहरूको यो सरसफाई अझै व्यवस्थित हुनु पर्यो, सल्लाह सुझाव यति राख्नु भएको छैन भने त्यो पनि राख्नु होला र यो दरेट अनिवार्य रूपमा राख्नु होला। जस्तै अब प्रति केजी जेरीको कति, समोसाको कति, मिठाईको कति, त्यो चाहिँ अनिवार्य रूपमा राख्नु होला र अर्को पटक आउँदाखेरि त्यो देखियोस् र मैले भनेको कुरा चाहिँ लागू होस् भनेर चाहिँ सल्लाह सुझाव दिएको छु। सरसफाईको कमी कमजोरी देखियो, त्यो चाहिँ एकदमै सरसफाईमा ध्यान दिनु होला। अब सरसफाई भएन भने बासी बचेको केही छ भने मिठाई भयो, समोसा, जेरीहरू त्यस्तो बिक्री नगर्नु होला।
2: पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकले मासु काट्ने बटशालामा सरसफाई नभएको देखिएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। योजना तथा अनुगमन शाखाका सन्दीप साउटले स्थानीय तहमा व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने बताउनुभयो।
9: तपाईँले उतातिर उद्योगतिर स्थानीय तपाईँ त बस्नुमा त जानकी गाउँपालिकाभित्र वार्ड नम्बर एकमा हुनुहुन्छ पसल होइन, त्यसरी तपाईँको यो पसल कहाँ छ जानकी गाउँपालिकाभित्र छ वार्ड नम्बर एकमा छ भने तपाईँको यो ठाउँमा तपाईँले व्यवसाय गरेको बापत राज्यलाई स्थानीय सरकारलाई एउटा करको दायरामा त आउनु पर्यो नि त होइन, त्यसरी चाहिँ यो वडा कार्यालयमा पालिकाभित्र दर्ता गर्नु।
2: व्यापारी प्रमिला चौधरीले पालिकाबाट अनुगमन गर्नु राम्रो काम भएको बताउँदै यो अनुगमनले आफूलाई सचेत गराएको बताउनुभयो।
10: समय समयमा सचेत गराइन बढिया हो, कमी कमजोरी हामी
2: अर्का व्यापारी राजेन्द्र न्यौपानेले पसल अनुगमन बजार चोक चौराहामा मात्र नभएर गाउँको भित्रतिर पनि गर्नुपर्ने, वर्षको एक पटक मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो।
11: गाउँपालिकाको नेतृत्वमा अनुगमन भयो एकदम राम्रो पक्ष हो, यो अनुगमन वर्ष दिनमा एक पटक आउनुभन्दा पटक पटक आएर सुझाव दिए झन् राम्रो जस्तो लाग्छ मलाई, किनभने कहिले काहीँ काम गर्दा गर्दै पनि केही मिस्टेक हुन सक्छ, त्यो सुधार हुने मौका पाउँछ व्यापारीले। राम्रो छ हाम्रो पालिकाले नेतृत्व गरेको यो अनुगमन प्रणाली ठिक लागिरहेछ, निरन्तर हुनु पर्यो र यो भित्रभित्रको ग्रामीण पसलमा पनि जानु पर्यो कि, फोकस गरेर चोकै दोकानलाई मात्रै केन्द्रित गर्नु भएन, किनभने अधिकतम साना साना पसलमा धेरै बिग्रेका सामानहरू मैले देख्छु, तिनीहरूलाई मैले फोकस गरेर गाली गर्न खोजेको होइन, त्यहाँ पनि जानु पर्यो किनभने अयोग्य सामान त्यहाँ धेरै बिक्री भएको छ गाउँतिर, त्यहाँ पनि जानु पर्यो, हाम्रो पालिकाको ध्यान त्यहाँ पनि जाओस् भन्छु म।
2: अनुगमनमा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, स्थानीय बजार व्यवस्थापन समिति समिति अध्यक्ष चन्द्रभान बम, स्वास्थ्य शाखाका शोभा चौधरी, कृषि शाखाका ममता राणा, कर्मचारी दिलबहादुर चौधरी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमनपछि अनुगमनको कामलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको छ। अनुगमनका क्रममा दुर्गौली बजारमा रहेका किराना पसल, होटल, वटशाला लगायतको अनुगमन गरिएको थियो। कार्यक्रममा अब जानकी गाउँपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धी छलफल भएको छ। सुनौ सहकर्मी आकाश चौधरीबाट।
12: जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धी छलफल भएको छ। प्राक्टिकल एक्सन नेपाल र भेरीबाट वरणीय विशेषता समूह बी ग्रुपको सहकार्यमा जानकी गाउँपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण शुरू भएको छ। कार्यशाला गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपदबाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि बहुप्रकोपको विश्लेषण गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विपद जोखिमलाई वित्तीयकरण र जोखिम हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै विपदमा राहत दिएर मात्र समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो।
13: हामीसँग बाढी अहिले चाहिँ बाढीको त छ होइन, अब चाहिँ बाढी आउन सक्छ भन्ने चाहिँ हामी त पूर्व तयारी बहु त्यसको पूर्व सूचना प्रणाली छ, तर अब भुइँचालो त छैन नि होइन। अरू भुइँचालो चाहिँ थुप्रै हामीसँग घरको प्रकोप छ, आगी लागि छ, भुइँचालो छ, हाम्रो ट्याङ्क छ होइन, त्यसपछि अति कष्ट हामीले छ, त्यसपछि गएर तपाईँको यो डुबान छ, त्यसै गरी हाम्रो चाहिँ चितहरू छ होइन, गर्मी फ्रेडी हुनेछ होइन, यस्तो थुप्रै प्रकोपहरू छ नि त। त्यो सबै प्रकोपहरूको बहु प्रकोपको एउटा प्रकोपको मात्रै होइन, दुईवटा प्रकोपको मात्रै होइन, हामीसँग भएको सबै प्रकोपको जति पूर्व सूचना हामीले बहु प्रकोपको पूर्व सूचना प्रणाली चाहिँ हामीले डेभलप गर्यो भने हाम्रो क्षति कम हुन सक्छ भन्ने चाहिँ प्राथमिकता प्राप्त क्षेत्र सातमा छ। र आठमा जोखिम वित्तीयकरण अहिले काम गरेकोमा प्राइभेट एक्सन बी ग्रुपले जुन बाली बिमा गर्नुभएको छ त्यसले चाहिँ बाली केही क्षति त भएको छैन अहिलेसम्म होइन, भोलि क्षति भयो भने त्यो रिस्क ट्रान्सफर भयो पालिकाले पनि गर्नु पर्छ होइन, जनताले पनि धेरै चाहिँ झाल्नु पऱ्यो रिस्क ट्रान्सफर। अब चाहिँ जोखिम हस्तान्तरणमा काम गर्नुपर्छ होइन, हाम्रो जोखिममा के के छ त्यो जोखिममा वित्तीयकरण गर्नु, जोखिमको जोखिम हस्तान्तरण त्यो जोखिममा चाहिँ वित्तीयकरण भनेको मान्छेले पैसा पायो भने उसले जे पनि गर्न सक्छ नि, आफ्नो जोखिम भयो फेरि यो जोखिममा यति क्षति हुनसक्छ, त्यति क्षति हो भने यसैबाट पैसा आयो भने मैले चाहिँ काम गर्न सक्छु। जस्तै अब हाम्रो खेती होला होइन, कसैले दस कट्टा खेती गरिरहेको छ, त्यो दस कट्टाबाट लुगा किन्ने होला, केटाकेटीको फिस किन्ने होला, कसले सबै दस कट्टा जग्गा चाहिँ हरेक बालुले पटान गरिदियो भने उसको सबै सपनाहरू चकनाचुर हुन्छ कि, त्यसैले चाहिँ त्यो बिमा गरिदियो भने त्यहाँबाट आज पैसा चाहिँ छोडेको भन्छ जुन सोचेको छ, त्यसले उसले चाहिँ पुरानो अवस्थामा फर्किन सक्छ।
12: विपद व्यवस्थापनका लागि आठवटा प्राथमिकता प्राप्त क्षेत्रहरूमा काम गरेमा जोखिम घटाउन सकिने बताउँदै स्थानीय सरकारले विपदका बेला निजी क्षेत्र, समुदाय र नागरिक, संचार, दात्री निकाय, प्रादेशिक सरकार, संघीय सरकार, जिल्ला विपद व्यवस्थापन समिति, अत्यावश्यक सेवा र विज्ञ लगायतको सहयोग लिनुपर्ने बताउनुभयो।
13: एकीकृत योजनाको चाहिँ विकास हुन्छ र चौथो चरणमा गएर यो योजना कार्यपालिकामा ड्राफ्ट तयार भइसकेपछि कार्यपालिकामा जान्छ, कार्यपालिकाबाट कार्यसभामा जाँदा त्यसको वृद्धि भएर त्यसपछि मूल प्रभावीकरणमा अथवा यसको कार्यान्वयन चरणमा पाँचो चरणमा जान्छ भन्ने यो गरिएको छ। र यसमा चारवटा भागहरू विभाजन गरिएको छ, त्यो जुन एनडिसिआरएफ छ यसमा एउटा चाहिँ विपद र जोखिमको बुझाइको बारेमा यसमा रहनेछ, र अर्को भागमा चाहिँ विपद योजना अब हामी के गर्ने, विपदको चाहिँ चरणमा हामी के गर्ने भन्ने कुराहरू, यो चाहिँ विपदको पूर्व अवस्थामा के गर्ने, विपदको समयमा के गर्ने, विपद पश्चात के गर्ने, घोडा बाहेक के गर्ने होइन, समुदाय बाहेक के गर्ने भनेर यो चाहिँ दोस्रो चरणमा छ भने तेस्रो चरणमा विशेष गरी यो बजेटको विरोध विकास योजनामा मूल प्रभावीकरण गर्ने भन्ने छ। यो आठवटा प्राथमिकता प्राप्त क्षेत्र भनेर नेपाल सरकारले निर्धारण गरेको छ विपद, त्यो आठवटा प्राथमिकता प्राप्त क्षेत्रमा बजेटको चाहिँ विनियोजन गरेर पैसा जति लाग्न सक्छ र यो आर्थिक आकाङ्क्षा प्राप्त क्षेत्रमा हामीलाई विपक्षको कुराहरूलाई सबै सेक्टरलाई समेटेर योजनाहरू बनाउँछौँ त्यहाँ चाहिँ रुल प्रभावित गर्ने गर्छौँ तपाईँहरूलाई सबै सेक्टरको मेन स्टेरिङ गर्छौँ यसमा चाहिँ र चारौँ चरणमा चाहिँ यसको कार्यान्वयन अनुगमन मूल्याङ्कन हामी कति वर्षभित्र यो 5 वर्षभित्र यसको रिभाइज गर्छौँ र 2 वर्षमा यसलाई चाहिँ रिभाइज गर्ने कुरा 2 वर्षमा यसलाई हेरेर चेन्ज गर्ने कुराहरू छ।
12: कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संरचना बनाउँदा कहाँ र कसरी बनाउने भनी ध्यान दिनुपर्ने बताउँदै बजेट विनियोजन गर्ने कार्य पनि महत्वपूर्ण भएको बताउनुभयो। उहाँले पालिकामा विपद सम्बन्धी 5 वर्षीय योजना बनाउने तयारी समेत भएको बताउनुभयो।
14: हामीले वर्षै वर्षै बजेट बनाउँछौँ, धेरैले अब अहिले पनि गुनासो छ, मेरो वडामा कम बजेट आयो, मेरो शाखामा कम बजेट आयो, सबैलाई त्यही छ कि तर बजेट केमा हाल्ने, के आधारमा हाल्ने भन्ने पार्ट तपाईँ हामीले कति कुरो जानेछौँ बुझ्याछौँ भन्ने चाहिँ जरुरी छ र धेरैको म त अब यो 5 वर्ष अब सकिन लाग्यो, यो 5 वर्षको पिरियडमा धेरैले अब मेरो बाटो बाटो बाटो मात्रै भन्नु बाटो बन्नु पर्यो बाटो बन्नु पर्यो तर समस्या के छ भने बाटो बनाउँछौँ बाढी आउँछ सट्टै बगाउँछ र अस्ति पनि धर्मपुर स्कुलमा एउटा कार्यक्रम थियो त्यहाँ मैले एउटा कुरा भनेको थिएँ यो तपाईँ हामीले बाटो त बनाउँछौँ बिग्रिन्छ बनाउन सकिन्छ तर बच्चा बिग्रिनु चाहिँ बनाउन सकिन्छ गाह्रो छ र सबभन्दा दुःख त्यसैलाई हुन्छ जसको बच्चा बिग्रियो भनेर अहिले हामी विपदको कुरा गरेका छौँ तपाईँ हामीले जति राम्रो जे गरे पनि तपाईँ हामीले रसुवाको देख्यौँ गर्थ्यौँ कति ठुल्ठुला घरहरू थिए कस्तो रमाइलो थियो होइन तर क्षणभरमै सखाप भयो त्यही भएर कुन संरचना कसरी बनाउने कहाँ बनाउने भन्ने कुरा चाहिँ सोच्न बुझ्न जरुरी छ जस्तो लाग्छ र यो अघि मैले बजेटको कुरा गरेका थिएँ बजेटमा पनि कुन शाखामा कति बजेट हाल्ने कसरी हाल्ने के आधारमा हाल्ने भन्ने जस्तै अहिले हामी विपदको कुरा गरेका छौँ विपद शाखामा अहिले 5 वर्षको प्लानको कुरा भइरहेको छ पहिलो वर्ष के गर्ने दोस्रो वर्ष के गर्ने तेस्रो वर्ष के गर्ने भन्ने पार्टबाट चाहिँ बजेट त्यसरी हाल्न सकिन्छ एउटा आधार पनि हुन्छ यो कारणले यसमा चाहिँ बजेट हाल्न जरुरी छ भन्ने होला र भोलिका दिनमा तपाईँ हामीले कसैलाई अब हामीलाई यसमा चाहिँ बजेट चाहिएको छ भनेर भन्ने आधार पनि हुन्छ न त कसैले पनि त्यसै बजेट दिन्न कि जस्तै यहीँ अब प्र्याक्टिकल एक्सन हुनुहुन्छ बी ग्रुप हुनुहुन्छ होइन तपाईँलाई बजेटकै आधारमा किन चाहियो भनेर सोध्नुहुन्छ त्यही भएर यसमा चाहिँ जरुरी छ।
12: अध्यक्ष चौधरीले वडा पालिकाबाट गरेका कामहरू संस्थागत गर्न आवश्यक भएको बताउँदै पालिकामा विपद सम्बन्धीका कामलाई संस्थागत गर्दा आउँदा दिनमा सहज हुने बताउनुभयो।
14: तपाईँ सबैलाई थाहा छ अब यो इलेभेन ग्लोबल डायलग प्लेटफर्ममा म जर्मनी गएँ, त्यो जर्मनीमा 1 घण्टाको सेसन थियो, त्यहाँ यस्तै अब विपदका कुरा भयो कि बङ्गलादेश फिलिपिन्स धेरै देशका मान्छे अब मोर देन 40 कन्ट्रीको मान्छेहरू हुनुहुन्छ, त्यसमा चाहिँ अब एउटा क्वेसन चाहिँ के आयो भने पहिले चाहिँ यति धेरै कुरा गरे पहिले पालिकामा राम्रो गरिरहेको छ तर तेरो पालिकामा यो डिजास्टरमा च्यालेन्ज चाहिँ के हो त भनेर सोध्नु भएको पछि मैले एउटा कुरा के गरेँ भने मेरो पालिकामा यो जुन विपद छ यसलाई चाहिँ इन्स्टिट्युसनलाइज गर्नलाई चाहिँ च्यालेन्ज छ भनेको र यो जुन हामीले पार्ट अहिले कुरा गरिरहेको छ यो चाहिँ इन्स्टिट्युसनलाइजेसनको पार्ट त्यसलाई चाहिँ संस्थागत कसरी गर्ने भन्ने कुरा तपाईँ हामी जति पनि शाखामा काम गरिरहेछौँ कुरामा काम गरिरहेछौँ यस्ता कुराहरू संस्थागत नभएसम्म हाम्रो चाहिँ पनि आधार हुन्छ त्यही भएर सबै कुरा चाहिँ संस्थागत हुन जरुरी छ जस्तो लाग्छ र अहिले हामी जुन खालको विपद शाखाको संस्थागत गर्ने कुरा गरिरहेछौँ त्यसमा जुन खालको अब बी ग्रुप प्र्याक्टिकल एक्सनबाट सेभ भइरहेछ त्यसले राम्रो डकुमेन्ट एउटा पोइन्ट छ र त्यसैका आधारमा हामी विपदमा काम गर्छौँ।
2: कार्यक्रममा पालो अब जनावासको आजको जनावासमा जानकी गाउँपालिका ओडा नम्बर 5 मा सेवा लिन आएका सेवाग्राहीलाई ओडाबाट दिने सेवा तपाईँलाई कस्तो लाग्यो भनी केही सेवाग्राहीलाई सोधेका छौं।
15: मेरो नाम भक्त बहादुर चलाउने हो, म यहाँको सेवाग्राही मात्रै हो, यहाँको स्थायी मतदाता होइन, त्यसैले धेरै कामहरू यहाँबाट हुँदैन, मेरो जग्गा चाहिँ यहाँ भएको कारणले गर्दा यो करहरू अन्यहरू बुझाउन आएको हो, जहाँसम्म लाग्छ अब राम्रै देखिरहेको छु, ठिकै गरिरहेछन् होइन, जानकीको हकमा ओडामा पनि ठिकै छ, पालिकामा राम्रै गरिरहेको देखिरहेको छु, आएको बेला ठिकै छ, मदजीलाई पनि भेटिरहेको हुन्छ, ठिकै छ।
16: सीता विषय हो, पत्रे हो, हामी यो गाउँको फर्म भर्न आएको बिउको लागि, सेवा अब पाइराखेछ, अब गाउँको बिउहरू दिन्छ, धानको बिउ यस्तै तरकारीहरूमा रोग लागेपछि औषधि दिने, पालाको के आलुहरूको पाइराखेछ, सुविधाहरू राम्रै छ।
17: मेरो नाम चन्द्रा खड्का, हाम्रो पत्रया मालपोत बुझाउन आएको, अरू राम्रै छ, हामी जति चोटि आएको छौँ त्यति चोटि राम्रै भएर गएको छौँ, राम्रै छ सेवा सुविधा, टाइममै हुन्छ।
18: म नवम रुटेङ्गौरा सिमरना मै विभाग मोर घर यो
16: अब मैं यहाँ नहीं रहूँ तो वहीं दुकानदार लाटी सिमरन तो ज्यादा भाग वहीं रहूँ मजा बा से वो तो बढ़िया करते हैं निका सब चीज करते हैं वहाँ सब चीज बढ़िया के करा देते हैं
18: सुजन चौधरी अमौरी सेवा सुविधा तो ऐसी ठीक है बाबू मैं नाटक परमानेंट बना के लगाई लू बढ़िया के काम कर देते हैं अभिषा माई लाटू तो बढ़िया के कर दिले काम तो वैसी तो नहीं हो
19: नैन बहादुर तो कुर्मी नाटक परमानेंट ठीक लगे भनेकै टाइममा काम भइरहेको छ
20: मेरो नाम सुशान्त साई नागरिकता बनाउनु
19: ठिकै छ राम्रै छ अब आएको बेला त्यही टाइममा हुन्छ सबै
2: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै सहकर्मी आकाश चौधरीसँगै म गीता पनि विदा हुन्छु नमस्कार

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लुइस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा। त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
6: चियाको होटल खोलौलापुर।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
9: जनरल फिजिसियन विशेषज्ञ सेवा,
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
9: दन्तरोग सेवा,
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
9: मनोचिकित्सक विशेषज्ञ सेवा
10: हरेक महिनाको प्रत्येक शनिबार,
9: र सिटी स्क्यान सेवा।
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
9: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
8: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
9: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
8: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
9: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
8: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
9: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
8: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: अरेला सुन चाँदी पसलमा छड्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाइ सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-098 मा सम्पर्क गर्नुहोला।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनैना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुगर बनाएकन ल बाटी
1: ए ले ले ठिकै बा चल हाली भाटवट खाइ हो जाइका हौ सामुएल ज्वेलर्स न गर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
2: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ
2: भन्दै सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484 48673 र 98 1468 0204

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98144 0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846392061।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
2: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लुइस एल्भिरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था। कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147199, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
2: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608056 र 9850829700।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जाऊ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: सोना सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: आरएनला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: ला फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
2: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
3: टेन्सनमा भए म त अब।
0: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
5: यही असोज 17 गते तेस्रो शनिवार का दिन
6: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 67 77 72।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट देशभर 21 जनाको मृत्यु। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित। कमजोर बन्यो न्यून चापीय प्रणाली। वर्षा रोकिएसँगै आजदेखि घाम लाग्दै जाने मौसमविदको भनाई। र दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा। र वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित। अब मध्याह खबर विस्तारमा। बिहिबारदेखिको अविरल वर्षासँगैको बाढ़ी पहिरो र डुबानबाट देशभरमा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म विपदमा परि 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको थियो। पछिल्लो 4 दिनमा बाढ़ी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब 2000 नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तह मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायत जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी र पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनु भयो। विपदबाट 143 घर पूर्ण र 51 घर आंशिक क्षति भएका छन्। प्राधिकरणबाट विपदको पूर्व तयारी स्वरूप अग्रपंक्तिमा खटिने सहितलाई 5000 भन्दा बढ़ी र बाढ़ी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढ़ी प्रभावित स्थानीय बासिन्दालाई 8,14,000 वटा एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ। 4 दिनमा देशभरका 186 स्टेशनमा 100 मिलिमिटर भन्दा बढ़ी कुल वर्षा मापन भएको छ। सबैभन्दा बढ़ी नवलपरासी बर्दघाट स्वस्ता पूर्वको डेढ़गाउँ 544.2 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको 85 510.2 मिलिमिटर र तनहुको अटरौली तारमा 472 मिलिमिटर वर्षा भएको छ। यही असोज 9 गतेदेखि लगातार भएको वर्षा कमजोर बनेको छ। हिजो दिउँसोदेखि न्यून चापीय प्रणाली विस्तारै कमजोर बन्दै गएको हो। आजबाट सुदूरपश्चिम प्रदेशमा पनि घाम लाग्न शुरू भएको छ। बंगालको खाड़ीबाट आएको न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना पनि कम रहेको र आजको भन्दा भोलि मौसम सफा हुँदै जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। वर्षा रोकिएसँगै कर्णाली नदीको बहाव पनि घटेको छ। कर्णाली नदीमा पानीको सतह हिजो राति 8 मिटर 90 सेन्टिमिटर माथि पुगेको थियो। कर्णाली चिसापानीमा कर्णाली नदीको पानीको बहाव 8 मिटर 1 सेन्टिमिटर पुगेको छ। हिजो राति 8 मिटर 90 सेन्टिमिटर माथि पुगेको थियो। कर्णाली चिसापानीमा कर्णाली नदीको पानीको सतह 10 मिटर पुग्नुलाई चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नुलाई खतराको तह मानिन्छ। निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोट सहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरूद्ध समेत भएको छ। अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलर प्रणालीले काम नगरेपछि संचार सेवा प्रभावित भएको छ। संचार सेवा अवरूद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ। वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सड़क अवरूद्ध भएको बताइएको छ। निरन्तर वर्षासँगै सिमकोट सहित हिमपात समेत भएको छ। हिल्सा नाका हिमपातका कारण पूर्ण रूपमा अवरूद्ध रहेको जनाइएको छ। मध्याह खबरमा दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा।
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। अब बाँकी खबर। जानकी गाउँपालिकाले कृषकको कृषि उत्पादनलाई बजारीकरण गर्न सहज होस् भनी दुर्गौलीमा कृषि हाट बजार सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री होस् भनी दुर्गौलीमा हप्ताको 2 दिन आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय भएको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको 2 दिन सञ्चालन भइरहेको कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सोमती चौधरीले जानकारी दिनुभयो। दुर्गौलीमा कृषि हाट बजार सञ्चालनमा आएपछि कृषकलाई आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा किसानहरू खुशी भएको दुर्गौलीकी किशोरी चौधरीले बताउनुभयो। दुर्गौलीकै फूलकुमारी चौधरीले पनि आफ्नै गाउँमा कृषि हाट बजार लागेपछि आफ्नो बारीमा उत्पादन भएको तरकारी गाउँमै बेच्न पाएपछि आफूलाई सजिलो भएको बताउनुभयो। फूलकुमारी चौधरी जस्तै कुसुम चौधरी पनि कृषि हाट बजारमा बारीमा उत्पादन भएका तरकारी र बेर्ना बेच्न आउनुहुन्छ। कृषि हाट बजार सञ्चालन नहुँदा उहाँ पहिले टिकापुर गाउँभन्दा टाढा बेच्न जानु पर्थ्यो, तर हप्ताको 2 दिन कृषि हाट बजार सञ्चालनमा आएपछि उहाँलाई पनि सजिलो भएको छ। स्थानीय बन्धिया चौधरीलाई पनि आफूले बारीमा उत्पादन गरेको तरकारी स्थानीय कृषि हाट बजारमै बेच्न पाएपछि खुशी लागेको छ। गाउँमै कृषि हाट बजार सञ्चालनमा आएपछि तरकारी किनेर खाने उपभोक्तालाई पनि सजिलो भएको छ। गाउँमा उत्पादन भएको ताजा तरकारी किन्न पाएपछि उत्पादन गर्ने कृषक र गर्दा आफू जस्तै उपभोक्तालाई फाइदा भएको दुर्गौलीका महेन्द्र बमको भनाई छ। भगतपुरका दिनेश थारूले पनि गाउँमा हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि आफूलाई तरकारी किन्न टाढा जान नपरेको र ताजा तरकारी किन्न पाएको बताउनुभयो। दुर्गौलीमा 2077 सालदेखि कृषि हाट बजार सञ्चालन हुँदै आएको छ। यसरी कृषि हाट बजार सञ्चालन हुनु कृषक र उपभोक्ता दुवैका लागि फाइदाजनक हुन्छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्र संघको महासंघको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र संघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्य सहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। जुलाई 2011 संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
0: अब बाँकी खबर। भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा 56 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको यस राज्यमा गएको 3 दिनमा 56 जनाको मृत्यु भएको थियो। मृत्यु भएको तथा 1000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको राहत आयुक्तको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ। 24 करोड़ भन्दा बढ़ी जनसंख्या भएको उक्त प्रदेशमा जूनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुन याममा वर्षा र आँधीबेहरीले बारम्बार असर पार्ने गरेको छ। बंगलादेशको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली स्थल तहतर्फ सर्दै यस क्षेत्रमा वर्षा तीव्र बनाएपछि आएको अत्याधिक भारी वर्षाका कारण पछिल्लो मानवीय क्षति भएको विज्ञप्तिमा जनाइएको छ। जापानमा जारी एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखे पका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरूङ र स्वस्तिका विष्टको जोड़ीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमिजुको जोड़ीको सामना गर्नेछ। महिला सिंगल्समा भने शिवाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए। शिवाली दक्षिण कोरियाकी डायनो बागसँग 6-1, 6-0 तथा स्वस्तिका जापानकी मोइका उचिजिमासँग 6-1, 6-1 सेटमा पराजित भएकी थिइन्। मिक्स डबल्समा पनि शिवालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन्। पुरूष सिंगल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभेन्चोको विरूद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोड़ीमा पुरूष डबल्सतर्फ जीत निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्ण लक्ष्मी न्यूपानेले प्रतिस्पर्धा गर्नेछन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट देशभर 21 जनाको मृत्यु। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष प्रभावित। कमजोर बन्यो न्यूनचापीय प्रणाली। वर्षा रोकिएको आजदेखि घाम लाग्दै जाने मौसमविदको भनाई। दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा र वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदै छ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-0-26।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: आरती ब्यूटी एन्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
9: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-6-24-70-483।

सुरक्षित जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तर त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: हेलो बहिनी,

0: किन हाल्ने 460 मामा चौसौ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि YYCG कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ, भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड्गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: पढाई छुट्यो, साथी छुटे, सबै छुट्दै।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
3: चियाको होटल खोलौला यसै टिकापुर।
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 9870106772।
8: स्वास्थ्यका लागि पानी।
9: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
10: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
9: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: पाइन्छ त दाजु?
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825377272।

0: गर्छौ। प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9824 67 28 25।
5: ए सन्ते कि आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पन भाँची गयो।
5: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868 44 12 08, 9846 39 261।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिटो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824605232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: संचालक आरती चौधरी, संपर्क नंबर 9864-70483।
5: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
5: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
6: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
5: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट,
6: मोबाइल नम्बर 9848-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695। चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु धुकधुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना

0: आउने मनमा छटपटी हुने ज्यादै झस्कने दर्शने या डराउने भएमा
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
0: बढी बिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
1: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
0: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
0: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है
0: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला टिकापुर।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
10: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली। नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
5: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूपदीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 9867277979।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 100 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकामा सञ्चालन भएको कृषि हाट बजार सञ्चालन सम्बन्धीको एक रिपोर्ट, दुर्गौली बजार अनुगमन सम्बन्धीको जानकारी, जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धीको जानकारी र जनआवाज प्रस्तुत गर्नेछौं। जानकी गाउँपालिकामा चालू आर्थिक वर्षमा पशु सेवा शाखा मार्फत सञ्चालन गरिने कार्यक्रम के छन् भनी पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद म्याम।
1: जानकी गाउँपालिकाको पशु सेवा शाखाबाट यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलापहरू के छ?
2: सर्वप्रथम त जुन हाम्रो जानकी गाउँपालिकाको प्रशासनिक भवन बन्दैछ, धेरै बजेटहरू उता तानिया हुनाले शाखामा बजेट अभाव नै छ। जम्मा बजेट भनेको 5 लाख हो। 5 लाखमा पनि हाम्रो 3 वटा कार्यक्रम हामीले लिएका छौँ। पहिलो प्राथमिकता हामीले कसलाई दियौँ भनेपछि विश्वबाट 2030 सम्ममा रेबिज उन्मूलन गर्ने जुन नारा छ त्यो नारालाई हामीले पनि साथ दिएर रेबिज भ्याक्सिन हामी यहाँ निशुल्क लगाइराखेका छौँ र त्यो रेबिज भ्याक्सिन खरिद गर्नका लागि रकम विनियोजन केही रकम भएको छ भने, अर्को जुन ओडामा हाम्रा ओडा प्राविधिकहरू छैनन् त्यो ओडामा पशु स्वास्थ्य शिविर निशुल्क है निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि बजेट विनियोजन भएको छ। त्यसै गरी पशु सेवा शाखामा सञ्चालनमा रहेको डिस्पेन्सरी शाखामा सेवा लिन आउने कृषकहरूलाई औषधि वितरणका लागि औषधि खरिदमा केही छुट्याइएको छ। यो भनेको हाम्रो सामान्यकरण तर्फको कार्यक्रम हो भने सशस्त्र तर्फ पनि छ। एआई मिसनका लागि केही बजेट विनियोजन भएको छ। एआई भन्नाले कृत्रिम गर्भाधान, पशुहरूमा हुने गाई भैँसी बाख्रामा जुन हामीले यहाँ कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेका छौँ त्यसको लागि अलिकति बजेट विनियोजन भएको छ भने, मासु उत्पादनका लागि पाडा प्रवर्धन कार्यक्रम सञ्चालनका लागि केही बजेट सशर्तमा आएको छ हाम्रो। त्यसै गरी महामारी रोग नियन्त्रणका लागि केही बजेट सशर्तमा विनियोजन भएको छ। यतिकै अब कार्यक्रमहरू हाम्रो रहेको छ।
1: यो आर्थिकमा सम्पन्न गरिने गतिविधि आयोजनाहरू, अब यी कार्यक्रमहरू चाहिँ कसरी सञ्चालन गर्नुहुन्छ यहाँहरूले?
2: हामी अब जस्तै रेबिज भ्याक्सिन हाम्रो सबै जुन जुन ओडामा ओडा प्राविधिकहरू छन् त्यहाँ निशुल्क लगाइन्छ। पालिकामा पनि डिस्पेन्सरी शाखामा निशुल्क लगाइन्छ रेबिज भ्याक्सिन। त्यसै गरी जुन ओडामा ओडा प्राविधिक छैनन् त्यो ओडामा गएर ओडा अध्यक्षसँग सम्पर्क गरेर कुन ठाउँमा हामीले निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्दा सबै धेरै जसो कृषकहरू लाभान्वित हुन्छन् भन्ने कुरा सल्लाह गरेर र उहाँहरूकै निर्देशन अनुसार हामी त्यो ठाउँमा गएर पशु स्वास्थ्य शिविर सञ्चालन गर्छौँ। र यो कुरो औषधि त कोटेसन माध्यमबाट खरिद भइ नै हाल्छ।
1: रेबिज खोपको कुरा छ, यो चाहिँ कस्तो निरन्तर भइरहेको छ कि केही समयको लागि?
2: निरन्तर छ, निरन्तर
1: अहिले पनि निशुल्क नै लगाउँछ।
2: निशुल्क नै लगाउँछौ तर नाम दर्ता बापत उहाँहरूले पूर्जा काट्नुपर्छ, राजस्व तिर्नुपर्छ नाम दर्ता बापत कृषकले
1: पनि हुन्छ। अर्को यो शिविर पनि छ यहाँहरूको निशुल्क शिविर होइन, यो कस्तो प्रत्येक ओडामा हो कि कसरी हुन्छ?
2: म्याडम अब हाम्रो 3 वटा ओडामा ओडा प्राविधिक छैन,
1: ओडा प्राविधिक नभएको
2: ओडामा, तर अब मैले अघि नै हजुरलाई भनिसके बजेटको अभावले गर्दा एक अब 3 ओडा मध्ये 1 ओडामा मात्र निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने बजेट हामीसँग दिएको।
1: खास यो स्वास्थ्य शिविरमा के गरिन्छ?
2: पशु पक्षी उपचार, खोप, अनि त्यसपछि उहाँहरूलाई केही जिज्ञासा छ भने पशुपालन व्यवस्थापन सम्बन्धी त्यो कुरो पनि हामी उहाँहरूलाई सन्तुष्ट बनाएर पठाउँछौँ।
1: अर्को कुरा, यहाँहरूले कृत्रिम गर्भाधानको कुरा त विगतदेखि नै सञ्चालन गरिराख्नु भएको छ, यो चाहिँ कसरी गर्नुहुन्छ? यो कतिको त्यो
2: कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न यहाँ अलिकति अप्ठ्यारो मैले महसुस गरेँ, किनकि कृत्रिम गर्भाधान पशु हितमा आएको 12 घण्टादेखि 18 घण्टाभित्र गर्नुपर्ने हुन्छ, तर यहाँ किसानहरूको अलिकति समय 18 घण्टा कटिसक्दा पनि ल गरिदिनुहोस् कि गरिदिनुहोस् हामीले नाइ यो हुँदैन अब होइन गर्नु नगर्नु एउटै हो भन्दा पनि जबरजस्ती गर्ने त्यस्तो जस्तो समस्याहरू के ती त समय नपुग्दै आउने ल गरिदिनुहोस् भन्ने त्यो कृत्रिम गर्भाधान गर्यो भने त्यसको रिजल्ट माइनस नै हो जिरो नै हो तर पनि कृषकहरूको दबावले गर्दा हामीले कहिले काहीँ त्यस्तो पनि गर्नुपर्ने हुन्छ कुनै कृषक त झगडै गर्न आउँछन् त्यसको अवस्थामा तिनीहरूलाई सन्तुष्ट बनाउनलाई हामी आफूलाई थाहा छँदा छँदा पनि कृषकहरूको असन्तुष्टि नहुन् भनेर हामीले जो एकदमै झगडा गर्न आयो त्यस्तो कृषकलाई मात्र गरिदिन्छौँ नत्र प्राय हामी गर्दैनौँ
1: त्यो चाहिँ जबरजस्त गरिदिनुहोस् भनेर भन्नुहुन्छ नि कृषकहरूले त्यस्तो कृषकहरूलाई चाहिँ समस्या आएको छ कि छैन त
2: त्यो फिडब्याक हामीलाई थाहा हुँदैन
1: फर्केर आउनुहुन्छ अब कृषकहरूले बुझ्नुहुन्न अलिकति समस्या छ भन्ने कुरा पनि भयो उहाँहरूलाई सचेतनाको लागि
2: सचेतना जति गरे पनि कस्तो हुन्छ भनेपछि नजान्नेलाई सिकाउन सजिलो हुन्छ जानेर बुझ पचाउनेलाई सिकाउन सजिलो जिद्दी गर्ने तिनीहरूलाई थाहा छ त्यही पनि उनीहरूको मनमा काहीँ एक कुनामा खाइ भइहाल्छ कि भन्ने जुन आश हुन्छ नि थाहा छ तिनीहरूलाई वास्तविक कुरो तर पनि सानो कुनामा भइहाल्छ कि भन्ने जुन आश हुन्छ त्यसले गर्दा जिद्दी गर्नुहुन्छ
1: अर्को यो औषधि वितरणको कुरा छ औषधि त कोटेसन अनुसार नै किन्नुहुन्छ तर वितरण चाहिँ कसरी गर्छ
2: वितरण किसानहरू आउनुहुन्छ उहाँहरूलाई के समस्या छ पशु लिएर आउनुहुन्छ त्यही अनुसार हामी औषधि वितरण
1: भन्नाले सूचनाहरू हुन्छ
2: सूचना त डिस्पेन्सरी त हाम्रो 9 देखि 5 बजेसम्म सधैँ विधा सार्वजनिक विधा
1: निशुल्क औषधि वितरण हुँदैछ भन्ने सूचना हुन्छ कृषकलाई
2: कृषकलाई त सबैलाई थाहा छ आउने सेवाग्राही सबैलाई रजिस्ट्रेसन बापत राजस्व तिर्नुपर्छ जसले तपाईँको रजिस्ट्रेसनमा पनि कस्तो छ भने बाख्रा छ भने एउटा बाख्रा 5 रुपियाँ गाई भैँसी छ भने एउटा बाख्रा 10 रुपियाँ कुकुर छ भने 50 रुपियाँ जंगली जनावर छ भने कति 50 हो कि सय ठ्याक्कै एकिन भएन मलाई 50 हो कि 100 रुपियाँ छ र त्यति जस्तै मानव 5 रुपियाँको बाख्राको उहाँहरूले पूर्जा काट्नुभयो भने उहाँ 150, 200, 300 जतिको औषधि भए पनि हामी तिमीलाई निशुल्क
1: एकचोटि पर्ची काटिसकेपछि जति पनि सेवा लिन पाइन्छ
2: 15 दिनसम्म त्यो पर्ची त्यो बाख्राको लागि
1: जस्तो अब सूचना टाँसेको छ भन्ने कुरा गर्नु पनि अब गाउँ गाउँमा ओडामा पनि त यस्तो भइरहेछ है भनेर सूचना दिनुपर्छ होला त्यसको लागि चाहिँ यहाँहरूले कस्तो ओडामै सूचना पठाउनुहुन्छ कि
2: हजुर ओडा प्राविधिकहरू ओडामा छन् उहाँहरूले पनि हामीले जस्तो तरिकाले गर्दैछौ त्यस्तै तरिकाले उहाँहरूले
1: अर्को अब मासु उत्पादन पाडाभित्र प्रवर्धन
2: जस्तो
1: मासु उत्पादनको लागि चाहिँ यहाँहरूको पाडा प्रवर्धन कार्यक्रम पनि
2: यो कसरी गर्छौँ भनेपछि पहिला हामी सूचना निकाल्छौँ 50% अनुदानमा हामीसँग यसको लागि 5 लाख बजेट सशक्तबाट आएको छ 5 लाख किसानले मिसाउने 5 लाख हामी दिन्छौँ खोर बनाउने खोर बनाइसकेर घाँसहरू लगाउने घाँसहरू लगाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो खोर बनाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो त्यसपछि सानसाना पाडाहरू किन्ने र त्यसलाई पाल्ने र मासु योग्य भइसकेपछि त्यो किसानले बेच्ने र बेचेको पैसा उसैले आफैले राख्ने पालिकालाई रिटर्न दिनु पर्दैन
1: भनेपछि कस्तो गोठ सुधार भन्ने जस्तो कार्यक्रम गर्ने
2: गोठ सुधार होइन मासुको लागि पाडा प्रवर्धन कार्यक्रम त्यो प्रवर्धन कार्यक्रममा उसले भौतिक संरचना निर्माणका लागि पनि खर्च गर्न पायो घाँस खेतीको लागि पनि घाँसको बिउहरू खरिद गर्न पायो अनि त्यसपछि पाडा खरिद गर्ने पाडालाई आवश्यक औषधिहरू खरिद गर्न पायो त्यो 5 गुणा 10 लाख रुपियाँ
1: 50% अनुदानमा
2: भाकिमसाब नभएको हुनाले छिट्टै हामी अब खुल्ने तर्खरमै छौँ भाकिमसाब कहिले खुल्नुहुन्छ मलाई लाग्छ दसैँ अगाडि नै सूचना खुलिहाल्छ
1: सूचना खुले पनि त कृषकहरूको आवेदन त धेरै आउँछ होला त्यसमा पनि
2: छनौट गर्ने आधार हामीलाई निर्देशिका छ कति घाँस लगाएको छ घाँस खेती पनि त गर्नु पर्यो पाडा तुरन्त ल्याउने बित्तिकै त उसलाई त घाँस चाहियो पहिला घाँस खेती कतिको गरेका छ अनि त्यो ठाउँ सुइटेबल छैन यस्ता विभिन्न किसिमका आधारहरू छन् एकदमै भन्नाले खोचो जमिन छ कि पानी जम्ने जस्तो ठाउँ छ कि उसले खोर बनाउने ठाउँ हो ती जम्मै कुरा हेरेर त्यसपछि हामी प्राविधिक रिपोर्ट ल्याउँछौ र आर्थिक विकास समितिमा ती कुराहरू रिपोर्ट हामी पेश गर्छौ र त्यहाँबाट छनौट कृषक छनौट हुन्छ त्यसपछि सम्झौता गरिन्छ सम्झौता भइसकेपछि हामी उसलाई काम गर्न सुरु गर्छौँ
1: यी त भए हाम्रो यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलापहरू। अब म थोरै विपदको कुरालाई पनि जोड्न चाहन्छु। अहिले चाहिँ एकदम विपदको समय छ, यो समय भनेको विपदकै समय हो। विपदमा चाहिँ पशुहरूको स्याहार, दाना, पानीको व्यवस्थापन चाहिँ कसरी गर्न सकिन्छ?
2: विपद आउनु अगाडि नै घाँस सास काटेर स्टोर गरेर एक दुई तिन दिन त राख्न सकियो नि, स्टोर गरेर राख्ने र सकेसम्म पशु पन्छीहरूलाई उच्चा ठाउँमा होइन, अथवा भनौ बाढे त्यो विपद लाग्न नदिनका लागि अग्रिम तयार म कृषकहरूलाई अनुरोध गर्न चाहन्छु।
1: यहाँहरूले त सचेतनाका कुराहरू गर्नुपर्छ होला नि कृषकहरूसँग, त्यो चाहिँ कसरी गरिराख्नु भएको छ?
2: त्यो हामीसँग यहाँ प्रत्यक्ष आउँछ, किसानहरू नै आउनुहुन्छ, जसलाई के को बारेमा उहाँहरूलाई जिज्ञासा छ त्यो जिज्ञासा हामी सकिन्छ भने यही, सकिँदैन फिल्डै जानुपर्छ भने फिल्डमा गएर पनि हामी उहाँहरूको जिज्ञासा पुरा गर्छौँ।
1: त्यो अहिले भइराखेको छ। अनि खास के कुरामा ध्यान दिनुपर्छ? त्यो त तपाईँले चाहिँ अग्रिम घाँसहरू काटेर व्यवस्थापन गर्नुपर्ने भन्ने कुरा रह्यो। विपदको समयमा त पशुहरूलाई बाँध्ने ठाउँ पनि हुँदैन,
2: अग्रिम तयारी हुनु पर्यो, अलिक उच्च ठाउँमा लैजानु पर्यो पशुहरूलाई, त्यसरी पनि हामी जोगाउन सक्छौँ। हाम्रो मुख्य उद्देश्य भनेको कृषकहरूलाई विपदले कुनै हानि नपुग्यो, हाम्रो मुख्य उद्देश्य भनेको त्यही नै। र त्यसपछि यदि कुनै रोगहरू फैलियो भने त्यसपछि त्यो समाधान गर्न त हामी सधैँ तत्पर हुन्छ।
1: अलिकति पशुपालक कृषकहरूले पछिल्लो समय अलिक बढी नै उत्पादन गर्नु पर्यो भन्ने उद्देश्यले पशुहरूलाई चाहिँ धेरै भन्दा धेरै अब भिटामिनहरू, औषधिहरू खुवाइराखेको देखिन्छ होइन, सुनिन्छ पनि। खास यसले चाहिँ स्वास्थ्यमा कतिको समस्या ल्याउँछ अनि यस्तो नहोस् भन्नको लागि यहाँहरूले चाहिँ के गरिराख्नु भएको छ?
2: औषधि भनेको सकेसम्म औषधि नखानु नै राम्रो हो, तर बाध्यतावश हामीले अथवा पशुलाई हामी औषधि खुवाउनु पर्ने हुन्छ। यहाँ हामीसँग सम्पर्कमा आएका किसानहरूलाई हामी बढी उत्पादन हुनका लागि भिटामिन भन्नुहुन्छ, भिटामिन दिनुहोस् भन्ने, दिनमा केही नभए पनि 15-20 जना आउनुहुन्छ यहाँ किसानहरू, प्रत्येक दिन भिटामिन दिनुहोस्, भिटामिन माग्न भनेर। हामी उहाँहरूलाई के भनेर भन्छौँ, भिटामिन तत्काल मात्र देखाउनलाई मात्र, तपाईँले भिटामिन खुवाउन छोड्नुभयो भने फेरि पहिला भन्दा पनि तल्लो स्थिति आउँछ। त्यही भएर दाना, घाँसपात हामी उतातिर जोड दिनुपर्छ, उतातिर हामी बढी खुवायौँ भने त्यो सदाका लागि हुन्छ, तपाईँको पशु हष्टपुष्ट हुन्छ, हष्टपुष्ट भयो भने निरोगी हुन्छ भन्ने कुरा हामी यस्ता चेतनाका कुरा उहाँहरूलाई धेरैलाई सम्झाउँछौ। तर अब यहाँ मात्र होइन, एग्रोभेटहरू पनि थुप्रै छन्, एग्रोभेटहरूमा त तिनीहरू पैसा कमाउन बसेका हुन्, त्यसले गर्दा धेरै किसानहरू त उताबाट पनि ल्याउँछन्, तर आवश्यक छ भने खुवाउनै पर्यो, आवश्यक छैन भने कुनै पनि औषधि खुवाउनु सकेसम्म हुँदैन।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: कार्यक्रममा अब प्रस्तुत गर्दैछौ जानकी गाउँपालिकामा सञ्चालन भएको कृषि हाट बजार सम्बन्धीको एक रिपोर्ट। गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री होस् भनी दुर्गौलीमा हप्ताको दुई दिन आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको दुई दिन सञ्चालन भइरहेको छ। हाट बजार व्यवस्थापन समिति अध्यक्ष सोमती चौधरी,
3: हाट बजार व्यवस्था सञ्चालन गरेको स्थानीय किसान उत्पादन गरल कृषि सरकारी बोट बिरुवा सरकारी के बोट बिरुवा खपत करना उद्देश्य लेके हमारे हाट बाजार संचालन करना कर्म के हो हफ्ता के हमारे हाट बाजार दुई दिन खुलत, आईतवार और बिहार के इमला से जन हमारे हाट बाजार संचालन शुरू हुई तब से किसान के शुरू बाटे का करे की वहाँ उनके अपने ही उत्पादन करके अपने ही अपन हाथ से बिक्री करे पाए थे, वहाँ उनके एकदम खुशी बाटे।
0: दुर्गौली में कृषि हाट बाजार संचालन में आए पछि कृषक लाई आफ्नो बारी में उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा कृषकहरू खुशी भएका छन्। दुर्गौली की किशोरी चौधरी,
4: खुइ जात कब 2500-3500 ई आलू प्याज तो और एखनी टाट जमो ई दुई बाजार टीकापुर लगे थी दुई बाजार यहाँ तो आजकल त कम सब्जी बनी रास लागल भाटा भिंडी सजिलो हुई बस सब चीज के सहयोग मिल लावे और कुछ नहीं तो अपन घर खर्च चाहे पानी तो बन जाए बिल्कुल खुशी में।
0: दुर्गौली कै फूलकुमारी चौधरी पनि आफ्नै गाउँमा कृषि हाट बजार लागेपछि आफ्नो बारीमा उत्पादन भएको तरकारी गाउँमै बेच्न पाएपछि आफूलाई सजिलो भएको बताउनुहुन्छ।
5: अब किनको सबको बिकाइ जाथे त पहिले रुपियाँ पैसा नै जो होइन, अब दुई हप्ता बजार लगाले थे पैसा किन खुवा पाइबाट सस्तो जाथे घर खर्च चल्न दूर फेस साइकल चलाए नै जान्थिन, अब ठिठौरे করে নেংকি ফেয়াই শিখবো, দূর জীব বেঁচে তো ভারো ফেনাই শিখবো। আর ইহা মানে ঘাট বাজার তো সহজীব গিলাস এঘি মাকে বেঁচলে ঠিক যায় পয়সা ফেয়ার।
0: फूलकुमारी चौधरी जस्तै कुसुम चौधरी पनि कृषि हाट बजारमा बारीमा उत्पादन भएका तरकारी र बेर्ना बेच्न आउनुहुन्छ। कृषि हाट बजार सञ्चालन नहुँदा उहाँलाई पहिले टिकापुर गाउँभन्दा टाढा बेच्न जानु पर्थ्यो, तर हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि उहाँलाई पनि सजिलो भएको छ।
5: আজকাল তো লৌকা তরাই বেড়নি বেড়না বেচাতি গোভি টমাটর মির্চা বুঝেকুন হইতা গোভি টমাটর হয়ে যাই লগা শিখলাটি মানে।
0: স্থানীয় বন্দ্যা চৌধুরী পনি আফুলে বাড়িমা উৎপাদন গরেকো তরকারি স্থানীয় কৃষি হাট বাজারমাই বেচ্ন পায়েপছি খুশি হুনুহুন্ছ।
6: বঢে লাগতা গাউমান কেরো বাজার লাগে খুশি লাগত মানে টিনা ভার কেরো কবু বিকট কগুনাই বিকট গাউ ঘর মান হনা বাজার পহলে কলাই কি তো আর ঠিকে চলাত হ টিকাপুর যাইথি তো ফে ঠাউ নাই মিলাত কেরো হামরে ওহা টিকাপুর যাইথি তো বরোয়ার বাজারে মা বাস গাউমান বাজার লাগত দূর নেগে ফেনাই পারাত হ মাদাই লাগত।
0: গাউমাই কৃষি হাট বাজার সঞ্চালন মা আয়েপছি তরকারি কিনের খানে উপভোক্তালাই পনি সজিলো ভয়েকো ছ। গাউমা উৎপাদন ভয়েকো তাজা তরকারি কিন্ন পায়েপছি উৎপাদন গর্নে কৃষক র আফু জস্তো উপভোক্তালাই ফায়দা ভয়েকো দুর্গৌলিকা মহেন্দ্র বম বতাউনুহুন্ছ।
7: সবাই ফায়দা পাচ্ছে নি কিষানহরু পনি জো বাজার পাউনুহুন্থে না হইন জো আব এসো তপাইকো ঘর ঘর আয়ের জো মূল্য পাউনুহুন্থে না জো অজেলে ফলায়ের ঘর ঘর মা এটা ছমা বসের ফ্যামিলি বেচনু র ঘর ঘর মা আয়ের দিদিনু ভন্দা তো তেরি খায় মূল্য পাউনে না তো হিসাব মা পনি কিষানহরুলে পনি রামরি ভাষা তে কিষানহরু আপনা কোই দাজু ভাই হলান কোই দিদি বইনি হলান হইন কোই কোই পড়োশি হলান জো ভয় বলি আপনা গাঁও ঘর মা রামরি ভাষা লাগতো তুই মানুষ মাছা খাইলে মন লাগে মানুষ তো ঠিক আছে হাট বাজার জানু পড়নে হুন্থিও ও আপনি নজিক হাট বাজার ভয়ে পছি নজিকে মাছা মাছ পরে খাইলে পাইও তবে তাজা তাজা তরকারি হরু পরি তিন দিন টিপে তিন দিন লেয়ের বেশি করছেন সেই হিসাবে তাজা তাজা তরকারি হরু পরি খাইলে পাইছ।
0: ভগতপুরকা দিনেশ থারু পনি গাউমা হপ্তাকো দুই দিন কৃষি হাট বাজার সঞ্চালনমা আয়েপছি আফুলাই তরকারি কিন্ন টাড়া জানা নপরেকো র তাজা তরকারি কিন্ন পায়েকো বতাউনুহুন্ছ।
8: হাট বাজারমা গয়ের আমলাই তাজা তাজা খানা পাইন্ছ আনি মানছেলাই পত ভনের হাট বাজারমা হরিও সাগপাতহরু খানা পাইন্ছ। अरु त्यसपछि गाउँमा पनि भएन भने त्यहाँबाट नजिकै पनि पर्छ माछा पनि खान पाइन्छ राम्रो हुन्छ अनि मान्छेहरूसँग भेटघाट पनि हुन्छ सजिलोसँग फाइदा हुन्छ।
0: दुर्गौलीमा 2077 सालदेखि कृषि हाट बजार सञ्चालन हुँदै आएको छ। यसरी कृषि हाट बजार सञ्चालन हुनु कृषक र उपभोक्ता दुवैका लागि फाइदाजनक हुन्छ। अब कार्यक्रममा प्रस्तुत गर्दैछौ जानकी गाउँपालिकाको दुर्गौली बजार अनुगमन सम्बन्धीको जानकारी। जानकी गाउँपालिकाले बजार अनुगमन गरेको छ। पालिकाभित्र सञ्चालनमा रहेका पसलबाट बिक्री वितरण गरिने सामानको गुणस्तरीयता चेक जाँच गर्ने उद्देश्यले बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। दुर्गौली बजार अनुगमन गर्दा पसल दर्ता भए नभएको, नवीकरण भएको नभएको, सामानको मूल्य सूची राखे नराखेको, सामान म्याद सकिएको नसकिएको लगायतको कुरा हेरिएको थियो। अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष लालमती कठरियाले अनुगमनको क्रममा डरे तथा मूल्य सूची कुनै पसलमा भएको र कुनै पसलमा नभएको पाइएको बताउनुभयो। डर रेट तथा मूल्य सूची नराखेका पसल सञ्चालकलाई आगामी दिनमा डर रेट मूल्य सूची राख्न सरसफाईमा ध्यान दिन सल्लाह सुझाव दिनुभएको छ।
9: ठिकै छ, व्यवस्थित पनि छ, सरसफाई पनि राम्रै भएको छ। अनि कुनै कुनै उसमा डर रेट त टोक्नु भएको छ। सामान किन्दाखेरि जुन दिनुपर्ने ध्यानसम्म सहितको भ्याट बिलको पनि सबै व्यवस्था गर्नु भएको छ। कुनै कुनै पसलमा डर रेट पनि टोके छैन, बिल चाहिँ दिने गरेछन् तर त्यो सामानको जुन टोक्नु पर्ने मूल्य दर चाहिँ टोके छैनन्। र मैले उहाँहरूलाई भने अब जस्तै आगामी दिनमा मैले अनुगमन गर्न आउँदा तपाईँहरूको यो सरसफाई अझै व्यवस्थित हुनु पर्यो, सल्लाह सुझाव पेटी राख्नु भएको छैन भने त्यो पनि राख्नुहोला, र यो दर रेट अनिवार्य रूपमा राख्नुहोला। जस्तै अब प्रति केजी जेरीको कति, समोसाको कति, मिठाई खाएको कति त्यो चाहिँ अनिवार्य रूपमा राख्नु होला र अर्को पटक आउँदाखेरि त्यो देखियोस् र मैले भनेको कुरा चाहिँ लागू होस् भनेर चाहिँ सल्लाह सुझाव दिएको छु। सरसफाईको कमी कमजोरी देखियो त्यो चाहिँ एकदमै सरसफाईमा ध्यान दिनु होला। अब सरसफाई भएन भने बासी बचेको केही छ भने मिठाई भयो समोसा जेरीहरू त्यस्तो बिक्री नगर्नु होला।
0: पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकले मासु काट्ने वटशालामा सरसफाई नभएको देखिएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। योजना तथा अनुगमन शाखाका सन्दीप साउतले स्थानीय तहमा व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने बताउनुभयो। व्यापारी प्रमिला चौधरीले पालिकाबाट अनुगमन गर्नु राम्रो काम भएको बताउँदै यो अनुगमनले आफूलाई सचेत गराएको बताउनुभयो। अर्का व्यापारी राजेन्द्र न्यौपानेले पसल अनुगमन बजार चोक चौराहामा मात्र नभएर गाउँको भित्रतिर पनि गर्नुपर्ने वर्षको एक पटक मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो।
10: गाउँपालिकाको नेतृत्वमा अनुगमन भयो एकदम राम्रो पक्ष हो। यो अनुगमन वर्ष दिनमा एक पटक आउनुभन्दा पटक पटक आएर सुझाव दिए झन् राम्रो जस्तो लाग्छ मलाई। किनभने कहिले काहीँ काम गर्दा गर्दा पनि केही मिस्टेक हुन सक्छ, त्यो सुधार हुने मौका पाउँछ व्यापारीले। राम्रो छ हाम्रो पालिकाले नेतृत्व गरेको यो अनुगमन प्रणाली ठिक लागिरहेछ, निरन्तर हुनु पर्यो। र यो भित्रभित्रको ग्रामीण पसलमा पनि जानु पर्यो, फोकस गरेर चोकै दोकानलाई मात्र केन्द्रित गर्नु भएन। किनभने अधिकतम साना साना पसलमा धेरै बिग्रेका सामानहरू मैले देख्छु, तिनीहरूलाई मैले फोकस गरेर गाली गर्न खोजेको होइन। त्यहाँ पनि जानु पर्यो किनभने अयोग्य सामान त्यहाँ धेरै बिक्री भएको छन् गाउँतिरका। त्यहाँ पनि जानु पर्यो, हाम्रो पालिकाको ध्यान त्यहाँ पनि जाओस् भन्छु मैले।
0: अनुगमनमा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, स्थानीय बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्रभान बम, स्वास्थ्य शाखाका शोभा चौधरी, कृषि शाखाका ममता राणा, कर्मचारी दिलबहादुर चौधरी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमनपछि अनुगमनको कामलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको छ। अनुगमनका क्रममा दुर्गौली बजारमा रहेका किराना पसल, होटल, वटशाला लगायतको अनुगमन गरिएको थियो। कार्यक्रममा अब जानकी गाउँपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धी छलफल भएको छ। सुनौ सहकर्मी आकाश चौधरीबाट।
11: जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण सम्बन्धी छलफल भएको छ। प्राक्टिकल एक्सन नेपाल र भेरीबाट वरणीय विशेषता समूह बी ग्रुपको सहकार्यमा जानकी गाउँपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण शुरू भएको छ। कार्यशाला गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपदबाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि बहुप्रकोपको विश्लेषण गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विपद जोखिमलाई वित्तीयकरण र जोखिम हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै विपदमा राहत दिएर मात्र समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो।
12: अहिले चाहिँ बाढीको त छ होइन, अब चाहिँ बाढी आउन सक्छ भन्ने चाहिँ हामी त पूर्व तयारी बहु यसको पूर्व सूचना प्रणाली छ, तर अब भुइँचालोको त छैन नि होइन। अरू भुइँचालो चाहिँ थुप्रै हामीसँग घरको प्रकोप आगि लागि छ, भुइँचालो छ, हाम्रा ट्याङ्क छ होइन, त्यसपछि कति वर्षा हुँदैछ, त्यसपछि गएर तपाईँको यो डुबान छ, त्यसै गरी हाम्रो चाहिँ शीत लहरहरू छ होइन, गर्मी खडेरी हुँदैछ होइन, यस्तो थुप्रै प्रकोपहरू छ नि त। यो सबै प्रकोपहरूको बहु प्रकोपको एउटा प्रकोपको मात्रै होइन, दुईवटा प्रकोपको मात्रै होइन, हामीसँग रहेको सबै प्रकोपको जति पूर्व सूचना हामीले बहु प्रकोपको पूर्व सूचना प्रणाली चाहिँ हामीले डेभलप गर्यो भने हाम्रो क्षति कम हुन सक्छ भन्ने चाहिँ प्राथमिकता प्राप्त क्षेत्र साथमा छ। र आठमा जोखिम वृद्धिकरण अहिले काम गरेकोमा प्राइभेटाइजेसन ग्रुपले जुन बाली बिमा गर्नुभएको छ त्यसले चाहिँ बाली चाहिँ क्षति त भएको छैन अहिले गर्नु होइन भोलि क्षति भयो भने त्यो रिस्क ट्रान्सफर हो कि पालिकाले पनि गर्नु पर्छ होइन जनताले पनि धेरै चाहिँ थाम्नु पर्यो रिस्क ट्रान्सफर अब चाहिँ जोखिम हस्तान्तरणमा काम गर्नुपर्छ होइन हाम्रो जोखिमहरू के छ त्यो जोखिममा वित्तीयकरण गर्नु जोखिमको जोखिम हस्तान्तरण त्यो जोखिममा चाहिँ वित्तीयकरण भनेको मान्छेले पैसा पायो भने उसले जे पनि गर्न सक्छ नि आफ्नो जोखिम भयो फेरि यो जोखिममा यति क्षति हुनसक्छ त्यति क्षति हो भने यसैबाट पैसा आयो भने मैले नै काम गर्न सक्छु जस्तै अब हाम्रो खेती होला होइन कसैले 10 कट्टा खेती गरेका छ त्यो 10 कट्टाबाट लुगा किन्ने होला केटाकेटीको खेत किन्ने होला कसै सबै 10 कट्टा जग्गा चाहिँ हरेक बालुले पटान गरिदियो भने उसको सबै सपनाहरू चकनाचुर हुन्छ कि त्यसैले चाहिँ त्यो बिमा गरिदियो भने चाहिँ त्यहाँबाट आएको पैसाले छोडेको भयो भने जुन सोचेको छ त्यसले उसले चाहिँ पुरानो अवस्थामा फर्किन सक्छ
11: विपद व्यवस्थापनका लागि 8 वटा प्राथमिकता प्राप्त क्षेत्रहरूमा काम गरेमा जोखिम घटाउन सकिने बताउँदै स्थानीय सरकारले विपदका बेला निजी क्षेत्र समुदाय र नागरिक संचार डाक्टरी निकाय प्रादेशिक सरकार संघीय सरकार जिल्ला विपद व्यवस्थापन समिति अत्यावश्यक सेवा र विज्ञ लगायतको सहयोग लिनुपर्ने बताउनुभयो
12: कार्यपालिकामा ड्राफ्ट तयार भइसकेपछि कार्यपालिकामा जान्छ कार्यपालिकाबाट कार्यसभामा जाँदा स्वीकृति भएर त्यसपछि उनको व्याकरणमा अथवा यसको कार्यान्वयन चरणमा आफ्नो चरणमा जान्छ यो गरिएको छ र यसमा 4 वटा भागहरू विभाजन गरिएको छ त्यो जुन एनजिसिआरएफ छ यसमा एउटा चाहिँ विपद र जोखिमको बुझाइको बारेमा यसमा रहनेछ र अर्को भागमा चाहिँ विपद जवाब योजना अब हामी के गर्ने विपदको चाहिँ चरणमा हामी के गर्ने भन्ने कुराहरू यो चाहिँ विपदको पूर्व अवस्थामा के गर्ने विपदको समयमा के गर्ने विपद पश्चात के गर्ने घोडा बाहेक के गर्ने होइन समुदाय बाहेक के गर्ने भनेर यो चाहिँ कसको चरणमा छ भने तेस्रो चरणमा विशेष गरी यो बजेटको विरोध विकास योजनामा मूल प्रभावीकरण गर्ने भन्ने छ यो 8 वटा प्राथमिकता प्राप्त क्षेत्र भनेर नेपाल सरकारले निर्धारण गरेको छ विपद त्यो 8 वटा प्राथमिकता प्राप्त क्षेत्रमा बजेटको चाहिँ विनियोजन गरेर कति पैसा जति लाग्न सक्छ र यो 8 वटा प्राथमिकता प्राप्त क्षेत्रमा हामीलाई विपदको कुराहरूलाई सबै सेक्टरलाई समेटेर योजनाहरू बनाउँछौँ त्यसलाई चाहिँ मूल प्रभावीकरण गर्छौँ तपाईँलाई सबै सेक्टरको म्यानेज स्टिमिङ गर्छौँ यसमा चाहिँ र चारौं चरणमा चाहिँ यसको कार्यान्वयन अनुगमन मूल्याङ्कन हामी कति वर्षभित्र यो 5 वर्षभित्र यसको रिगाइड गर्छौँ र 2 वर्षमा यसलाई चाहिँ रिगाइड गर्ने कुरा 2 वर्षमा यसलाई हेरेर चेन्ज गर्ने कुराहरू छ
11: कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संरचना बनाउँदा कहाँ र कसरी बनाउने भनी ध्यान दिनुपर्ने बताउँदै बजेट विनियोजन गर्ने कार्य पनि महत्वपूर्ण भएको बताउनुभयो उहाँले पालिकामा विपद सम्बन्धी पञ्चवर्षीय योजना बनाउने तयारी समेत भएको बताउनुभयो
13: हामीले वर्षै वर्षै बजेट बनाउनु धेरैले अब अहिले पनि गुनासो छ मेरो वडामा कम बजेट आयो मेरो शाखामा कम बजेट आयो सबैलाई त्यही छ कि तर बजेट केमा हाल्ने के आधारमा हाल्ने भन्ने पाठ तपाईँ हामीले कति कुरो जान्या छौँ बुझ्या छौँ भन्ने चाहिँ जरुरी छ र धेरैको म त अब यो 5 वर्ष अब सकिन लाग्यो यो 5 वर्षको पिरियडमा धेरैले अब मेरो बाटो बाटो बाटो मात्रै भन्नुहुन्छ बाटो बन्नु पर्यो बाटो बन्नु पर्यो तर समस्या के छ भने बाटो बनाउँछौँ बाढी आउँछ सट्टै बगाउँछ र अस्ति पनि धर्मपुर स्कुलमा एउटा कार्यक्रम थियो त्यहाँ मैले एउटा कुरा भनेको थिएँ यो तपाईँ हामीले बाटो त बनाउँछौँ बिग्रिन्छ बनाउन सकिन्छ तर बच्चा बिग्रियो चाहिँ बनाउन सकिन्छ गाह्रो छ र सबभन्दा दुःख त्यसैलाई हुन्छ जसको बच्चा बिग्रियो भनेर अहिले हामी विपदको कुरा गरिरहेका छौँ तपाईँ हामीले जति राम्रो जे गरे पनि तपाईँ हामीले रसुवाको देख्यौँ घटना कति ठुल्ठुला घरहरू थियो कस्तो रमाइलो थियो होइन तर क्षणभरमै सखाप भयो तर कुन संरचना कसरी बनाउने कहाँ बनाउने भन्ने कुरा चाहिँ सोच्न बुझ्न जरुरी छ जस्तो लाग्छ र यो अघि मैले बजेटको कुरा गरिरहेको थिएँ बजेटमा पनि कुन शाखामा कति बजेट हाल्ने कसरी हाल्ने के आधारमा हाल्ने भन्ने जस्तै अहिले हामी विपदको कुरा गरिरहेका छौँ विपद शाखामा अहिले 5 वर्षको प्लानको कुरा भइरहेको छ पहिलो वर्ष के गर्ने दोस्रो वर्ष के गर्ने तेस्रो वर्ष के गर्ने भन्ने पार्टबाट चाहिँ बजेट त्यसरी हाल्न सकिन्छ एउटा आधार पनि हुन्छ यो कारणले यसमा चाहिँ बजेट हाल्न जरुरी छ भन्ने होला र भोलिका दिनमा तपाईँ हामीले कसैलाई अब हामीलाई यसमा चाहिँ बजेट चाहिएको छ भनेर भन्ने आधार पनि नत्र कसैले पनि त्यसै बजेट दिन्न कि जस्तै यहीँ अब प्र्याक्टिकल एक्सन हुनुहुन्छ बी ग्रुप हुनुहुन्छ होइन तपाईँलाई बजेटकै आधारमा किन चाहियो भनेर सोध्नुहुन्छ त्यही भएर यसमा चाहिँ जरुरी छ।
11: अध्यक्ष चौधरीले वडा पालिकाबाट गरेका कामहरू संस्थागत गर्न आवश्यक भएको बताउँदै पालिकामा विपद सम्बन्धीका कामलाई संस्थागत गर्दा आउँदा दिनमा सहज हुने बताउनुभयो।
13: तपाईँ सबैलाई थाहा छ अब यो इलेभेन ग्लोबल डायलग प्लेटफर्ममा म जर्मनी गएँ जर्मनीमा एक घण्टाको सेसन थियो त्यहाँ यस्तै अब विपदका कुरा भयो कि बङ्गलादेश फिलिपिन्स धेरै देशका मान्छे अब मोर देन 40 कन्ट्रीको मान्छेहरू हुनुहुन्छ त्यसमा चाहिँ अब एउटा क्वेसन चाहिँ के आयो भने पहिले चाहिँ यति धेरै कुरा गरी त्यसले पालिकामा राम्रो गरिरहेको छ तर त्यो पालिकामा यो डिजास्टरमा च्यालेन्ज चाहिँ के हो त भनेर सोध्नु भएको थियो। पछि मैले एउटा कुरा के गरेँ भने मेरो पालिकामा यो जुन विपद छ यसलाई चाहिँ इन्स्टिट्युसनलाइज गर्नलाई चाहिँ च्यालेन्ज छ भनेर र यो जुन हामीले पार्ट अहिले कुरा गरिरहेको छ यो चाहिँ इन्स्टिट्युसनलाइजेसनको पार्ट त्यसलाई चाहिँ संस्थागत कसरी गर्ने भन्ने कुरा तपाईँ हामी जति पनि शाखामा काम गरिरहेको छौँ कुरामा काम गरिरहेको छौँ यस्ता कुराहरू संस्थागत नभएसम्म हाम्रो केही पनि आधार हुन्छ त्यही भएर सबै कुरा चाहिँ संस्थागत हुन जरुरी छ जस्तो लाग्छ र अहिले हामी जुन खालको विपद शाखाको संस्थागत गर्ने कुरा गरिरहेको छौँ त्यसमा जुन खालको अब बी ग्रुप प्र्याक्टिकल एक्सनबाट सेट भइरहेको छ त्यसले राम्रो डकुमेन्ट एउटा बन्छ र त्यसैको आधारमा हामी विपदमा काम गर्छौँ।
0: कार्यक्रममा पालो अब जनावासको आजको जनावासमा जानकी गाउँपालिका वडा नम्बर 5 सेवा लिन आएका सेवाग्राहीलाई वडाबाट दिने सेवा तपाईँलाई कस्तो लाग्यो भने केही सेवाग्राहीलाई सोधेका छौं।
14: मेरो नाम भक्त बहादुर चलाउने हो म यहाँको सेवाग्राही मात्रै हो यहाँको स्थायी मतदाता होइन होइन त्यसरी धेरै कामहरू यहाँबाट हुँदैन मेरो जग्गा चाहिँ यहाँ भएको कारणले गर्दा अहिले करहरू अन्यहरू बुझाउन आएको हो जहाँसम्म लाग्छ अब राम्रै देखिरहेको छु ठिकै गरिरहेको छन् होइन जानकीको हकमा वडामा पनि ठिकै छ पालिकामा राम्रै गरिरहेको देखिरहेको
15: हामी यो गाउँको फर्म भर्न आएको बिउको लागि सेवा अब पाइरहेको छ अब गाउँको बिउहरू दिन्छ धानको बिउ यस्तै तरकारीहरूमा रोग लागेपछि औषधि दिने पालाको के आलुहरूको पाइरहेको छ सुविधाहरू राम्रै छ।
16: मेरो नाम चन्द्रा खड्का हाम्रो पत्रया मालपोत बुझाउन आएको अरू राम्रै छ हामी जति चोटि आएको छौँ त्यति चोटि राम्रै भएर गएको छौँ राम्रै छ सेवा सुविधा टाइममै हुन्छ।
17: म नाम सिमरना मोर घर यो अब म यहाँ नै रहँ त म दोकानदार लाटे सिम्र न त ज्यादा भएको नै रहँ मजा भयो त बढिया गर्थे नि त सबसे हेर्थे वहाँ सबसे बढिया के करा देथे।
18: सुजन चौधरी अमौरी सेवा सुविधा तो ऐसे न ठीक है मई नाटा परमानेंट बनाई लगाई तो बढ़िया के काम कर दे थे अभी समय ला तू तो बढ़िया के कर दे काम रो वैसे तो नहीं हो
19: नैन बहादुर दकुर्मी नाटा परमानेंट ठीक लगे भनेकै टाइममा काम भइरहेको छ।
20: मेरो नाम सुशान्त साई नागरिकता बनाउनु ठिकै छ राम्रै छ अब आएको बेला त्यही टाइममा हुन्छ सबै।
0: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगललाई धन्यवाद दिँदै सहकर्मी आकाश चौधरीसँगै म गीता पनि विदा हुन्छु। नमस्कार।

0: खिची कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69।

0: पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचालीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासले एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580-29700।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98148602004।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड्गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
1: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98 0 17 10 6 72।
5: स्वास्थ्यका लागि पानी

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिवार का दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825 6772।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
7: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
8: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
7: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848571828।
7: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानीहार, हार, मंगलसूत्र, चाकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
6: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
7: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारु गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
8: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 624 70 483।
9: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
10: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि माथि गयो।
9: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
10: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
11: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08 98 486 39 261।

0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848-5169-64।
2: चियाको होटल खोलौलाए
3: टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ ₹600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40 22।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश। रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
1: यही असोज 17 गते शनिबारको दिन
2: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
2: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 0915702067, मोबाइल नम्बर 9825969375 र 9806471598।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै नजाऊ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9867279।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095 43893।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
0: ला, फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828।
6: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी भाड्किएको छ छोरा।

0: मन लाग्छ पखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो होला मलाई, तपाईँ र बाबालाई सुखी र खुसी बनाउँछु भनेर।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 मा सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9486-39-261।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6377-72।
7: के हो,
8: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
7: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
9: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
7: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 77 90 र 98 15 60 67 05।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेस क्षेत्र नम्बर 1 कैलालीको क्षेत्रीय सभापतिमा टेकेन्द्र धामी, प्रदेश कमा चुनीराम चौधरी र खमा शेरबहादुर साहु निर्विरोध चयन। आर्थिक वर्ष शुरू भएको 2.5 महिनासम्म बजेटको टुङ्गो नलागेपछि टीकापुरमा सरकारवालाको चासो, आजै बजेट सुनिश्चितता गर्नुपर्ने शिक्षकहरूको माग। जानकी गाउँपालिकाले यस वर्ष किसानलाई मासुमा आत्मनिर्भर बनाउनका लागि पाडा प्रबन्धन कार्यक्रम सञ्चालन गर्ने र किसानलाई तत्काल राहतको व्यवस्था गर्ने र नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर काम गर्न कैलाली क्षेत्र नम्बर 1 का सांसदको सरकारसँग माग। खोज खबर अब विस्तारमा। नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा टेकेन्द्र धामी निर्विरोध चयन हुनुभएको छ। क्षेत्र नम्बर 1 कैलालीको सभापतिमा धामी निर्विरोध निर्वाचित हुनुभएको हो। अधिवेशनले क्षेत्र नम्बर 1 प्रदेश ख को सभापतिमा शेरबहादुर साउद, कमा चुनीराम चौधरीलाई निर्विरोध चयन गरेको छ। अधिवेशनले अधिकांश पद निर्विरोध चयन गरेको छ भने केही पदमा निर्वाचन हुने देखिएको छ। केही बेरमा निर्वाचन समितिले निर्वाचितहरूको नामावली टाँस्ने तयारी भएको निर्वाचन समितिका युवराज नायकले जानकारी दिनुभएको छ। नवनिर्वाचित सभापति धामीलाई जनतासँगको सम्बन्ध टुटेको र आफ्नै पार्टीमा बेमेल भएका बेला अब कसरी काम गर्नुहुन्छ भनी सोधेकी छु।
1: नेपालकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो, पुरानो पार्टी हो। यो पार्टी विगत केही वर्षदेखि विभिन्न समस्याबाट अगाडि बढेको छ र विशेष गरी हाम्रो विशेष महाधिवेशनपछि नेपाली कांग्रेसका धेरै युवा र हाम्रा पुरानो नेता साथीहरू बाहिर हुनुहुन्छ। यो अवस्थालाई चिर्दै नेपाली कांग्रेस नियमित अधिवेशनमा प्रवेश गरेको छ र प्रवेशको क्रममा हामी आज क्षेत्रीय अधिवेशनका क्रममा छौँ। यही क्रममा हामीले नेपाली कांग्रेसलाई अहिलेको समय अनुकूल पहुँचो पार्टी पनि बनाउनु छ भने पार्टीभित्रका तमाम साथीहरू जो पार्टीभन्दा यो अहिलेको अधिवेशनमा बाहिर पनि बस्नु भएको छ उहाँहरू सबैलाई समेटेर अगाडि लैजानुपर्छ र अहिलेको विषयवस्तुसँग हामीले अलिकता बढी नै अध्ययन गर्नुपर्ने मैले देखेको छु र मलाई लाग्छ धेरै युवा साथीहरू नेपाली कांग्रेसको विधान तह अहिले समेटिएका छन्। समय अनुकूल समेट्ने कार्यक्रम ल्याएको छ र यसमा कुनै वर्ग, क्षेत्र, लिङ्ग अथवा कुनै पेसा कर्मीहरू योभन्दा बाहिर छैनन् भन्ने सबैलाई पार्टीमा समेट्ने जुन नीतिका साथ नेपाली कांग्रेस अगाडि बढेको छ र आउँदा दिन अझै उज्जवल हुनेछ नेपाली कांग्रेसको भविष्य र नेपाली जनताको आवाज बोल्ने पार्टीका रूपमा अगाडि आउनेछ। त्यो कुरामा नेपाली कांग्रेसका कार्यक्रमहरूमा क्षेत्रीय सभापतिका हिसाबले मैले गर्नुपर्ने काममा म सधैँ आजका मितिदेखि लाग्ने प्रण गरेको छु।
2: यतिखेर चाहिँ कांग्रेसको जनतासँगको सम्बन्ध पनि अलिक पातलिएको जस्तो र अर्कोतर्फ चाहिँ आफ्नै पार्टीभित्र पनि एक खालको लडाई भनौँ, एक खालको बेमेल भनौँ, त्यसको अवस्थामा चाहिँ के योजना छ?
1: नेपाली जनताले सबैभन्दा बढी विश्वास गरेको एउटा लोकतान्त्रिक पार्टी आज हिजोभन्दा नेपाली जनताबाट अलिक टाढा गएको हो कि अथवा जनविश्वास गुमाएको हो कि भन्ने जुन अस्तिको चुनावी रिजल्टले पनि देखाएको छ। त्यो कुरालाई चिर्नका निमित्त नै नेपाली कांग्रेसले विशेष अधिवेशन सहित आफ्ना सबै कार्यक्रमहरू नयाँ ढंगले जनताका आवाजहरू बुझ्ने गरिकन, हामी जनताका आवाजलाई सुन्ने गरिकन अथवा जनताका विचारलाई आफ्नो विचार मानेर हामी अगाडि बढ्नका लागि अहिलेको नेतृत्व अगाडि बढेको छ र त्यो नेतृत्व त्यसले ल्याएका कार्यक्रममा हामी तल्लो लेभलमा बसेर काम गर्ने कार्यकर्ताहरूले हामी अगाडि बढ्नेछौँ। विशेष गरी एउटा पार्टीको एउटा शक्ति जो नेपाली कांग्रेसलाई लामो समयदेखि विभिन्न तहमा रहेर नेतृत्व प्रदान गर्नुभयो उहाँहरूका पनि कतिपय कुराहरू लगभग उहाँले राखेका मागहरू त अहिलेको नेतृत्वले सम्बोधन गरिसकेको छ। बाँकी रहेका कुराहरू अझै पनि कतिपय साथीहरू अथवा पार्टीका नेतृत्वहरू पार्टीभन्दा बाहिर हुनुहुन्छ उहाँलाई समेटेर खोजस्ती भन्दा पनि बाहिर चाहिँ धेरै आम नेपाली जनता जसले साँच्चै नेपालमा लोकतन्त्र बचाउनका निमित्त अथवा जनताका आवाज बोल्नका निमित्त नेपाली कांग्रेस हुनुपर्छ तर नेपाली कांग्रेस समय अनुकूल सुध्रेर आउनुपर्छ भनेर पर्खेर बस्नु भएको छ। त्यो पर्खेर बसेको आम नेपाली जनताको आवाजलाई सुन्ने गरिकन हामी अगाडि बढ्नेछौँ र विशेष गरी स्थानीय यहाँको हाम्रो त अब एउटा स्थानीय क्षेत्रीय सभापति भएको हुनाले यो क्षेत्रमा इच्छा सवालमा हामीले नेपाली कांग्रेसलाई बोलियो बनाउनका निमित्त के गर्नुपर्छ भन्ने विषयमा हामी अबका केही दिनभित्रै आफ्ना गतिविधिहरू।
0: Gracias por la atención. आर्थिक वर्ष शुरू भएको ढाई महिनासम्म टीकापुर नगरपालिकाको बजेट कार्यान्वयन शुरू नभएपछि शिक्षक तथा सरकारवालाले नगरपालिकाको ध्यान आकर्षण गराएका छन्। बजेट खर्चका लागि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने व्यवस्था अनुसार अख्तियारी नपाएपछि बजेट कार्यान्वयनमा नगएको हो। बजेट नहुँदा दैनिक प्रशासनिक खर्च चलाउन कठिन भएको छ। बजेट नहुँदा शिक्षकले तलब नपाएको र बालबालिकाले खाने दिवा खाजाको रकम निकासा नहुँदा समस्या सृजना भएको प्रधानाध्यापकहरूको भनाई छ। कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले 35 जना शिक्षकहरूले वडाध्यक्ष कार्यवाहक नगर प्रमुख प्रमुख प्रशासकीय अधिकृत सबैलाई भेटेको र आजै निकास नभए भोलिदेखि 450 शिक्षक पालिकामै धरनामा बस्ने बताउनुभयो।
3: टिकापुर नगरपालिकाको बजेट कार्यान्वयन नहुँदा अब दशैंको नजिक आइसकेको र सम्पूर्ण शिक्षक कर्मचारीहरूको जुन जीवन निर्वाहको कुरा हो साउनदेखि अहिलेसम्म प्राप्त नभएकोले अझै पनि प्राप्त हुने निश्चितता नभएको कारणले गर्दा हामी बिहान नगर कार्यवाहकसँग पनि भेट्यौं, प्रमुख प्रशासकीय लेखासँग समन्वय गर्नु सम्पूर्ण वडा अध्यक्षलाई भेट्यौं। अब यो निकास नहुन्जेलसम्म हामी छोड्ने पक्षमा छैनौं। आज हामी 35 वटा शिक्षक मात्र उपस्थित छौं। हामी यसको भोलि यदि यो भएर भने सबै 450 शिक्षक नै यहाँ उपस्थित हुनेछौ। अब यो प्रत्यक्ष शिक्षकका कुराहरू मात्रै नभएर हामी श्रावणदेखि असारको 15 पछिको दिवा खाजाको भुक्तानी भएको छैन। व्यापारीहरूले अहिलेसम्म उधारोमा थेक्नु भएको छ, उहाँहरूले मागिरहेको छ, यहाँबाट निकासा भएको छैन। त्यस्तै थुप्रै विद्यालयका नियमित गतिविधिमा निकासा नहुँदाखेरि ठूलो प्रभाव परेको कारणले बाध्य भएर आज हामी नगरपालिकाको बाहिर उपस्थित भएर यो सहमति गरिदिनुहोस् भनेर आग्रह गर्नका लागि उपस्थित भएका छौँ।
0: अर्का शिक्षक राधाराम ढकालले पनि टुङ्गो नलागेसम्म अब शिक्षक चुप नबस्ने बताउनुभयो।
4: यस टिकापुर नगरपालिकाले आज यदि निकास निकालेन भने हामी भोलि टिकापुर नगरपालिकाका सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक विद्यार्थीहरूलाई टिकापुर नगरपालिकाको प्राङ्गणमा उतार्ने हामीले प्लान गरेका छौं। सकेसम्म हाम्रो चाहिँ नगरपालिकाले आज नै यसको चाहिँ निर्गोल निकालोस्, टुङ्गो लागोस्।
0: बजेट अख्तियारीका लागि वडा अध्यक्ष र कार्यवाहक नगर प्रमुख सहितको बैठक अहिले बसिरहेको छ। बजेट नहुँदा पालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि पनि सकिएको छ। बजेट नहुँदा नगरका धेरै काममा प्रभाव परेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
9: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
10: मैले त एक पेटी चाउचाउ ₹600 किने।
9: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
10: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर, जानकी गाउँपालिकाले किसानलाई मासुमा आत्मनिर्भर बनाउनका लागि यस वर्ष भैंसीका पाडा प्रबन्धन कार्यक्रम गर्ने भएको छ। पाडा प्रबन्धन कार्यक्रमका लागि पालिकाको पशु सेवा शाखाले 5,00,000 बजेट विनियोजन गरेको छ। पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिक,
11: 50% अनुदानमा हामीसँग यसको लागि 5,00,000 बजेट सशर्तबाट आएको छ। 5,00,000 किसानले मिसाउने, 5,00,000 हामी दिन्छौँ। खोर बनाउने, खोर बनाइसकेर घाँसहरू लगाउने, घाँसहरू लगाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो, खोर बनाउनलाई पनि त्यो पैसा खर्च गर्न सकियो। त्यसपछि सानसाना पाडाहरू किन्ने र त्यसलाई पाल्ने र मासु योग्य भइसकेपछि त्यो किसानले बेच्ने र बेचेको पैसा उसैले आफैले पालिकालाई रिटर्न दिनु पर्छ। मासुको लागि पाडा प्रबन्धन कार्यक्रममा उसले भौतिक संरचना निर्माणका लागि पनि खर्च गर्न पायो, घाँस खेतीको लागि पनि घाँसको बिउहरू खरिद गर्न पायो, अनि त्यसपछि पाडा खरिद गर्ने, पाडालाई आवश्यक औषधिहरू खरिद गर्न पायो।
0: यसका साथै जानकी गाउँपालिकाबाट चालू आर्थिक वर्षमा पशु सेवा शाखा मार्फत सञ्चालन गर्ने कार्यक्रमहरू, रेबिज भ्याक्सिन, निशुल्क पशु स्वास्थ्य शिविर, औषधि वितरण लगायतका सामान्यकरणतर्फ अन्तर्गतका कार्यक्रम रहेका छन् भने सशक्ततर्फ कृत्रिम गर्भाधान कार्यक्रम, पाडा प्रबन्धन कार्यक्रम र महामारी रोग नियन्त्रण कार्यक्रम रहेका छन्।
11: रेबिज भ्याक्सिन हामी यहाँ निशुल्क लगाइराखेका छौँ र त्यो रेबिज भ्याक्सिन खरिद गर्नका लागि रकम विनियोजन भएको छ भने अर्को जुन ओडामा हाम्रा ओडा प्राविधिकहरू छैन त्यो ओडामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि बजेट विनियोजन भएको छ। त्यसै गरी पशु सेवा शाखामा सञ्चालनमा रहेको डिस्पेन्सरी शाखामा सेवा लिन आउने कृषकहरूलाई औषधि वितरणका लागि औषधि खरिदमा केही ल्याइएको छ। एआई मिसनका लागि केही बजेट विनियोजन भएको छ। एआई भन्नाले कृत्रिम गर्भाधान, पशुहरूमा हुने गाई भैंसी बाख्रामा जुन हामीले यहाँ कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेका छौँ त्यसको लागि अलिकति बजेट विनियोजन भएको छ भने त्यसै गरी महामारी रोग नियन्त्रणका लागि केही बजेट सशर्तमा विनियोजन भएको छ।
0: पछिल्लो समय कृषकले पालेका पशुहरूमा विभिन्न किसिमका रोगहरू देखा पर्ने र संक्रमण हुने समस्या देखिने भएकाले पालिकाले पशु ओडा प्राविधिक नरहेको ओडामा निशुल्क रूपमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ।
11: हाम्रा ओडा प्राविधिकहरू छैन त्यो ओडामा पशु स्वास्थ्य शिविर, निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि बजेट विनियोजन भएको छ। पशु पक्षी उपचार, खोप अनि त्यसपछि उहाँहरूलाई केही जिज्ञासा छ भने पशुपालन व्यवस्थापन सम्बन्धी त्यो कुरो पनि हामी उहाँहरूलाई सन्तुष्ट बनाएर पठाउँछौँ।
0: पालिकाले विगतबाट नै कृत्रिम गर्भधानको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। त्यसै गरी पछिल्लो समय पशुपालक कृषकहरूले अत्यधिक रूपमा भिटामिनको नाममा औषधिको प्रयोग गरिरहेकाले यस सम्बन्धी सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ।
11: सकेसम्म औषधि नखानु नै राम्रो हो, तर बाध्यतावश हामीले अथवा पशुलाई हामी औषधि खुवाउनुपर्ने हुन्छ। यहाँ हामीसँग सम्पर्कमा आएका किसानहरूलाई हामी बढी उत्पादन हुनका लागि भिटामिन भन्नुहुन्छ, भिटामिन दिनुहोस् भन्ने, दिनमा केही नभए पनि 15-20 जना आउनुहुन्छ यहाँ किसानहरू प्रत्येक दिन भिटामिन दिनुहोस्, भिटामिन माग्न भनेर। हामी उहाँहरूलाई के भनेर भन्छौँ, भिटामिन तत्काल मात्र देखाउनलाई मात्र, तपाईँले भिटामिन खुवाउन छोड्नुभयो भने फेरि पहिला भन्दा पनि तल्लो स्थिति आउँछ। त्यही भएर दाना घाँसपात हामी उतातिर जोड दिनुपर्छ, उतातिर हामी बढी खुवायौँ भने त्यो सदाका लागि हुन्छ, तपाईँको पशु हष्टपुष्ट हुन्छ, हष्टपुष्ट भयो भने निरोगी हुन्छ भन्ने कुरा हामी यस्ता चेतनाका कुरा उहाँहरूलाई धेरैलाई सम्झाउँछौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठारियाले नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारी व्यवस्था र प्राकृतिक विपत्तिको दोहोरोमारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गर्नुभएको हो। सांसद कठारियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाकार बेहोर्नु पर्ने नियति दोहोरी रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न समेत उठाउनु भएको छ। उहाँले किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्न समेत कठिनाई भोगिरहेकाले स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढ़ाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गर्नुभयो।
12: प्रत्येक वर्ष असार आउँछ, किसानको आँसु र पसिनाको धारासँगै मलको हाहाकार दोहोरिन्छ। यसपालि पनि हाम्रा किसानले समयमै रासायनिक मल पाएनन्। एकातिर मलको अभावले उत्पादन घट्ने निश्चित छ, अर्कोतिर भर्खरैको अविरल वर्षा र बाढ़ीले पाक्न लागेको धान खेतमै सखाप पारिदिएको छ। प्राकृतिक विपत्ति र सरकारी व्यवस्थाको दोहोरो मारमा हाम्रा अन्नदाता जहिले पनि पिसिन्छन्। सभामुख महोदय, दुःखले उब्जाएको अलिअलि धान बेच्न पनि किसान खाद्य संस्थानहरूमा हप्तौंसम्म लाइन बस्छन्। तर सरकारले धान नकिनिदिएपछि आफैले तोकेको न्यूनतम समर्थन मूल्य पाउन छाडेर कौडीको भावमा बेच्न बाध्य हुन्छन् किसानहरू। समयमा मल दिन नसके पनि यसपालि यो फसल उठ्ने बेलामा कम्तीमा सरकारले आफ्नो उपस्थिति देखाओस्। तत्काल स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गरी समयमै राज्यले तोकेकै न्यूनतम समर्थन मूल्यमा किसानको धान 100% खरिद गर्ने ग्यारेन्टी गर्न म सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु।
0: यस्तै अर्का सांसद कोमल गेवालीले कैलाली क्षेत्र नम्बर एकमा हरेक वर्ष वर्षातको समयमा नदी कटान तथा बाढ़ीले नागरिकहरूलाई समस्या पार्ने गरेका कारण अहिलेको सरकारले नदी व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्न सरकारसँग माग गर्नुभयो।
13: मेरो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर एकका नागरिकले हरेक वर्ष नदी कटान बाढ़ी र डुबानको गम्भीर समस्या भोग्दै आएका छन्। विशेष गरी टिकापुर वडा नम्बर 6, 7, 8 र 9 सम्म कर्णाली नदीको कटान साथै जोशीपुर गाउँपालिका सातैवटा वडा भजनी वडा नम्बर 6 र 8 तथा जानकी गाउँपालिकाका विभिन्न क्षेत्र बाढ़ी र डुबानको जोखिममा छन्। सम्मानिने सभामुख महोदय, त्यसैले सरकारसँग मेरो माग छ कि कैलाली एकका नदी तथा खोलाको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन नदी व्यवस्थापन गुरू योजना बनाइ जोखिम युक्त क्षेत्रमा स्थायी तटबन्ध निर्माण र क्षतिग्रस्त तटबन्धको तत्काल मर्मत गरियोस्।
0: सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सदर गरेको छ। न्यायाधीश दयगंग सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो। नेकपाले शर्मालाई प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेद्वार विरूद्ध पचापचा गरेको आरोप लगाएर कार्यवाही गरेको थियो। मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिम पहिरोमा परेर संखुवा सभाका दुई टुरिष्ट गाइडको मृत्यु भएको छ। मृतक भोटे खोला गाउँपालिका तीनका छेबी भोटे र भोटे खोला गाउँपालिका दुईका पासाङ भोटे हुन्। सब पोस्टमार्टमका लागि कैलाश हेलिकप्टर मार्फत काठमाडौँ त्रिवी शिक्षण अस्पताल ल्याइएको छ। खुस खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
15: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्घ आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुइलकमा र बेरम्हे उक्रा सम्पर्क कैके उपचार सेवा लिह अनुरोध गर्दती। सत्कार पोलिक्लिनिक से देजैना सेवा, ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड्नी सेवा, टुटल हाट जोड्नी म प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9848423359।
16: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
16: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षालाई थप सुदृढ बनाउने निर्देशले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 लाई संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त विधेयक प्रस्तुत गर्दै संघीय संरचना र वर्तमान आवश्यकता अनुसार कानून परिमार्जन गर्न आवश्यक रहेको जिकिर गर्नुभयो। विद्यमान ऐनमा समय सापेक्ष सुधार गर्दै बाल पोषणलाई थप सुरक्षित बनाउन सरकारले यो विधेयकलाई चालू आर्थिक वर्षको प्राथमिकताको सूचीमा राखेको छ। मन्त्री मेहताले सदनमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल गर्दै यसको महत्वबारे प्रकाश पार्नुभयो। प्रस्तावित संशोधनमा स्वास्थ्यकर्मीको भूमिका, बच्चाको उमेर र पूरक पदार्थको वैज्ञानिक परिभाषा, आमाको दूध संकलन तथा व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान थपिएको छ। खोज खबरमा अब पालो जनावाजको महिला अघि बढ़नका लागि घर परिवारबाट साथ र सहयोग चाहिन्छ, त्यस्तै समाजको पनि प्रोत्साहन हुनुपर्छ। आजको जनावाजमा हामीले महिलाका लागि घर र समाजमा कस्तो वातावरण हुनुपर्छ भनी केही महिलालाई सोधेका छौं।
18: हरिकला देवकोटा, घर समाजको सम्बन्ध सबै हेर्ने, सासू सौराको सेवा गर्ने, नन्द देउरोको सेवा गर्ने, आम्नु बिराइनु सबै राख्ने, टोलमा केही पढेपछि सोने, सबै त्यो यताउति सबै राम्रो हुनु पर्यो। महिलालाई पनि सम्मान गर्ने, सबैको अब सबैलाई सम्मान गर्ने त्यस्तो हुनु पर्यो। मिलेर टोल समाजमा केही काम पढाइ सबै मिलेर गर्ने, दिदी बहिनी जेठानी जवरानी भएर जसरी बस्ने, टोलमा अब केही अठवारो पढेपछि पनि एकालाई पढेपछि सबैले सहयोग गर्ने, त्यस्तै राम्रो लाग्छ मलाई त। पढाउने लेखाउने सबैतिर अब यताउति सबै राम्रो हुन्छ। घरमा पनि अब बुढा बुढीलाई पनि बुढाबुढीसँग मिलेर यो बुढाबुढीलाई घिना नगर्ने, सबै आफ्नो सेवा सागर गर्ने, सासू ससुरालाई आफ्नो मान गर्ने, मजदुर गर्ने, सबै त्यस्तै ठिक लाग्छ मलाई त। घर राम्रो हुन्छ, बच्चाहरूले त्यही संस्कार सिक्छन्, समाजाउनु घिना हुनु सबै त्यस्तै ठिक लाग्छ मलाई त।
19: नमस्ते, मेरो नाम उर्मिला उपाध्याय हो। घरमा सबैले मिलिजुली बस्दै राम्रो हुन्छ होइन, सासू ससुरा जेठानी देउरानी अब भनौँ छोरी बुहारी भनौँ सबैलाई सम्मान व्यवहार गर्नुपर्छ। पढाइ लेखाइहरू होइन, सबैले छोराले छोरीको भावना बुझ्ने, छोरीले छोराको, सबैलाई कसैलाई भेदभाव छोरा छोरी भनेर भेदभाव नगरेर सबैलाई समान व्यवहार गर्दा राम्रो हुन्छ। छोरीलाई बुहारीलाई त्यस्तो भएपछि शान्ति हुन्छ। सबैलाई घर परिवारमा पढाउनु लेखाउनु होइन, घर परिवारमा पढ्न जरुरी छ सबभन्दा।
20: मेरो नाउँ हुन्छ कला भाइ। महिलालाई राम्रो जस्तो नराम्रो ल्याउनु, राम्रो व्यवहार गर्नु पर्यो। आफ्ना छोरी बुहारी भन्ना जस्तो फरक गराउनु भएन। छोरा छोरी नाति नुतिना बुढा बुढी भएका हुनेले सबैले सेवा चाकरी हेर्नु पर्छ। घरको काम जसले सके उनले हेर्नु पर्छ। अब घरै कोही छैन, मेरा त बुहारी सबै बाहिर छन्, भएको बेला पनि आएर हेर्नु पर्छ। सबै राम्रो हेर्नुपर्छ, नराम्रो कोही नहोस्। आफ्ना टोल टोलमा आफ्ना घरभित्र सबै संसार मिल्नु होस्, राम्रै हो, खुसी हुन्छन् महिला।
21: मेरो भजन औजा हो नाम। महिलाका लागि पहिला त घरबाटै सुरु गर्नु पर्यो, सबैसँग मिल्ने वातावरण हुनु पर्यो घरमा, सबैलाई एकअर्कालाई माया गर्ने, मिलेर बस्ने, पहिला आफ्नो घरबाट सुरु गर्नु पर्यो, त्यसपछि समाज पनि राम्रो हुन्छ। जेठानी देउरानी सबैलाई समान व्यवहार गरेपछि भान्साको काम पनि दुइटैले मिलेर गर्दा राम्रो हुन्छ, पुरुषले गर्दा पनि केही फरक पर्दैन।
22: मेरो नाम धनसपा रावल। महिलाका लागि वातावरण अब सबै समाज मिल्न पर्यो होइन, टोल छिमेकी मिल्न पर्यो, सबै समाजहरू मिल्न पर्यो, भएको कामहरू सबैले जुटेर गर्न पर्यो, बाँडीचुँडी गर्न पर्यो, सबै मिल्यो भने त सबै राम्रै हुन्छ।
0: यस्तै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। नेपाली कांग्रेस क्षेत्र नम्बर एक कैलालीको क्षेत्रीय सभापतिमा टेकेन्द्र धामी, प्रदेश कमा चुनी राम चौधरी र खमा शेरबहादुर साउन निर्विरोध चयन। आर्थिक वर्ष शुरू भएको ढाई महिनासम्म बजेटको टुङ्गो नलागेपछि टिकापुरमा सरकारवालाको चाँसो, आजै बजेट सुनिश्चितता गर्नुपर्ने शिक्षकको माग। जानकी गाउँपालिकाले यस वर्ष किसानलाई मासुमा आत्मनिर्भर बनाउनका लागि पाडा प्रबन्धन कार्यक्रम गर्ने र किसानलाई तत्काल राहतको व्यवस्था गर्न र नदी नियन्त्रणको लागि दीर्घकालीन योजना बनाएर काम गर्न कैलाली क्षेत्र नम्बर एकका सांसदको सरकारसँग माग। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
23: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
24: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
25: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
26: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
25: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
26: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
26: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
26: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
26: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
26: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी नमुना बाख्रा फर्मका संचालक धनशोभा रावलसँग कुराकानी गर्दैछौ। उहाँले ब्लक नम्बर 20 आफ्नै घरमा व्यावसायिक रूपमा बाख्रा पालन गर्नुभएको छ। आज हामी उहाँसँग बाख्रा पालन व्यवसाय, उहाँको जीवनको संघर्ष लगायतका विषयमा कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद, नमस्ते।
0: बाख्रा पालन व्यवसायमा चाहिँ कसरी लाग्नुभयो?
1: अब हामीले अरू गरेर त केही नहुने होइन, सामान्य हाम्रो बाट जे हुन्छ त्यही गरौं भन्ने एउटा ऊ गरेको। मैले बाख्रा फर्म खोलेको
0: कति वर्ष भयो?
1: बाख्रा फर्म गरेको 5 भइसक्यो।
0: सुरुमा चाहिँ कति बाख्राबाट सुरु गर्नुभयो?
1: सुरुमा दुई तिनवटा बाख्राबाट, अलि बढाएर केही आफ्नो व्यवसायको रूपमा गरौं भनेर यसरी गरेको।
0: बिस्तारै बढाउँदै जानुभयो?
1: बिस्तारै बढाएको।
0: गर्न सकिदो रहेछ?
1: आट्यो भने सकिदो रहेछ त।
0: अहिले कतिवटा बाख्रा छ?
1: 20 बाख्रा, एउटा भैँसी।
0: एक्लैले?
1: एकजना।
0: कसरी चाहिँ भ्याउनुहुन्छ त?
1: समय दिनु पर्यो यसको लागि।
0: दिनभरि यही काम हो। तपाईँसँग घरसँगै थोरै बारी मात्रै छ होइन, यो कसरी म्यानेज गरेर राख्नु भएको छ उनीहरूका लागि? घाँस दाना
1: यस्तो छ, फुर्सदको टाइममा जंगल जान्छौ, जंगलबाट घाँसको व्यवस्था गर्छौ, दाना अनि चिलोहरू खुवाउने यसरी गरिरहेछौ।
0: अनि बाख्राका लागि खोर पनि चाहियो होइन? खोर पनि सानो रहेछ।
1: सामान्य खोर छ, सामान्य अब आफ्नै उसमा चाहिँ पालेको।
0: जस्तो घाँस दानाको कुरा गर्नुभयो नि, यो बजार क्षेत्रमा चाहिँ खासै चरनहरू नभएको, जस्तो चराउनका लागि ठाउँ छैन नि त, यो चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
1: दाना घाँस खुवाउने हामी त घरमै बाँध्छौ, त्यस्तो चराउन चाहिँ लगेको छैन अहिलेसम्म, कहीँ लग्दैन, घरमै हो। खोरमा खोरबाट बाहिर निकाल्ने दाना घाँस व्यवस्था गर्ने त्यही नै हो।
0: कतै घाँस खेती पनि गर्नुभएको छ कि
1: छैन? छैन, एक कट्टा चाहिँ यही छ खालि, त्यसमै चाहिँ घाँस अलिअलि रोप्छौ।
0: भनेपछि छुट्टै घाँस छँदैछ, मजाले काट्छु बस्छु भन्ने छैन?
1: छैन छैन, फुर्सदको टाइममा जंगल जाने, जंगलबाट घाँस ल्याउने, बाख्रा पाल्ने।
0: बाख्रा पाल्दाखेरि बाख्राको स्वास्थ्य, अब रोग नियन्त्रण जस्ता कुरामा पनि सावधानी अपनाउनु पर्ने हुन्छ नि, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
1: त्यो त अब हामी भेटनरीलाई टाइम भेटनरीमा सम्पर्क गर्छौ, अनि यो रोग बाहिर लग्दैनौ, बाहिर नलगेको पशुहरूलाई चाहिँ रोगी त्यति हुन्नन् होइन, अब आफैले भेटनरीको डाक्टरसँग सल्लाह लिने अनि त्यही गरेर रोकथाम गर्छौ।
0: एउटा बाख्रा हुर्काउन कति समय र कति मेहनत लाग्छ?
1: मेहनत लाग्छ एउटा बाख्रा हुर्काउन 1 लाग्छ, एउटा बाख्रालाई हुर्काउन। यसको अब बच्चा बुच्ची भएपछि 1 लाग्छ, एउटा बाख्रा हामीले पाठापाठी किन्यौँ अनि त्यसलाई हुर्काउन चाहिँ 1 टाइम दिनै पर्छ।
0: 1 मात्रै मूल्य पाइन्छ?
1: 1 मात्रै बाख्रा।
0: बजारको कुरा गर्दाखेरि,
1: बजारमा अब के छ, घाँस छैन, घाँस लगाउने ठाउँ छैन, अब आफ्नै मेहनतले गर्नुपर्ने हुन्छ।
0: बिक्रीका लागि त समस्या छैन?
1: बिक्रीको लागि समस्या छैन, बुच्चरहरू हामीसँग सम्पर्कमा हुन्छन्, एकैपल्ट हामी एउटा दुईटा बेच्दैनौ, अब कतिवटा खसी त्यो अनुसारले बेच्छौँ।
0: अनि यो व्यवसाय तपाईँको आमदानीको माध्यम हो कि अथवा रोजगारी सिर्जनाको माध्यम हो?
1: अब रोजगारी सिर्जनाको माध्यम, रोजगारी, बेरोजगार बस्नुभन्दा गर्नुपर्छ भन्ने सोच।
0: अनि पहिला चाहिँ तपाईँ अरू क्षेत्रमा काम गरेको मान्छे, यो क्षेत्र चाहिँ सजिलो लागेछ कि अप्ठ्यारो लागेछ?
1: गाह्रो त गाह्रो छ होइन, अरू क्षेत्रमा लागेर पनि आफूलाई कुनै कुराको केही सम्भव भएन नि त, त्यसपछि मैले यो बाख्रा पम्प चाहिँ रोजेको।
0: कति दुःख गर्नुभयो जीवनमा?
1: जीवनमा लास्टै दुःख गरे भनेर पनि साध्य छैन, धेरै मेहनत, धेरै वर्ष अगाडि मैले पहिला पनि क्यान्टिन गरेको 14 सिआमे तालिम केन्द्र, त्यसपछि त्यो छोडेर केटाकेटीलाई यहाँबाट बाहिर पढ्न पठाएर आफू आएर एउटा दुईटा बाख्रा जम्मा गरेर अनि मैले यो काम गर्न थाले।
0: अब होटल व्यवसायमा चाहिँ राम्रो आमदानी हुन्छ भन्ने मान्छेको बुझाइ छ नि त,
1: त्यो सङ्घर्ष दुःख गर्यो भने जुन ठाउँमा पनि छ, त्यो होटलमै होइन, बाख्रा पालन, भैँसी पालन, हरे कुखुरा पालन, जेबाट पनि छ, तर गर्न सक्नु पर्यो, खट्न सक्नु, मन लगाएर गर्नु पर्यो, खट्न पनि पर्यो। कहिले काहीँ त 10-11 पनि सुत्न पनि मिल्दैन, बेलुका 11 खाना हुन्छ होला सायद, मेरा छिमेकीहरू सबै सुतिसकेका हुन्छन्, त्यसपछि चाहिँ मका खाना बन्छ।
0: पाठापाटी हुर्काउने बेला कतिको गाह्रो हुन्छ?
1: गाह्रै हुन्छ, पाठापाटी हुर्काउन गाह्रै हुन्छ, अब पानी नपरेको चिसोको मौसम भएन भने सजिलै हो, अलि पानी अनि चिसोको मौसममा चाहिँ अलिक गाह्रो हुन्छ, लास्टै समस्या खोरमै, कि दाना खुवाउने अनि चिलो खुवाउने यिनीहरूलाई खोरमै, खोरबाट बाहिर निकाल्न मिल्दै मिलेन,
0: चिसो लाग्ने डर हुन्छ,
1: ज्वरो आउँछ, खोकी लाग्छ, निमोनिया हुन्छ, यिनीहरूलाई पनि लास्टै समस्या हुन्छ नि त। आनन्द
0: यति धेरै बाख्रा छ, फेरि भैँसी पनि किन पाल्नु भएको छ?
1: दुधको पनि त टिकापुरमा समस्या छ, आफूले भैँसी पाल्यो भने त दुध अनि प्लस त्यसको दुध बेच्ने, बाख्रा पाठालाई दाना त हुन्छ नि, त्यो भैँसीको दुध बेच्ने अनि यिनीहरूलाई औषधि दाना सबै यसबाटै हुन्छ, सँगसँगै काम गर्न सकियो।
0: यसरी व्यवसाय गरिरहँदाखेरि यो 5 अवधिमा स्थानीय सरकार अथवा चाहिँ रानी जमरा कुले देशी चाहिँ आयोजना अन्य निकायहरू पनि छन् नि त, कतै सहयोग पाउनु भएको छ?
1: केही छैन,
0: एउटा पनि
1: केही पनि सहयोग छैन, मेरो आफ्नै मेहनतले हो जति दुःख गर्छु मेहनत आफ्नो मैले कुनै ठाउँबाट सहयोग चाहिँ पाएको छैन
0: अनि यो गोठ सुधार बाख्रालाई दाना अनि जस्तो बनाउने मेसिनहरू यस्तो यस्तो सहयोग भइरहेको हुन्छ त किन तपाईँले माग नगर्नु भएको कि
1: त्यो थाहा पनि छैन एक आफू एक्लै मान्छे छौँ होइन यसमा फुर्सद पनि छैन त्यसलाई धाइराख्नु पर्यो धाउने चाहिँ आफूसँग समय छैन त्यसलाई दिनभरि म बिजी हुन्छु बिहानदेखि बेलुकासम्म बिजी भइन्छ धाउन पर्यो निवेदन गर्न पर्यो अब कसलाई भन्न पर्छ भन्न पर्यो त्यो टाइम नभएर मैले कुनै ठाउँमा केही भनेको छैन त्यस्तो
0: यस्तो काममा महिलाहरू लाग्न कतिको आवश्यक छ
1: लाग्न पर्छ भने मेरो मान्यतामा लाग्न पर्छ गरेर खाऊ कसैसँग आफूलाई समस्या परेको बेला पनि कसैसँग सहयोग माग्न पर्दैन घर फ्यामिलीसँग सहयोग गर्नु माग्न पर्दैन सबै आफैसँग भइरहन्छ लाग्न पर्छ भन्ने सोच्छु है मेरो सोचाइ
0: यो व्यवसायले तपाईँको आर्थिक आत्मनिर्भरता त भयो नै होइन समस्या तर्ने भयो तपाईँको जीवन केही चेन्ज भएको छ कि छैन
1: चेन्ज हुने के त चेन्ज केही छैन त्यस्तै हो जस्तो पहिला चलेको छ
0: आगामी दिनमा यो व्यवसायलाई अझै विस्तार गर्ने योजना छ कि अब यस्तै चलेको छ ठिकै छ भन्ने छ कि के छ
1: यस्तो छ हामीसँग धेरै पैसा लगानी गर्न सम्भव छैन होइन अब जे छ यथावत यसलाई नै चलाउने भन्ने सोचमा छु म धेरै लगानी गरेर जग्गै भाडामा लगेर अब लिजमा लगेर त्यहाँ अब गरे त हुन्थ्यो होइन अब म एक्लै भएको कारण सबै अब आफ्नो आफ्नो काममा व्यस्तता घरमा होइन श्रीमान छोरा बुहारी सबै आफ्नो आफ्नो काममा व्यस्त हुन्छन् नि त अनि म पनि आफू खाली नबसौँ भनेर अनि यो व्यवसाय गरेको
0: बाख्रा पालन व्यवसायले तपाईँलाई के सिकायो
1: धेरै कुराहरू सिकायो धेरै काम गर्न पर्छ मेहनत गर्न पर्छ संघर्ष गर्न पर्छ अलिकति दुःख गर्यो भने आफैलाई भोलि केही हुन्छ कि भन्ने धेरै कुराहरू सिके अप्ठ्यारा पर्दा पनि अब त्यस्तो अप्ठ्यारो नमानेर गर्न पर्यो अप्ठ्यारो भएर पनि कसलाई भनेर के हुन्छ र आफै गर्न सिक्यो संघर्ष गर्न त सिकायो नि यो बाख्रा फार्मले चाहिँ रोजगारी पनि भयो अन्य काम गर्नुभन्दा यही नै सजिलो अहिले त अब धेरै वर्ष मैले 5 वर्ष गरिसकेको भएर अरू काम मलाई गर्दा अरू काम चाहिँ सजिलै लाग्दैन आफूले गरेको काम मात्रै के सजिलो लाग्छ अहिले अहिले चाहिँ
0: जस्तो अरू महिला पनि हाम्रो समाजमा कतिपय महिलाहरू हुनुहुन्छ जस्तो मैले केही काम गर्न सकिनँ पढे लेखेर पनि कि मैले केही काम गर्न सकिनँ जागिर पाइनँ भन्ने हुनुहुन्छ नि उहाँलाई तपाईँ के सुझाव छ
1: म के भन्न चाहन्छु भने उहाँहरूलाई मेहनत गर्नुहोस् मेहनतको फल मिठो हुन्छ मेहनत मात्र संघर्ष गर्नुहोस् मेहनत गर्नुहोस् तर हरेस नखानुहोस् कुनै काममा पनि लाग्नुहोस् त्यो भोलि आफ्नो त्यसमा पनि कतिपय बाख्रा पाठा मर्छन् होइन नडराउने त्यही पनि आँट गर्नु पर्यो नि त मैले यो गरेँ भने अझ पनि हुन्छ कि भनेर एकपटक दुईपटक मेहनत गर्नु पर्यो के म महिला यस्तो पढे लेखेर पनि अब लाज मान्छन् कतिपय घाँस बोक्न दाउ अब हामीलाई त त्यस्तो छैन अहिले त बानी नै भइसक्यो कि यो गर्दा गर्दै पहिला त अब मैले पनि मैले घाँस ल्याएको छु कसैले देख्छ कि भन्ने मलाई पनि त अलिअलि लाज त हुन्थ्यो नि अहिले चाहिँ त्यस्तो छैन मेरो आफ्नो व्यवसाय हो मैले गर्न पर्छ भनेर लाज नमानेर म काम गर्छु के खुसीका साथ काम गर्न पर्यो के अब दिदी बहिनीलाई खालि नबस्नुहोस् केही गर्नुहोस् होइन केही कुराहरू सिक्नुहोस् अब यस्तो कुराहरू म त भेटनरीमा जानुहोस् टाइम टाइम सरहरूसँग यस्तो कुराहरू सोध्नुहोस् अब हरेक कुराहरू सरहरूले पनि त बताइदिनुहुन्छ नि त यस्तो गर्नुहोस् भनेर त्यही भन्न चाहन्छु म
0: गर्न चाह्यो भने सकिन्छ
1: सकिन्छ सकिन्छ गर्न चाहनु पर्यो सकिन्छ
0: हुन्छ समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
1: धन्यवाद
0: हौस् त कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै म दुर्गा देवकोटा पनि बिदा हुन्छु नमस्कार

0: विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
1: यही असोज 17 गते शनिबारको दिन
0: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
0: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
5: दलित के हो
6: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन कसैको घरमा जन्मेर शूद्र हुँदैन
5: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु
5: गाउँदेखि सहरसम्म स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म हरेक तह र तबकासम्म पुग्छौ हामी आवाज विहीनहरूको आवाज बन्छौ हामी विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू तपाईकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।
8: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

समूहको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887। अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: ला फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
2: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
3: टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98 48 57 18 28।
8: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
9: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् तो?
10: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगारके घर से बाहर नै निकर्छु।
2: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
10: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनिष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98600071024 ओ 98046777।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड्गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 97 र 98 15 60 67 05।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
0: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 MHz।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि एक्काइसजनाको मृत्यु, पाँचजना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, सातवटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध।
1: यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्ममा सम्पन्न हुने।
2: 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिसभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ़दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
3: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
0: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
6: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट होइन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि म्यामले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
7: र सबै जुन भन्नु भने यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
6: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यताशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ एकदमै इम्पोर्टेन्ट कुरा के छ
7: तत्कालै गर्नुपर्ने
6: तत्कालै तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ
5: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् सामुदायिक रेडियो प्रसारक संघ अखुराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनुपर्ने प्रतिबद्धता समेत व्यक्त गरे छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो नेकपा एमाले सांसद पद्म अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो
8: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो रातो क्यासित

0: प्रोटोकल बनाउनु पर्ने धारणा राख्नुभयो।
1: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
2: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ वास्तवमा अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको, अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनु पर्छ।
0: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेतीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले हाल 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
3: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1,000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: त्यस्तै भदौ 10 गते भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 320 केवी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
4: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माझी पत्नीको निर्वाचन भयो।

0: सहित हुन्छ।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा विश्वौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान पाउने 6 बजेदेखि शुरू हुनेछ। तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
2: सन्तोष गन्धर्व धुन्चेर स्याप्रुबेसी जोड्ने पुल छिट्टै बन्दै
3: धुन्चेर स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौ।
2: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सर सल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
3: धुन्चे र स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका, सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने, कहाँ चाहिँ सजिलो हुन्छ, एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ, त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
10: अबको केही दिनमै धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
0: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा, आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकी हालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू, गाई भैँसी, भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
10: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
11: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त्यो आफ्नामा छ, तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
10: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ीपछिको अनुभव सुनाउँदै। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
12: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
2: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
14: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
13: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
14: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
13: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
14: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
14: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
0: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनुपर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
12: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
16: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले, तपाईँको पार्टी छ
12: हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौँ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौँ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौँ, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौँ, त्यो गर्छौँ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2,000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2,000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 तिरको होला सायद स्टडीले बताएको छ. तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो. छ वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ. अहिलेको यो भोटे कोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ. कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ. जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
16: भने, जस्तो त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ.
12: यो विषयमा
16: हामीले के कुरा सुधार गर्नुपर्छ,
12: उहाँले पनि उठाउनु भएको थियो. मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन् पानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन. के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ.
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ. लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्. आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ. र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
17: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज.
18: दलित के हो?
19: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन.
18: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
20: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु.
18: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी. आवाज विहीनहरूको आवाज बन्छौ हामी. विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू. तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे.
21: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्. यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं. सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ. सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने. बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ.
22: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश.
4: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
5: यही असोज 17 गते तेस्रो शनिवार का दिन
6: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
23: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहां स्वागत छ। म पूर्ण विक। यह कार्यक्रम तपाई हरेक साता को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज संगे अनलाइन में www.tikapureefm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न र हेर्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीले 2079 भदौमा विद्यालय अथवा शिक्षा सेवाबाट अवकाश प्राप्त गरी पछिल्लो समय ब्राह्मणी सत्कर्ममा लाग्नुभएका जगत सिंह विश्वकर्मासँग आज हामी कुराकानी गर्दैछौं। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: नमस्ते।
0: 2079 साल भदौ 25 गते
1: हजुर
0: यहाँले विद्यालयबाट अथवा शिक्षा
1: पेसाबाट
0: अवकाश प्राप्त गरिसकेपछिको जीवन कसरी गरेर चल्दैछ नि?
1: यो जीवन सामान्य रूपमा चलिराखेको छ र थप मैले गाउँमा अथवा समाजमा सेवा गर्ने अवसर पाएको छु। जस्तै विवाह, व्रतबन्ध, पूजापाठ, जनसुकै, देवी देवताको यी सबै कुराहरू, सेवाहरू म समाजमा दिँदै आएको छु। जसले गर्दाखेरि समाजमा पनि भूमिका मैले आफ्नो निर्वाह गरेको छु र जुन मानिसले जुन आस्था र विश्वासका साथ पूजा अर्चना गरेका छन् उनका ती मनोकामनाहरू पनि त्यो कर्म पूरा गर्दै साथमा उनलाई पनि फलको प्राप्ति भएको महसुस गरेको छ।
0: यो सिप पहिले सिक्नु भएको पछि प्राप्त गर्नु?
1: यो सिप भनेको सर ज्योतिषीले म जन्मदाखेरि नै भविष्यवाणी गरे अरे। यिनी दलित परिवारमा जन्मेका बालक भए तापनि यो ज्योतिष शास्त्रको यिनी ज्ञाता हुनेछन् भन्दै म हेरेँ। बाल्यकाल 9 वर्षको उमेर मैले स्कुलै देखेका थिएन भने मेरो चाहिँ हेराउन गर्ने काम 9 वर्षबाट सुरु हुन्छ।
0: ए 9 वर्षको उमेरदेखि
1: हेराउने काम सुरु भयो? त्यो उतिखेर त लेख्नु पर्ने केही आउँदैन थियो हजुर। सिधै तपाईँ आउनुभयो, मेरो यो समस्या छ भनेर के छ भनेर ल तेरो समस्या फलानु यसरी समाधान हुन्छ भनेपछि त्यो गरे पुरा भयो। त्यसरी चाहिँ भनौँ नि भविष्यवाणीका केही शब्दहरू चाहिँ श्लोकहरू भनेर अनि सेवामा आएका मान्छेलाई सन्तुष्ट पारेर पठाएको थिएँ। अब त्यसपछि अध्ययनको क्रममा होइन सर, सामान्य अब पढ्नु त अब मैले शिक्षा चाहिँ महाराष्ट्र राज्यको पुना बोर्डबाट एसएससी गरेको हुँ। आईएड र बीएड मेरो नेपालबाट हो अनि म पाताभारको राष्ट्रिय मावि 18 वर्ष मैले प्रपद पनि सम्हालेको व्यक्ति हुँ। अब रिटायर हुँदाखेरि मैले आफ्नो चाहिँ रिटायर हुनुभन्दा 2 वर्ष अगाडि मैले राजीनामा दिएर सहायक शिक्षकको भूमिका निर्वाह गरी अनि त्यस विद्यालयमा सेवा दिँदै आएको थिएँ र त्यस विद्यालयबाट सेवानिवृत्त हुँदा अब त्यहाँका गण्यमान्य त्यहाँका विभागहरूले मान सम्मानका साथ मलाई विदाई गरेका थिए र मलाई जसरी विदा गरेका थिए र म त्यसरी विद्यालयबाट भनौँ बाहिरिए र अहिले पाताभारको स्थिति हेर्दा सुन्दा दयनीय छ। किनभने त्यतिखेरको म त्यो टिचर चाहिँ हेड सरको पदवीमा हुँदा त्यहाँका विभागहरूले विश्वास गर्नुहुन्थ्यो कि जगत सर हुँदाखेरि विद्यालयमा राम्रो पढाइ हुन्छ, विद्यार्थी अनुशासित छन् भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो। तर मैले त्यो विद्यालय छोडिसकेपछि छोडेको सालभरमै त्यो माविबाट निमाविमा झडे, निमाविबाट अहिले प्राविमा आइयो। यस्तो विद्यालयको अवस्था छ। मेरो चाहिँ निवृत्त जीवनमा त मेरो भनौँ सेवा दिने क्रममा त मैले सेवामा कतै पनि कन्जुसाई गरेको छैन, मेरो निरन्तर सेवा दिइराखेको छु। तर विद्यालयको अवस्था बिग्रेको देख्दा आफूले बनाएको विद्यालयलाई अलिक त्यो प्रति अलिक दुःख प्रकट गर्दछौ।
0: हजुर, विद्यालयमा अथवा शिक्षक पेसामा हुँदै गर्दा कस्तो महसुस थियो र शिक्षक पेसाबाट अवकाश प्राप्त भइसकेपछि मैले के पाएँ अथवा के गुमाएँ भन्ने लाग्यो नि?
1: धन्यवाद, हजुरको राम्रो प्रश्न छ। शिक्षामा सदा त विद्यार्थीहरूसँग निरन्तर अभिभावकसँग र जिल्ला शिक्षा कार्यालय र शिक्षाको तहसम्म काम गर्ने व्यक्तिसँग अनि के अरे टप टू बटम, बटम टू टप, हामी विद्यालयमा भएका गरेका कुराहरू उहाँलाई जानकारी दिनुहुन्थ्यो र उहाँबाट हामीलाई नयाँ कुराहरू आएपछि विद्यालयमा हामीलाई पत्राचार गर्नुहुन्थ्यो र हामी त्यसलाई माथिबाटको आदेशलाई लागू गर्न सकिन्थ्यो भन्दै अथवा त्यसलाई चाहिँ गर्दा अभिभावक भेला गराई विद्यालय व्यवस्थापन समितिको मार्फत हामी ती कार्यक्रमहरू विद्यालयमा लागू गरी कसैलाई पनि मर्का नपर्ने गरी सहज रूपमा हामीले विद्यालयलाई सञ्चालन गरेका थियौं र विद्यालय छोडिसकेपछि दुःखको कुरा के हो भने अब शिक्षाको गुणस्तर दिनु सकेन कि विद्यालय अब त्यसै विद्यालयको वरिपरिबाट 3 बस भरेर टिका पुर्याउँछन् तर त्यो विद्यालयमा पढ्दैनन्। कारण व्यवस्था त त्यहाँ सबै छ सर, मावि विद्यालय भनेको त्यो ल्याब प्रयोगशाला त्यहीँ छ अनि त्यो म्युजिक सिक्ने यस्ता सब कार्यक्रमहरू सबै व्यवस्था मैले आफ्नो पालामा सब पुरा ए टु जेड बनाएर आएको र त्यो विद्यालयबाट विदा लिएको हो। अब बिस्तारै अब त्यस्तै हो, समय परिवर्तनशील हुँदैछ, अब त्यहाँ पढाइ हुँदैन भन्ने किसिमको अभिभावमा भयो, अब त्यहाँका शिक्षकहरूले विद्यालयले विश्वास दिलाउन सकेन, अब त्यसैले अहिले विद्यालयमा चाहिँ विद्यार्थी संख्या धेरै न्यून रहेका छन्, जसले गर्दा आफूले बनाएको धरोहर हो, त्यस ठाउँको गहना हो, त्यसलाई सिंगारेको हो, बनाएको हो, त्यहाँका अभिभावकले प्रसाद दिएकै हुन् र आफू चाहिँ नमुनापूर्वक हिसाबले पनि काम गरिएको हो र विद्यालयलाई त्यो अवस्थामा अहिले राम्रो माथि चाहिँ नि गाउँबाट गाउँमा बाटोघाटो नभए रहेछ, त्यसलाई माथि जंगलको किनारमा लिई 10 बिघा जग्गा सामुदायिक वनले दिएको छ र त्यसलाई कृषि विद्यालय बनाउने मेरो उद्देश्य रहेको थियो। अब म रिटायर भइसकेपछि पछाडिको साथीहरूले अब त्यसलाई कार्यान्वयन गर्न सकेन, फलो गर्न सकेन होला, त्यसले गर्दाखेरि अहिले विद्यालय प्राविमा झडेको सुन्दा अलि दुखै लाग्छ।
0: तपाईँ 33 वर्ष शिक्षक पेसामा सेवा गर्नुभयो होइन?
1: हजुर।
0: तपाईँ शिक्षा पेसामा आउँदै गर्दा विद्यालय र समुदायको अवस्था कस्तो थियो अनि शिक्षाको अवस्था कस्तो थियो?
1: मेरो चाहिँ पुरानो अहिले 2041 साल 12 महिना 9 गते चैतको महिना हिमालय राष्ट्रिय अहिलेको उच्च माविमा मेरो प्राविको नियुक्ति थियो, प्राविमा मैले नियुक्ति पाएको थिएँ र 47 सालसम्म मैले त्यसै विद्यालयमा 41 देखि लिएर 47 सालसम्म अमरावतीमा रहेको विद्यालय छ, त्यो विद्यालयमा मैले लगभग 8-9 वर्ष त्यस विद्यालयमा सेवा दिएको हो र त्यहाँ एकजना शिक्षक हुनुहुन्थ्यो दानसिंह विश्वकर्मा, उहाँ चाहिँ भगरिया बस्नुहुन्थ्यो, म चाहिँ मूर्तिया बस्थे। यो बीचमा जस्तै बैया लागेर एकपटक त्यो जमराले त्यो पुल सुल सब बगाइदियो थियो नि, त्यो त्यतिखेर चाहिँ बडा समस्या के सर, 1.5 घण्टा लाग्ने क्या तपाईँको मूर्तियाबाट हिमालयमा पुग्नु, मलाई 1.5 घण्टा, मलाई स्वर्णपुरको पुल या कटासे भएर जानुपर्ने, दानसिंह सरलाई पनि भगरियाबाट कटासे भएर पाता भएर जानुपर्ने, अनि त्यो पिरियडमा हामीले 2-4 महिना दुःख कष्ट त गर्यौं, त्यसपछि हामीले यसो हेरेपछि हामीले अब उहाँ पनि प्रावि तृतीय श्रेणीको, म पनि प्रावि तृतीय श्रेणीको भएकोले हामीले चाहिँ म्याचुअल ट्रान्सपोर्ट गर्यौं, उहाँ चाहिँ अमरावती जानुभयो, म अमरावतीबाट पाताभार आए, पाताभार 2048 साल चैत 1 गतेबाट मेरो हाजिरी हो, चैत 1 गतेबाट हुँदा 48, 49, 50, 51, 52 मलाई प्रहको अफर आएको, मैले आफ्नो घरको व्यस्तताका कारण मैले त्यो प्रह पदलाई ग्रहण गर्न सकेन, 53, 54, 55मा चाहिँ गणेश बहादुर शाह त्यस विद्यालयबाट सरुवा भएर जाँदा अब सिनियरिटीको आधारमा मलाई उहाँले निप्रह दिएर छोड्नु भएको थियो, त्यसपछि जिल्लामा मैले यो जानकारी दिएँ, जिल्लाबाट सोझै तपाईँ कन्फर्म प्रह भनेर उताबाट मलाई नियुक्ति दिएर मैले 18 वर्षसम्म प्रह पदलाई प्रावि थियो, 3 वटा साना झोपडीहरू थिए, 3 को झोपडा थियो, त्यसलाई उ गरेर अब चाहिँ ती 2 वटा चाहिँ समुदाय वनका यो जापान जाइकाको कार्यक्रम थियो, जाइकाको कार्यक्रम अन्तर्गत उसले एउटा चाहिँ भवन दिएको थियो र एउटा निजी स्रोतबाट तयार गरी लगभग निमावी विद्यालय चलेको थियो सर, 650 जना विद्यार्थी
0: त्यति बेला,
1: हजुर 650 जना विद्यार्थी, 55 साल माघको महिनाबाट मैले के अरे प्रप सम्हालेको हुँ, 56 सालमा 6 कक्षा, 57मा 7, 58मा 8 कक्षा, यसरी कर्मश 8 कक्षाको अनुमति लिनको लागि दिपाइल जानु परेको थियो, दिपाइलबाट साउनको महिना दिपाइल पुगेर पनि अनि उसले त्यतिखेरको एउटा अर्को व्यवस्था थियो सर, गुठी तपाईँलाई सरकारीबाट अनुमति दिनु सक्दैन, तपाईँ गुठी संस्था भएर निमावी चलाउनुहोस् भने अनि त्यही गुठी संस्थाको अनुमति लिएर जिल्लामा आए, जिल्लाले त्यसलाई समर्थन गर्यो, त्यो पत्र ल्याएर विद्यालय आए, विद्यालय आइसकेपछि सामूहिक रूपमा अभिभावकलाई भेला गराई, यति विद्यार्थी संख्या छन्, फर्निचरको आवश्यकता छ अनि कोठाको चाहिँ भौतिक संरचनाको आवश्यक छ भन्दा त्यहाँका अभिभावकले सहज रूपमा स्वीकार्यो अनि 8 कक्षा 1 देखि 8 सम्म चल्दा 650 जना विद्यार्थी छ, प्राविमा त तपाईँको 1 कक्षामा 140 जना, त्यहाँ हाजिरी गर्दा टिचरलाई 1 लोटा पानी खानु पर्थ्यो, 140 जना विद्यार्थी हाजिरी, अनि त्यसपछि क्रमशः 59, 60, 61, 62, 62 सम्म मैले निमावी चलाएँ, 63मा फेरि माविको अनुमति लिएँ, 63 सालमा पहिलो एसएससी ब्याच गएको छ, त्यसपछि 62मा माविको अनुमति लिएँ, 63मा पहिलो ब्याच एसएससी गयो, दोस्रो ब्याचमा अब 9-10 गरिसकेपछि कर्मश 79 सालसम्म 63मा जाने अनुमति पाएको विद्यालय, 2079 सम्म जबसम्म म विद्यालयमा थिएँ तबसम्म मावि चल्यो, मैले विद्यालय त्यागेको सालभरमै विद्यालय निमा झड्याले
0: अब अहिलेको जीवन आजभोलि ब्राह्मणी गर्दै हिँड्नुहुन्छ
1: हजुरले भन्नुभएको कुरासँगै नै जोडिन्छ सत्य कुरा हो म अहिले अब सामान्य दुखी बिरामी यताउति छन् भने त्यो उहाँलाई मार्गदर्शन गर्ने मैले उता राष्ट्रिय ज्योतिष परिषदमा पनि उहाँ त्यो भनेको छ परामर्श सेवा प्लस कर्मकाण्ड भनेको छौ मैले परामर्श सेवा पनि दिन्छु ज्योतिषी कर्मकाण्ड पनि गर्छु परामर्श सेवा र कर्मकाण्डको लागि अनि तपाईँको ज्योतिषको ज्ञान हुनु जरुरी छ ज्योतिषी बिना कुनै पनि काम सफल हुँदैन यो सेवा दिइराखेको छ र बिहान कहिलेकाहीँ सुतेको हुँदैछ कहिलेको मान्छे आइजान्छन् अनि ठिक पनि हुन्छ
0: त्यस्तो नौ वर्षको उमेरदेखि नै यो एक खालको चाहिँ मुखमा आफै सद्वाण
1: एकदम सत्य वचन
0: चाहिँ आयो भन्नुभएको छ होइन
1: हजुर हजुर
0: त्यति बेला सम्झिँदाखेरि एउटा
1: त्यतिखेर कि आज नपढेको छैन लेखेको थिएँ सर सामान्य गाउँले बच्चा
0: नौ वर्षको
1: उमेर सामान्य उतिखेर अब हजुरलाई भनौँ भने अहिले गएर कटोरी जाने टी सर्ट पनि पाएको नि सर उसै गरेर त्यो भोटो हुन्थ्यो कि यताउता बाँड्ने भोटो तल चाहिँ चोटको हुन्थ्यो त्यसरी भनेको थियो भित्र कटुको त ठिकानै हुँदैन त्यस्तो जीवन बिताएर पनि अनि त्यसपछि नौ वर्षको उमेरमा बुवाले चाहिँ भारतमा लग्नु भयो अनि नै यो बम्बई जन्मेको मान्छे हो यहाँको नेपालको हावा पनि उहाँलाई सुट भएन उहाँलाई सकिन्छ भने उतै लैजाऊ पढ्छ भने राम्रो पढ्दैन भने पनि कम्तीमा फलाना छोरो पढिया छ भने नाम त आउला भने जेठा बुवाले सिफारिसको आधारमा मेरा बुवाले चाहिँ उहाँ लिनुभयो बुवा चाहिँ कल्याणमा नोकरी गर्नुहुन्थ्यो महावीर सिलिक मिल भन्ने कम्पनीमा हुनुहुन्थ्यो उहाँ जमदार पदमा हुनुहुन्थ्यो त्यसैले उहाँले पनि 23 महिना 10 महिनाको सर्भिस बुझेको हो 2038 सालमा 1,38,000 रुपियाँ भारू बुझ्नु भएको हो
0: अनि
1: 1,38,000 रुपियाँ भारू अनि त्यसलाई नेपाली बनाउँदाखेरि 1 कट्टा रुपियाँ भएको हुन् त्यो कट्टा पिठीमाइकन भरिए बोकेकिन पहाड पुगेको हो अनि 1,00,000 रुपियाँ हेर्नको लागि त्यो मान्छे तालपत्री ओछ्याएर गाउँका मान्छे राम हेर्नु आएको हो त्यतिखेर अब बुवालाई चाहिँ लखपति आयो भन्दथे त्यस्तो जमाना के सर
0: कस्तो छ जस्तो आजभोलि अब तपाईँ कहाँ हेराउने ज्योतिष हेराउन होइन जस्तो विवाह कर्मकाण्डहरू ल चाहिँ गर्नु पर्यो भन्ने कतिको छ नि आइराख्नु
1: अब यसमा सर कस्तो छ भने मसँग सबै वर्गका मान्छे आउँछन् बढी बेनिफिट भनेको उच्च वर्गका साथीहरूले लिएका छन् जस्तै क्षेत्री परिवार ब्राह्मण परिवारलाई त मैले जे भने त्यो इट्स ओके पुग्छ धेरै यस्ता के आउँछन् कुण्डली छैन भने कुण्डली बनाइदियो भन्ने हुन्छन् कसैले चाहिँ ल मेरो वैदेशिक रोजगार छ कि छैन म त्यो ठाउँमा जानु चाहन्छु मेरो ग्रहदशा के भन्छ ग्रहदशा बिग्रेको छ भने त्यसलाई हाउ टु सुधार कसरी सुधार गर्ने र के गर्दा मैले अगाडि बढ्न सक्छु कि भन्ने त्यस्ता किसिमका जिज्ञासाहरू लिएर आउनुहुन्छ अनि मलाई तिनीहरूलाई परामर्श दिन्छु परामर्शको आधारमा उनी काम गर्छन् काम गरिसके लगभग अहिलेसम्म ना भन्ने शब्द छैन सफल भयो भन्ने शब्द सुनिन्छ अगाडि
0: कस्तो लाग्छ
1: अब त्यो त अब यस्तो हुन्छ नि सर त्यो कस्तो हुँदो रहेछ भने चाहिँ अब मलाई त घमण्डै छैन मैले भने उहीको काम भयो भन्ने म आफ्नो त्यो घमण्ड राख्दैन गर्ने गराउनेवाला म त्यो बसेको छु सर भगवानै भन्नुपर्छ होइन अनि यो जातीय वर्ग यताउति भन्ने यो के हो भनेपछि सर यो जातीय वर्ग भनेखेरि यो कसै भगवानले बनाएको होइन यो भनेको यो सामाजिक वर्ण व्यवस्था हो यो सामाजिक वर्ण व्यवस्थाले मान्छे व्यवस्था व्यवस्थित हुन्न अनुशासित हुन्न भन्ने हिसाबले यो वर्ण व्यवस्था बनाइएको हो समाजलाई 4 भागमा विभाजन गरेको छ वेदलाई 4 भागमा विभाजन गरेको छ 4 दिशामा विभाजन गरेको 4 उपदिशामा विभाजन गरेको छ 4 युगमा विभाजन गरेको छ घरि दिनलाई 4 प्रहरमा विभाजन गरेको छ यो 4को चाहिँ धेरै मेसो छ क्या त्यसैले यो कुरा बुझ्नु अलि जरुरी छ र वेद जानन्ति ब्रह्म वेद जान्ने मान्छे नि ब्राह्मण हो त्यो जन्म जायते नै शुद्रते कर्म जायते शुद्रते जन्मले कोही पनि चाहिँ शुद्र हुँदैन जन्मले त चाहिँ ऊ पवित्र भएर जन्मेको हुन्छ कर्म जायते शुद्रते उसले कामबाट शुद्र हुन्छ भन्छ
0: मान्छेको सोचाइ त
1: सोचाइ हो
0: त्यो देखि अवस्था छैन
1: त्यो जरुरी छैन अब अहिले हेर्नुहोस् नि समाज अहिले मिक्स भइराखेको छ नि अब एउटा दलितको केटाले एउटा चाहिँ ब्राह्मणको केटीलाई लगिया छ एउटा दलितको केटाले क्षेत्र किशोरलाई लगिया छ ती के हुन् भने तिनको भावना मिल्ने हुन् भावना र विचार मिल्यो भने चाहिँ नि यही नै मेरो जीवहरू साथी हो भने उनले एट्याक गर्छन् अनि एट्याक गरिसकेपछि उनी आफै निर्णय लिन्छन् बाबुआमाले चाहिँ मलाई विरोध गरे तापनि उनीहरू आफ्नो चाहिँ के भन्छ त्यसलाई लङ लाइफ भनौँ अब जीवन सङ्गीनको रूपमा ग्रहण गरेर आफ्नो दिनचर्या चलाउँछन् यसमा चाहिँ जातीय बन्धन भनेपछि अब समाज बिस्तारै विकसित हुने रहेछ, विकसित भइसकेपछि जब मान्छे पढा लेखे भएर जाने शिक्षित हुन्छन् होइन, उनी त्यो न्यौरो जो हाम्रा भनाइहरू छ नि त्यो न्यौरो वातावरणमा रहँदैन, त्यो चाहिँ वाइडमा जान्छ। अब धर्मका दुईटा सिद्धान्त छन् सर मैले बुझेको आधारमा, एउटा छ सर पूर्वी मत र एउटा छ पश्चिमी मत। पूर्वी मतमा के छ भने चाहिँ यो हाम्रो जाने छुई छाई जहाँ उत्पन्न छ त्यहाँ पूर्वी मत हो भने बुझ्नु होला, वेस्टर्न कन्ट्री यानि कि पश्चिमी मतमा यो छैन। पश्चिमी मतमा जहिले जान्छन् भन्दा सुनिन्छ, म त त्यो ठाउँ पुगेको छैन मैले, त्यहाँ भनेपछि सम्पत्ति केटीहरूको हुन्छ अरे, छोरीले बिहा गर्दाखेरि बाहिरबाट केटा ल्याएर घरमा बस्ने, केटाले अर्का केटीसँग गएर बुचाइ जहिले जाने। अब त्यो हाम्रो ठिक नेपालमा उल्टो छ, केटा मान्छेले केटी लगेर गएपछि पहिले लगेर गएपछि पहिले गए भन्छ नि त, त्यो हो।
0: हामी कुराकानीको करिब अन्त्यमा आएका छौँ होइन, अन्त्यमा जस्तो पछिल्लो समय जस्तै चाहिँ दलित समुदायमा एक खालको विभेद हेराइएको दृष्टिकोण फरक छ होइन, यसलाई चाहिँ निर्मूल गर्नका लागि के गर्न सकिएला?
1: अब यस्तो हुन्छ सर, यो हजुरले आफ्नो जिज्ञासा राख्नुभयो होइन, अब यो समाजबाट यसलाई निर्मूल गर्नको लागि लगभग यो समय र परिस्थिति अनुसार भइहाल्छ सर, आफै हुन्छ। मैले कृष्णचरितको द्वादश काण्डमा लेखेको देखेको छौ, जब आउला कलिभगत प्राणी दुराचार भाइ अनि कलङ्की अवतार भन्ने बाँकी छ नि, त्यो हजुरलाई कहिले अध्ययन गर्ने मौका पायो भने कृष्णचरित्र भन्ने किताब छ त्यसको द्वादश काण्ड यानि कि बाह्र पाठ त्यसको खण्डमा हेर्नुहोला। त्यहाँ होला कुनै सहर सहज गाउँ दक्षिण भागीरथी नदीको किनारमा ठेगाना पनि दिएछ, भागीरथी नदीको दक्षिण किनारमा लिनेछन् अवतार ब्राह्मणको घरमा भनेर त्यो मैले भनेको हो, त्यो शास्त्र साक्षी छ, इतिहास गवाह छ, त्यो लेख्ने विद्वानले त कई वर्ष अगाडि लेखेको हो, तर त हामी त अब कलियुगको मान्छेहरू त त्यसलाई अध्ययनमा त गर्ने त हो, त्यही कुरालाई सिको गरेर जाने त हो। यो भनेको सर यो समय अनुसार सब परिवर्तनशील हुने कुरा हुन्। अब जस्तै यहाँ एउटा शब्द मैले भनेर जान्छु, यहाँ डुम भन्ने शब्द छ, डुमलाई कसरी परिभाषित गर्ने? डुम भन्ने शब्द भनेको सर डुम भनेको कर्णाली पारिका, नेपालको परिप्रेक्ष्यमा भन्दा कर्णाली पारिका देशमा छन्, कर्णालीभरि छैन। असली डुम भन्नुहुन्छ भने चाहिँ असली डुमको परिचय भनेको काशीमा, जस्तै यहाँ डुम हुनु भने सबै डुम हुन्, यहाँ चार वर्गको जति सबै डुम हुन्, कारण काशीमा लास गइसकेपछि सर उसँग तपाईँका तोलाका सुनका औँठी छन् भने पनि त्यो छुनु पाइँदैन, त्यो डुमकै हुन्छ। उसका शरीरमा लगाएका वस्त्र पनि उसले निकाछन् पनि निकालिन्छ, धुलाइ गरिकन लिएर उसले जुना मार्केटमा बेच्छ, त्यहाँ कि गरिब मान्छेले किनेर आफ्नो जीविका चलाउँछ। अनि लास्टसम्म गएको जो गरगहना हुन्छ नि, यहाँ गरगहना नुल्याउने को छन् त? यहाँ बाहुन उम्कनु सक्ने हो, मैले मेरो यहाँमा नागोदा ल्याएको नै भन्नु सक्ने हो, त्यस्तै छेत्री त्यस्तै वैश्य त्यस्तै शूद्र त भनेपछि यहाँ डुम हुनु भने सबै हुन्, होइन भने चाहिँ कोही छैन। कर्णाली पारेको देशमा के छ भने उहाँ डुम भन्ने जात दर्ता छ सर, उहाँको पूजापाठ यताउति भएछ भने ऊ चोखो दियो खाँदै खाँदैन, सबैले खाएको छाडेको जो जुठो हुन्छ नि त्यही जुठो लिएर घरमा जान्छ, अनि पहिला भगवान्लाई भोग लगाउँछ रे, प्रभु मेरो भाग्यमा खानु यही छ भने, अनि त्यही जुठो चाहिँ आफ्नो परिवारलाई प्रसादको रूपमा खान्छ अरे, त्यो डुम जात भन्ने। अनि त्यहाँ गाई गोरु मरेपछि त्यसले फाल्ने यताउति गर्ने, अब त्यस्ता ती भनौ नि अब ती घिनलाग्दा कार्यहरू गर्ने, त्यो डुमलाई भनिखण्ड हाम्रो नेपालको पूर्वी तराईमा छ, फेरि काठमाडौँसम्म छैन, फेरि पूर्वी तराईमा मात्रै निश्चित भएको मैले सुनेको पनि छ, साथीहरूबाट कुरा पाएको पनि छ। र अन्तमा यस सामुदायिक एफएमले मलाई यस ठाउँमा बोलाएर यी कुराहरू मलाई भन्ने अवसर दिनुभएकोमा उहाँलाई म मेरो व्यक्तिगत तर्फबाट मुरी मुरी धन्यवाद दिँदै, यो संस्था यो हाम्रो सामुदायिक एफएम उन्नति तरक्की र प्रगति गरोस् भन्ने शुभकामना व्यक्त गर्दै म आजको कार्यक्रमबाट बिदा हुन्छु। हस् त, नमस्ते,
0: धन्यवाद।

0: मलाई के भयो?
1: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
0: अब म कहाँ बस्ने त?
1: कहाँ बस्ने? मैसँग बस्छस् नि।
0: अनि स्कुल कसरी जाने त?
1: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
0: अनि अब मैले गुड जानु पर्दैन नि बजै?
1: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्याड गज पाइन्थे, न शौचालय नै थिए, न नुहाई धुवाईका लागि धारा हुन्थे, अब त त्यस्तो छैन नि।
0: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टिकापुर एफएम धारा जनहितमा जारी सन्देश।
3: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
3: यही असोज 17 गते शनिबारको दिन
4: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
4: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ ₹600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ।

0: नम्बर 98 48 40 22 41।
1: टिकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने पशु चौपाए बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरू भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरू बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टिकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98 484 40 598 वा नगर प्रहरीको फोन नम्बर 98 484 67 397 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय, टिकापुर नगरपालिका।

0: रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई।
6: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौ।
5: माघ धान्न आउँदो हिउँद याममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
7: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
5: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिन र दहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल एकेडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवाँ तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवाँ आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिचको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डनस्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
10: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। रसुवा बाढीले जस्तो पुरै काटेर कामी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र हामीले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
9: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए, तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
10: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बीपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासन बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछ।
9: 4 दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँद याममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदयाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
7: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
9: भोटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अरबौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेगरान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
7: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ। सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
9: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जलविद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटेकोशी त्रिशुली बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बारीसँग सम्बन्धित विषयकै, भोटेकोशी त्रिशुली बारीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
11: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
12: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारीको हुनुहुन्थ्यो, त्रिशुली खोला पारीको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
11: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
13: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्रै परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
11: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
14: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थे होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
11: बाढ़ीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आतिने समस्या भने छ।
15: उनीहरूले त न्यूज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि।
11: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढ़ीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
9: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाण्डु विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
16: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका 100 न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
9: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
16: हुन सक्दछ यसमा धेरै कुरा होला तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारबाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन अनि हामी यत्रो देशमा परिवर्तन भएको छ यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने त्यहाँको समस्या त्यो हो हुन सक्दछ धेरै कुरा होला तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन हामी कहाँ न्याय परिषद छ त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ
9: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर
16: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने सुशासनको ग्यारेन्टी गर्ने तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्ने र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हो त्यस हुनाले अड्डा अदालतलाई छुदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन
9: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षितधाम र विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ हामीलाई भने बिदा दिनुहोस् नमस्कार
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
17: कामदार आवश्यकता सम्बन्धी सूचना
18: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला
17: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 9851400725 इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला
19: कार्यक्रम छोटमिट साताके बुधबार दिनके एक बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत
20: जब देखनो तुहिन हे
19: यदि मन परत हुई कल से अपन मनन सुने न चाहती कल से हमन फोन करी और कहीं महीन ई गीत मन परत गीत के बोल बताई गीत मन परना के दुई ठो कारण वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई और अंतिम में एक जन के नाम अनिवार्य ले दी कल से हमारे गीत अपने पक्के से सुना तो उठाई मोबाइल और डायल कर भी 0915162555 सादा के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज में सुने ना बिसरेबी मई कार्यक्रम संचालक रमेश मिशन के साथ में

0: अधिकारीसँग जवाफ मागेका छौं। साथी संजय ढकालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्।
1: होल्डिङ सेन्टरमा बसेका अस्थायी शिविरमा बसेकाहरूसँग कुरा गर्दाखेरि चाहिँ अब घाम पानीमा सकस हुन थालेको छ, अब बत्ती हुँदैन, कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन, जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ?
2: होल्डिङ सेन्टरमा पानी त्यसमा पनि वाटर फिल्टरहरू पठाउने कामहरू निरन्तर गरिराखेको छ। पानी प्रशस्त मात्रामा हामीसँग पानीको स्टोरेज छ, कुनै ठाउँमा फैलाउ भन्ने भयो भनेको चाहिँ 1234 नम्बरको जुन टोल फ्री नम्बर छ यहाँ चाहिँ पानी छैन, यो होल्डिङ सेन्टरमा आज पानी सकियो भनेपछि तुरन्तै चाहिँ हाम्रो पानी त्यहाँ हामीले बोतलकै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ। बोतलकै पानी पनि हामीसँग त्यो प्रशस्त मात्रा नुवा कोटमा पनि छ, त्यहाँ भैँचेमा पनि छ।
1: भनेपछि त्यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1234 फोन गरेर यस्तो यस्तो भयो यो ठाउँमा भन्न पर्यो।
2: 1234 फोन गरेर चाहिँ भन्दा पनि भयो, अनि 1115 11-15 नम्बरमा फोन गर्दा पनि स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 11-15 नम्बरमा फोन गर्दा पनि भयो, विकास प्राधिकरणमै पनि फोन गर्दा भयो होइन। उसो चाहिँ अब हामीले जुन भाडा 15,000 प्रति परिवार र 4 जनासम्मको परिवारलाई र त्यसपछि चाहिँ 2,000 दरले थप प्रत्येक एकजना सदस्य थप हुने सन्दर्भमा जुन निर्णय गरिएको त्यो निर्णयले चाहिँ उहाँहरू आफै अब भाडा लिन सक्ने, भाडामा बस्न सक्ने,
1: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो?
2: सम्बन्धित गाउँपालिका, नगरपालिकामा चाहिँ सम्पर्क गर्ने, त्यहाँ चाहिँ प्रभावितको सबै लिस्ट बनाउने काम भइराखेको छ, भेरिफिकेसन काम हुने काम भइराखेको छ र सम्बन्धित गाउँपालिका, नगरपालिका, सम्बन्धित ओडाबाट चाहिँ सिफारिस भएर जान्छ र ओडाबाट हामीले पहिला गाउँपालिका नगरपालिकाहरूलाई पठाइसकेको अवस्था छ र त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्नुहुन्छ।
1: अनि खास गरी महिलाहरूलाई चाहिँ भरपर्दो आवासको व्यवस्था नभएसम्मको लागि जुन अस्थायीमा बस्नु परेको छ त्यहाँ चाहिँ शौचालयमा पानीको व्यवस्था, अब नुहाउने र टोयलेट जाने व्यवस्थामा अलिकति सुधार भइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको छ।
2: प्रारम्भिक स्तरमा हामीले कमसे कम त्यहाँ दुईटा टोयलेट सबै कम्तीमा राखेको एउटा महिला एउटा पुरुषको लागि भनेर, तर कुनै ठाउँमा थप चाहिन्छ भनेपछि त्यसको लागि पनि हामीलाई खबरै एउटा हामी जुन ठाउँमा राख्दैछौँ मात्रै खबर गरिदिए पनि उहाँहरू जान सक्नुहुन्छ, हामी त्यो खालको मेकानिजम पनि बनाएछौँ।
1: बर्खा मासमा पानी परिरहन्छ होइन, यस्तो बेलामा चाहिँ थप तपाईँहरूले व्यवस्था गर्नुहुन्छ त्यहाँ केही नहोस् होल्डिङ सेन्टरहरूमा भनेर?
2: कुनै ठाउँमा पनि त्यो खालको चाहिँ अप्ठ्यारो छ भन्ने हामीलाई खबर भयो भने त्यसलाई हामी
0: विस्थापितहरूको समस्याको जवाफ दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती।
1: अब बाढीबाट जोगिने उपाय बारे एक जानकारी।
0: वर्षाको यो मौसममा बाढीबारे झन सजग हुन जरूरी छ।
3: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
0: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
3: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
0: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
3: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
0: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
3: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
0: भोटेकोशी त्रिशुली बाढ़ीले नुवाकोटको त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको भवन पूरै बगाएको 3 हप्तापछि पठन पाठन शुरू भयो। अस्थायी संरचनामा थालिएको सो पठन पाठनको सन्दर्भमा हामीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाड़ीसँग कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उनलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी सञ्चालन भइरहेको छ भनी सोधेका थियौं।
5: हामीले विदुर नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ यो आयोजनाको चाहिँ एउटा साइड कार्यालय रहेछ। त्यो कार्यालयको केही पार्किङ स्पेसहरू, पार्किङ लनहरू, त्यहाँको क्वार्टरहरू प्रयोग गरेर त्यहाँ त्यसको पछाडि कभर्ड हल भन्ने छ, त्यहाँको दुई चारवटा कोठाहरू जस्तो यो स्टोरको लागि प्रयोग गरेर त्योभन्दा पछाडि चाहिँ हाम्रो युनिसेफले टेन्टहरू हाल्दैछ।
6: अनि यो कतिपय विद्यार्थीहरू त अब भनौँ न किताब कपी ब्यागहरू नहोला, उनीहरूको पढाइ चाहिँ अब तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ?
5: अब हामीले हामीसँग ब्यागहरू नभएको विद्यार्थीलाई केही चिन्ता गर्नु परेन, हामीले ब्यागहरू दिन्छौँ उनीहरूलाई, स्टेसनरी हामी नै प्रोभाइड गर्छौँ। र अब बाँकी रहेको उनीहरूको बगाएको किताबहरू छ भने त्यो पब्लिकेसन अनुसारको कुन कुन पाठ्य पुस्तक छ हामी त्यसलाई सर्ट आउट गरेर हामी त्यसलाई सबै पाठ्य पुस्तक पनि उपलब्ध गराउँछौँ।
6: भनेपछि विद्यार्थीहरू अब आफैले किन्नु परेन, त्यसमा चिन्ता लिनु परेन?
5: त्यसमा चिन्ता लिनु परेन। विद्यार्थीहरू निर्धक्क ढुक्क भएर विद्यालय आउँदाखेरि हामीले ती सामग्रीहरू सहित विद्यार्थीलाई विद्यालयमा स्वागत गर्न हामी तयार छौँ।
6: अनि अब विद्यार्थीहरू त अब मानसिक रूपमा पनि अब समस्यामै होला, सुरुवात चाहिँ कसरी गर्ने योजना बनाउनु भएको छ?
5: अब हामीले चाहिँ अब केही सामाजिक संस्थाहरूले हामीलाई सोसाइटीको काउन्सिलरहरू पनि पठाइरहनु भएको छ, अनि हाम्रो शिक्षकहरूलाई पनि हामीले त्यो सोसाइटीको काउन्सिलिङको थोरै कार्यक्रमहरू चलाएका छौँ।
6: भनेपछि अलिकति तपाईँहरूलाई अप्ठ्यारो पर्ने चाहिँ यो दस कक्षाकै विद्यार्थीहरू हो जो चाहिँ अब एसईसी दिनेछन्।
5: 10 र 12 उनीहरू चाहिँ बोर्ड एक्जाम दिने हुन्छन्, त्यसको लागि चाहिँ उनीहरूलाई अब अलिअलि बढी प्रिपेयर गराउनु पर्ने, जो विद्यार्थीहरू प्रभावित छैनन् उनीहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसको लागि चाहिँ उनीहरूलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउनको लागि विद्यालयले हर तरबाट सहयोग गर्छ।
0: उनी थिए त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
4: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबार विहीन भएर विस्थापित हुनुपर्दाको पीड़ासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौ।
7: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौं, हरेक रात सुत्न जान्छौ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ, कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ, कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। परिवारहरू एक आपसबाट छुट्टिनुपर्छ, उनीहरूसँग फेरि कहिले भेट होला? तपाईँ नयाँ साथी भेट्नुहुन्छ तर पुराना साथीले जस्तै उनीहरूले तपाईँलाई चिन्दैनन्। तपाईँहरू कोही पढ्न जानुहुन्छ तर पढाई फरक लाग्न सक्छ, वा तपाईँ पढ्न जानै नपाउने अवस्था पनि हुन सक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन, आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो कि यो फेरि बदलिन्छ। तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुन सक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुन सक्छ। नयाँ परिस्थिति बारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्, उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्, यस्तै साना व्यवहारले तपाईलाई स्थिर महसुस गर्न मदद गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्, विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्, सम्झनुहोस् जहिले पनि केही व्यक्तिहरू हुन्छन् जसले तपाईलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्, गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्, त्यस्तो दयालु कामले तपाईलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाई अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन, एक दिन तपाई घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईको घरलाई तपाई कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्, ती त्यही चन्द्रमा र तारा हुन् जुन तपाईले आफ्नो घरबाट देख्नुहुन्थ्यो। तपाई फरक ठाउँमा भए पनि संसार उस्तै छ।
4: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
10: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
11: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
10: कता छ त त्यो?
11: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
10: फोन नम्बर कति हो भाइ?
11: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98-65-69-20-26।
10: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98-56-92-026।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान।
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: त्यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
2: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि को संसारको मजा लिन पाइन्छ
1: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
1: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछस् त यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
4: लौ न साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
5: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाऊ न लक्ष्मी कटेजेन खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
4: ए हो र त्यसो भए जाऊ न जाऊ

0: सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल MBBS NAMS
2: यही असोज 17 गते शनिबारको दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानमा परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षित इस प्रसंग में श्रीमद भागवत को महत्व को बारे प्रकाश पार दे। अब ब्रह्मचर्य को वर्णन विस्तार बताऊं। ब्रह्म को पूर्ण आचार में रहने लाई ब्रह्मचारी पनि भनिन्छ। पूर्ण ब्रह्म को ज्ञान ले पूर्ण भएको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। पूर्ण ब्रह्मत्व र स्वामित्व में रहेको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। ब्रह्म नपाएर खोज में लगे त्यो पत्ता लगाउने कोशिश गर्ने पनि ब्रह्मचारी नै रहन्छ। तर ब्रह्मचर्य भन्नासार जिन कम्बल बासको आश्रय लिएर जटाजुट बेरिएर नङ्केश पालेर गुरु को आधार बमोजिम सात घर बाट दस घर डुल्ने एघार घर बिल्कुल न डुल्ने नियम कानून भित्र रहने ब्राह्मण क्षेत्री वैश्य शूद्र सबै ब्रह्मचर्य रहन सक्छन्। नारी जाति ब्रह्मचर्य रहन सक्छन्। किनभने देखिने यो ब्रह्मचर्य भनेको सबको अधिकार को प्राप्ति कुरा हो। त्यस भित्रको आचार संहितामा रह्यो भने सबैजना ब्रह्मचर्य हुन सक्छ। यसमा ब्राह्मणै मात्रै ब्रह्मचारी हुने पुरुषै मात्रै ब्रह्मचारी हुने भन्ने सवाल होइन। सबले हुन सक्ने प्रकारको नीति यस शास्त्रले बताएको छ। त्यो ब्रह्मचार्यको नियम। अर्को कुरा सिद्धिको भजनमा के छ भन्नुहोला भने सिद्धि भनेको कुरो काम सकिनुलाई सिद्धि भनिन्छ। अणिमा महिमा लगीमा आदि गरिएका सारा सिद्धि हुन्छन्। अणुमा ज्यादै नै अणु अनि त्यसदेखि पछाडिबाट ठूलोमा ज्यादै ठूलो भएको विश्व ब्रह्माण्डको नायक भगवान विराट पनि हो अणु पनि हो। यसै कारणबाट भित्र पनि सूक्ष्ममा पनि ईश्वरै छ। जब यस किसिमबाट ब्रह्माण्डमा पनि ईश्वरै छ। अब त्यसको बारेमा एउटा डुम्रीको उपमा प्रमाण गरिदिउँ। एउटा डुम्रीको जब दानामा कहीँबाट पुवाल हुँदैन ठिक त्यो डुम्री पाकिरहेको छ तर फट्ट फटाएर हेर्नुहोस् त एउटा भुरेर उडेर जान्छ एउटा ती मरिरहेको हुन्छ प्राय गरेर। त्यो कहीँबाट पस्ने पुवाल छैन। त्यो बाँच्नेवालालाई कसले बचायो मर्नेवालालाई कहाँबाट काल छिरेर मराएर गयो त नि। यसै कारणले कण कणमा अणु अणुमा भगवानको व्यापकता छ यसको अर्थ है त। त्यसै कारणले सबैमा ईश्वर व्यापकता छ। एउटै मात्रै कुरा हो देख्नेवालाले देख्छ नदेख्नेवालाले देख्दैन। जस्तै हामी आफ्नो कुनै किसिमको रोग पत्ता लगाउनु पर्यो भने डाक्टर कहाँ जान्छौं। तर डाक्टरले चाहिँ यो रोग लागेको हो भनेर पहिचान गर्छ। उसका सूक्ष्म यन्त्रले पहिचान गरिदिन्छ यो किटाणु यो किसिमको किटाणुलाई यो रोगको लागि यो उपचार गर्नुपर्छ भनेर। तर हामीले पनि त्यही हेर्छौँ हेर्न त त्यो दूरबीन हेर्नुला तर हामी पत्ता लाउन सक्दैनौ किनभने हामीमा त्यो दृष्टि छैन। त्यस्तै हामी पनि ज्ञानको दृष्टिभित्र बसेर हेरौँ विश्व ब्रह्माण्ड सारामा ईश्वरको बास छ अन्य ठाउँ हुन सक्दैन। सबै ठाउँमा परमात्माको बास हो जलमा थलमा यहाँ वहाँ भित्र बाहिर सबै ठाउँमा प्रभुको बास हो। यही कुरालाई मध्यनजर राख्नुहोस्। यसमा जब सिद्धान्तले यही निर्णय गर्छ विश्वभरि नै ईश्वरको बास हो यो यहाँ उहाँ भन्नै पर्दैन कसलाई देखाउँ। जडमा पनि छ जडमा नभए ढुङ्गो पूजा किन गर्ने त नि हामी माटोमा किन पूजा गर्ने मृतिका बनाएर पृथ्वीमा पूजा गरिरहेको छ ईश्वर छ भनेर तत्प्रकार छ भूरसी भूमि शोधायत भनेर भूरसी भूमि रसी तिरसी विश्वधाय भुवनस्य धरत्री भनेर त्यो पृथ्वीलाई के को देवता भनेर पूजा गर्ने त नि। आकाशमा अन्तरिक्ष शान्ति भनेर पूजा गरेको छ तल पूजा गरेको छ अनन्तेश्वराय नमः भनेर। जलमा वरुण देवता भनेर पूजा गरेका छ हावामा वायु देवता पूजा गरेको छ। त्यति मात्रै हो र कस्तो दयालु संस्कार छ हाम्रो संसारमा सबैभन्दा उग्र कुचरो भनेको काग त्यसलाई पूजा गरेका छ काग तिहार। कुकुर जस्तो नीच योनिमा जन्मिएकोलाई कुकुर पूजा गाईको पूजा गोरुको पूजा त गरेछ लो भइहालो। सबै ठाउँमा भगवानको बास प्रभु नभएको ठाउँ कहाँ छ र महाराज परीक्षित सबै ठाउँमा व्यापकताले पूर्ण भएको हो भगवानको बास हो। त्यसै कारणबाट भित्र बाहिर सम्पूर्ण संसारमा भगवान हुनुहुन्छ। त्यसै कारणबाट हामीले राम्रोसँग अध्ययन गर्न सकेमा हामी भित्र अणु अणुमा कण कणमा विश्व ब्रह्माण्डमा सबै ईश्वरको बास हो भनेर यस अध्यायले प्रमाण गर्यो। अब सबभन्दा उत्तम ब्रह्मचारी भनेको वानप्रस्थापी भनेको के भनेदेखि जब जंगलमा जाने गिठा भ्याकुर चिउरी खाने खनेर चोतेको चिज उम्रिएको खाँदै नखाने केवल प्रकृतिको सौन्दर्यबाट तयारी भएको सामग्रीको भोजन गर्ने त्यो ब्रह्मचारी र वानप्रस्थापी हुन्छ। सन्यास भनेको के स त्यो न्यास मानेको आङ बाँधेर बस्ने आफ्नो शरीरलाई बाँधेर बस्ने आफ्नो इन्द्रियलाई कस्ने मन रूपी लगामले इन्द्रिय रूपी घोडालाई कब्जामा राखेर आशा संग्रह त्यागेर एकान्त जग्गामा हरिहर आर्चनमा चित्त वृत्ति गर्ने सन्यासी हुन्छ। सन्यासीको जब योग हो योग माने प्लस हो प्लस माने जोड हो जोड माने यी जीव र आत्माको सन्धि पत्र हो। त्यसै कारणले योगीलाई अलग भन्छन् भन्दैनन् मागे बेला अलग भनेको के यो लोकलाई छोडेर म त परलोक अलग अर्कै लोकमा गई भनेर भनेको कतै तोरी माग्छन् कतै कोदो माग्छन् त्यस्ता र त्यसै कारणले है चुतिनतिर तोरी माग्छन् महाराज परीक्षित यही प्रभावबाट अलग संसारबाट अलग भएको यो विश्व ब्रह्माण्ड।
1: राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरे, बक्सु विश्व ब्रह्माण्ड सारा भगवानको स्वरूप हो, बाहिर हुन सक्दैन राजा। यसभित्र जल मथलमा विश्व ब्रह्माण्डमा सारा भगवानको बास हो भनेर राजा परीक्षितलाई आज्ञा गरी बक्सन्छ। हरि भन न, हरि भन न, छैनन् हरि भन।

0: महाराज परीक्षित लाई भगवान ने विश्व ब्रह्मांड मा सारादी को भाषा वक्री स्थित जीवन को वर्णन विस्तार बताऊंदे हुई भक्सन से बनने समन को कथा है सद्य बट जय बोलो श्रीमद भागवत महाप्राण को
1: जय।
0: अब गृहस्थी धर्म को वर्णन सुन्नु। हामी गृहस्थी खेती करने, व्यापार करने, उद्योग करने, जागिरी खाने, व्यवसाय में लगने, ये सब गृहस्थी। हामी गृहस्थी हूं। सब गृहस्थी दश दान गर्नु पर्छ। दश दान भनेको के हो? कमाएको आय आर्जन को प्रतिशत को आधार में 10% सामाजिक हित का लागि दान करने दश दान भनिन्छ। मर्ने बेला त्यो गर्ने दश दान भने हो। त्यो त मर्ने बेला कपास, नुन, सब चीनी अलिकति, एउटा पैसा 5 पैसा कतको सुनमा घोटेर मर्न लागे गाई 6000 जनाले बोकेर ल्याएको ल त्यही राखेर तार देउरी कता पाएर कसले तार्ने थियो? त्यो त आतुर दान। दश दान भनेको आफ्नो प्रतिशतको आय आर्जनले जति छ त्यसको 10% सामाजिक हितका निमित्त दान दिन सक्यो भने धर्मको रक्षा, धनको रक्षा दुईटैको रक्षा हुन्छ। त्यसकारणबाट दश दान गर्नु दश दानको विषय हो। अनि गृहस्थीले सबभन्दा उत्तम कर्म के गर्नु भनेदेखि अतिथि को सत्कार गर्नु। अतिथि भने के हो? तिथि ने मिति टुप्लुक्क आफ्नो घरमा आउनेलाई अतिथि भन्छन्। बोलाएर आउनेको नाम आह्वानबाट आएकोलाई पाहुना हुन्छ। त्यो अतिथि को सत्कार गर्नु बढी। गाईलाई घाँस दिएर पूजा गर्नु। स्याल कुत्तालाई उब्रिएको जुठो भोजनले पूजा गर्नु। तुलसीलाई जलले र मलले पूजा गर्नु। सूर्य नारायणलाई अर्घ दिएर पूजा गर्नु। अतिथिलाई भोजनबाट पूजन गर्नु। ब्राह्मणलाई सत्कारबाट पूजा गर्नु भनेको छ। त्यो हो पूजाको विधान। अब गाईलाई पानी खनाइ दिएर र मल र जल राखिदिएर जब गाईको पूजा होला, घाँस दिएपछि गाईको पूजा हो। तुलसीलाई घाँस दिएर पूजा होला, मल र जल राखेपछि पूजा हो। अनि त्यसदेखि पछाडिबाट अब बाहुनलाई पानी खनाइदिएर पूजा हुन्छ, दही रोकेर दिए पूजा भयो, हो कि होइन? गणेशजी पनि दङ गर्नु भएन यस कारणले, हो कि होइन? दही रोकेर दिए को उठ्छ? आखिर यिनै यिनै पूजाका विधान, यिनै पूजाका नियम, पूजाका कान्ड गृहस्थीले गर्नुपर्ने। हामीले खन्दा, जोत्दा, डल्ला फुटाउँदा, खोर्सदा, घाँस काट्दा, कुटनी पिनी पिसनी गर्दा पाप लाग्दैन। किनभने हामीले गरिएको खेतीको अन्न चराले खायो, मुसाले खायो। हामीले गरेको खेतीको अन्न सारा सम्पूर्ण हामीले नुहाई खायौं, सारा अग्नि देवतालाई बुझाएर खायौं। हामीले गरिएको खेतीको अन्न चोराले खायो, जब फटाले लयो अर्थात डाँकाले हर्यो। त्यति मात्रै होइन, हामीले गरेको खेतीको अन्नले जब राजालाई कर बुझायौं, सरकारलाई, त्यसै कारणबाट त्यो हामीले गरिएको अपराध लाग्न सक्दैन सरकार। त्यो नचाहिँदो काममा टेके पनि गृह ब्रह्मचारी वानर प्रस्ताव सन्यासीलाई पाप, तर हामी गृहस्थीलाई चाहिँ पाप लाग्न सक्दैन। धेरै कुरामा जब गृहस्थीको जीवनलाई छुट मानेको छ, त्यसैले हामी गृहस्थीले अत्यन्त सजग तरिकाले हिंसात्मक दङ्ग नगरिकन केवल पारमार्थ भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गर्नु, भजन गर्नु कहिले नटुटाइकन। अनि अर्को कुरा के छ? गृहस्थी जीवन उत्तम जीवन हो। गृहस्थीले सधैँ सर्वदा भगवानको भजन कीर्तन गर्ने, कहिले नटुटाउने, प्रभुका चरण रूपी कमलमा ध्यान मनन कीर्तन गर्ने, शाश्वत ब्रह्मको उपदेशका लागि मा जाने, कर्तव्यबाट च्युत हुन नसक्ने। यो अनि गृहस्थीले जम्मा 96 श्राद्ध गर्नु भनेको छ। 12 अंशी, 12 संक्रान्ति, 24 एकादशी, 16 श्राद्ध, व्यातिपात, वारुणी योग, ऐन फिरेका दिन, त्यसपछिबाट रवि संक्रान्ति र त्यसपछि मातामा श्राद्ध, एकोदेश श्राद्ध गर्दा 96 हुन्छ। कहिले गरिसक्ने? तर यो सम्भव हुँदैन। तर त्यो सम्भव नभए के गर्नुहोस् भनेदेखि एकोदिष्ट र मालेर श्राद्ध नभुल्नुहोस्, अरू दिन तर्पण दिनुहोस्, बस कुरा हो। यही हो गृहस्थीले गर्ने। गृहस्थी सदा सर्वदा कन खाने बेलामा भूपतय स्वा, भुवन पते स्वा, भूतानाम पते स्वा, अग्निवैशा नराय स्वा अर्पण गरेर खाने। भोज खाँदाखेरिमा भगवानलाई श्री कृष्ण अर्पणमस्तु भनेर अर्पण गरेर खाने गृहस्थी जीवन हो। गृहस्थीले जब ध्यान पूजा पाठ गर्ने, गृहस्थी जीवनमा सधैँ सर्वदा बिहान देवताको पूजा, मध्याह्नमा ऋषिको पूजा, अपराह्नमा पितृको पूजा, स्वयं सन्ध्यामा भगवानको भक्ति, त्यस बेलामा आफूले खानु नखाइकन जब बस्न सक्दैन गृहस्थी, खानुपर्छ, खेती गर्नु पर्यो, खानु पर्यो। तर खाँदाखेरिमा लघु आएर सुखा भयो, थोरै खानु, नखाएमा बाधा हुन्छ, खानै पर्छ भन्ने शास्त्रोक्त पद्धति छ। तर गृहस्थीले सदा सर्वदाकन आफ्नो कर्तव्यबाट चाहिँ च्युत हुनु हुँदैन। तीर्थ व्रत दान धर्म यज्ञ जप पूजा पाठ सारा नियमभित्रका वस्तुहरू हुन्, त्यसलाई प्रतिपादन गर्दै जानु। अनि गृहस्थी सधैँ सर्वदा एकादशीको व्रत दिनु, अहिले नचाहिँदा व्रत पनि नलिनु, नचाहिँदा व्रत, आइतबार पनि व्रत, सोमबार नि व्रत, मंगलबार नि व्रत, बुधबार नि व्रत, बिहिबार नि व्रत, जान ठग्ने व्रत, जान ठग्नका लागि व्रत बस्ने, कोही नभए बेला काजु र पेस्ता, स्याउ र अङ्गुर, सुन्तला खाएर मजा बसेर खामला भएर जब व्रत लिने, त्यस्ता त्यस्ता पाए हामी पनि किन खान्थ्यौँ, आटो र पिठो सधैँ व्रत लिन्थ्यौँ हामी पनि। त्यसै कारण त्यो जान ठग्ने व्रत पनि नबस्नु, फेरि शरीरलाई सुकाएर पनि व्रत नबस्नु, 15 दिनको एक दिन चाहिँ बस्नु, किनभने ऊ त्यो एम्प्लिफायर पनि बजाएको बजाइ गर्ने भने ड्यामेज भएर जान्छ, यो माइक्रोफोन नै जान्छ, त्यो इलेक्ट्रिक पनि जब बाले गर्ने भने त्यो नि बिग्रिन सक्छ, त्यसलाई पनि मार्ने निभाउने, त्यसलाई पनि निभाउने, त्यसलाई पनि निभाउने गर्यो भनेदेखि एकछिन आराम दियो भने त्यसको स्वास्थ्यकर रहन्छ, हाम्रो शरीर पनि चलेको चले भन्यो भनेदेखि एकैचोटि खर्लङ खुर्लुङ्गै जान सक्छ। यसको लागि 15 दिनको एक दिन चाहिँ नखाइकन बस्नु, स्वास्थ्यलाई लाभ पनि हुन्छ, पूर्ण फाइदा पनि हुन्छ, तब आफूलाई व्रत बसेको अनुभूति र आफूलाई धर्म पनि हुन्छ। सधैँ खाएको खाइ पनि नगर्नु, सधैँ भोको पनि नबस्नु, कालो डर लाग्दो गोमन सर्पलाई अब टोक्छ सि टोक्दैन भनेर समाउन थाल्यो भने के हुन्छ, टोकेर जान्छ। हाम्रो शरीरलाई पनि अब भोको बसेर सजाय दिन्छु भन्दा भन्दै उही मर्यो भनेदेखि के गर्ने, शरीरमा स्वास्थ्यमा लाभ भएन भने के को भोको बस्ने, के को पुण्य गर्ने। त्यसै कारणले शरीरलाई जतन गरेर राखेर पुण्य गर्नु, सँगै सधैँ सिँगारी सिँगारी गर्ने भने चाहिँ होइन, फेरि जतिखेर पनि ऐना लियो, लिपस्टिक लियो, हिँड्यो, जहाँनिर गयो फेरि ती धल्यो, ऐना हेऱ्यो, हिजोआजका त्यस्तै त गर्छन् नि धेरै जस्तो, बाटा पनि गएर फोकाएर हेर्न थाल्ने, त्यस्ता सूर्य भएपछि के लाग्छ। त्यसैले यो नियम, त्यसदेखि पछाडिबाट आखिरीमा आफ्नो नियम नछोड्ने, भाव भक्ति र श्रद्धा र प्रेम प्रेम ईश्वरमाथि राखेपछि पुग्छ यो व्रत गृहस्थीले गर्ने हो। चारवटा जयन्ती, महाशिवरात्रि, कृष्ण अष्टमी, राम नवमी, अक्षय तृतीया, यस्ता पवित्र दिनहरूलाई चाहिँ जयन्तीको रूपमा लिनु, एकादशी पूर्ण व्रत लिनु, अरू समय भने कुरा सम्भव छैन। भगवानलाई सम्झन कहिल्यै नछोड्नु, यसै छ नि व्रत, आइतबार सूर्यनारायणको व्रत, आइतबार सूर्यनारायणलाई प्रेम गर्नु, इष्ट देवता मान्नु, सोमबार शिवजीलाई मान्नु, इष्ट देवता मान्नु, मंगलबार गणेशलाई इष्ट देवता मान्नु, बुधबार घरका जब कुल देवतालाई जब विशेष रूपमा मान्नु, बिहिबार जब गुरुचरणको सेवा गर्नु, शुक्रबार भगवतीको प्रार्थना गर्नु, शनिबार विष्णुको प्रार्थना गर्नु, बस सखी गोली, यिनै हुन् दिनदिनैका बारका जब देवताहरू छँदै छन्, यिनै देवताहरूको प्रार्थना गर्यो भने सम्भव पूर्ण रूपमा प्राप्त भइहाल्छ। राजा परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि, अब नारी व्रत धर्मको वर्णन विस्तार सुन्न पाऊँ, छोरी मान्छेको व्रत भनेर राजा परीक्षितलाई नारीहरूले गर्नुपर्ने धर्म सम्बन्धी उपाख्यान बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। अब त्रिजातिले गर्नुपर्ने धर्म सम्बन्धी वर्णन, स्त्री भन्ना साथ तीन भन्ने शब्द हुन्छ, त्रि भनेको नारी भन्न साथ नरको नारी पनि हुन्छ, नारी भन्नाले अरि शत्रुलै नभएको जात भन्ने कुराको बोधन पनि हुन्छ। छोरी मान्छेको शत्रु हुँदैनन् रे, उयो कहिले कहिले जल्टा जल्टी गर्ने मात्रै हो, मतल्ला भोतली गर्ने मात्रै हो। आखिरीमा अब नारीहरू व्रतमा त्रिनारी, त्रिजाति धेरै जात, बाबाको घरमा एक जात, बिहा गरेपछि अर्को जात, अर्को थर, त्यसलाई छोडेर अन्तै जान पर्यो परिवेश त्यस्तो भयो भनेदेखि अर्कै ठाउँमा जात्रा थर जहाँ गयो त्यहीँ जात्रा थर आउने छोरी मान्छेको। यता बाउकी छोरी एक जेठी माइलालाई दिएपछि माइली हुन्छ, त्यस्तो हुन्छ। उहाँ गएपछि माइली माइली भन्छन् बोल्न परेको। अब त्यो माइलासँग त्यस्तै कागताले बिग्रिएर साइलासँग गए साइली नि त हुन्छ नि के। जहाँ गयो ती जहाँ गयो ती जात जहाँ गयो ती थर गोत्रनी सँगसँगै जानी त्यस्तो बन्दोबस्त छ नि। अब नारीहरू संयमी सरल दया क्षमा शान्ति सहिष्णुता छ लक्षणले नारी बताएको छ। शान्ति हुनु, दया गर्नु, क्षमा गर्नु, सहिष्णुतामा रहनु नारीको लक्षण हो। नारीहरू रिसहारा देवसी र रागी नहुनु, शान्ति हुनु भनेको छ। छिटो नहिँड्नु पनि भन्छ। सरल हुनु, दया हुनु, क्षमा राख्नु, शान्त हुनु, मान्ने गण्य जनावरलाई मान्नु, सासु ससुराको जेठाजीहरूको मर्यादा, गुरुकुलको मर्यादा, मान्ने गण्य जनहरूको मर्यादा, यो नारीको काम। घर सफाई, पतिको सेवा, शुश्रूषण, सद्भाव नारीको काम। नारी जातिलाई यस किसिमबाट ठूलो हैरान पनि छ बाहुर। सधैँ कुट्नु छ, सधैँ पिट्नु छ। त्यो जब पिसेर खाने चलन थियो नि त, कुटेर खाने चलन थियो नि त, यी धान जब यस किसिमबाट त्यो पिस्नु र कुट्नु कति थियो, त्यो त अहिले पो हरायो। नारीलाई कत्रो आपत्ति र विपत्ति, सबभन्दा जब पछि सुत्ने उनीहरू नै हुन्, सबभन्दा पहिला उठ्ने उनीहरू नै हुन्, मन पर्यो उनलाई चुट्ने ल हो भयो। र नारीहरूमाथि ठूलो प्रकारले घाटा थियो, ठूलो बाधा थियो, अहिले सुधार भएको छ, हुँदै जाओस्, यो राम्रै कुरा हो। अब नारीहरूका उपमा भगवानले बनाएको हात हेर्नुहोस् कति नरम छ। ती हात सधैँ घाँस काट्ने र दाउरा खोज्ने र भात पकाउने र भाँडा मान्ने हात हेर्नुहोस् कति नरम छ। ती हातले भगवानले खटाइदिनु भएको छ, तिमी नरम काम गर, कति राम्रा हात छन् ती। छोरा मान्छेको उफ्सेर नगरेको तास फिटिए होला, अरू केही गरे छैनन्। ती हात गङ्ग्रङ्ग परेका छन् बर्ग जरा जस्ता।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: लगाएका थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा त्रेडस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेला में प्रसारण भइरहेको यो अध्यात्म जागरण कार्यक्रमलाई कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 1 सूक्त 67 को मन्त्र 4 लिएर उपस्थित भएको छु र यो मन्त्रमा विशेष गरेर परमात्माले यो उपदेश गर्नुभएको छ, अर्थात ईश्वरले यो संसारमा चाहे त्यो जस्तो प्रकारको धन होस् त्यो केवल त्यागीलाई नै दिनुहुन्छ भन्ने चाहिँ यसको संकेत हो। र त्यागीको तात्पर्य के हो? जसमा आसक्ति छैन, जो आसक्तिबाट रहित छ, जो आसक्तिबाट अलग छ र संसारमा हरेक कुराहरूको आवश्यकता छ, जीवन जिउनका लागि, शरीरलाई बचाउनका लागि अनेक प्रक्रियाहरू जो छन्, शरीरको निमित्त गरिने ती सबै कुराहरू आवश्यकता छन्। तर ती आवश्यकता हुँदा हुँदै पनि यदि त्यसमा आसक्ति सहितको आवश्यकता भयो भने त्यसले ती कुराहरूलाई चाहिँ नै प्राप्त गर्न सक्दैन जुन कुरा चाहिँ उसलाई आवश्यक छ। र जब त्यसबाट आसक्ति त्यागेर जब त्यसको उपभोग गर्छ मानिस अनि उसलाई चाहिँ परमपिता परमात्माले त्यो निष्काम भावले कर्म गर्ने व्यक्तिलाई त्यो धन चाहिँ प्रदान गर्नुहुन्छ। त त्यसैले यो उपदेश, धनको उपदेश जो दिइएको छ र यो मन्त्रले मानिसलाई आफूले कमसीकम त्यागपूर्वक धर्मपूर्वक कमाएको धनलाई त्यागपूर्वक उपभोग गर्नुपर्छ भन्ने उपदेश दिएको छ। कमाउने पनि धर्मपूर्वक, किनकि धर्मपूर्वक कमाइएन भने त्यो पापको धन हुन्छ, पापको कमाई हुन्छ। त धर्मपूर्वकको अर्थ के हो? त धर्मपूर्वकको तात्पर्य हो कि मनुष्यले आफ्नो पुरूषार्थबाट अथवा पुरूषार्थ गरेर जे जति नियुक्त गरेको छ, जे जति उसले कमाउनु पर्ने हो, कसैलाई पनि नठगिकन त्यो धर्मपूर्वक कमाइएको धन हो। यदि कसैलाई ठगेर चाहिँ कमाइन्छ भने त्यो धर्मको धन भएन, त्यो अधर्मको धन भयो, पापको धन भयो। र पापको धनले कहिल्यै पनि सुख दिँदैन, अर्थात हामी भौतिक रूपमा केही समयका लागि विलासिताका साधनहरू प्राप्त गर्न सक्दछौ र ती विलासिताका साधनहरूबाट सुखको अनुभव पनि गर्न सक्दछौ। तर यति हुँदा हुँदै पनि जब वास्तविक सुखको समय आउँछ, वास्तविक सुख प्राप्त गर्नुपर्ने क्षण आउँछ, त्यो क्षणमा चाहिँ पापको धनले चाहिँ त्यो सुख दिन सक्दैन। त्यसैले भनेको धर्मपूर्वक धन कमाउनु र त्यागपूर्वक त्यसको उपभोग गर्नु, उपयोग गर्नु, यी दुईटा कुरालाई यदि मानिसले आत्मसात गर्ने हो भने ऊ आसक्तिबाट रहित हुन्छ। र जो त्यस्तो प्रकारले आसक्तिबाट रहित छ त्यही व्यक्तिलाई परमपिता परमात्माले चाहे त्यो भौतिक धन होस्, चाहे त्यो आध्यात्मिक धन होस् दिनुहुन्छ। र अर्को कुरा, जब धेरै कुराहरूमा चाहिँ नि जो भौतिक धनको कुरा छ त्यो सबैमा यो लागू हुँदैन, किनकि भौतिक धन आजको अवस्थामा कतिपयले अधर्मपूर्वक कार्य गरेर पनि कमाइएको हुन्छ। तर जो आध्यात्मिक धन हो, जो विद्यारूपी धन हो, त्यसमा कुनै प्रकारको पनि अनैतिकता भन्ने हुँदैन। ऊ विद्या कमाउँछ, विद्यारूपी धन कमाउँछ, त आफ्नो पुरूषार्थले कमाउँछ। ऊ अनेक विद्वानहरूका नजिक जान्छ, अनेक विद्वानहरूसँग आफ्नो जिज्ञासा राख्दछ र त्यो विद्यालाई उसले प्राप्त गर्दछ। जब उसले विद्यालाई प्राप्त गर्दछ त त्यो विद्याको आँखाले उसले आफ्नो भित्र रहेका जो अदृश्य शक्तिहरू छन् ती अदृश्य शक्तिहरूलाई उसले पहिचान गर्दछ, चिन्दछ। र जब उसले अदृश्य शक्तिहरूलाई चिन्दछ त अदृश्य शक्तिहरूलाई चिनिसकेपछि उसमा कुनै प्रकारको पनि आसक्ति रहँदैन,
ऊ ती सबै प्रकारका आसक्तिबाट अलग भइहाल्छ। ऊ संसारमा केवल बाँच्न चाहन्छ। ऊ बाँच्नका लागि खान चाहन्छ, ऊ खानका लागि बाँच्दैन। यही फरक हुन्छ त्यागपूर्वक र त्याग सहितको भोगमा। जब व्यक्ति त्याग नगरिकन भोग गर्न चाहन्छ, ऊ यी कर्महरू गर्न सक्दैन, यसबाट अलग हुन सक्दैन। जो व्यक्ति त्यागपूर्वक कर्म गर्छ, त्यागपूर्वक त्यसको उपभोग गर्छ, त्यसैले त्यो आनन्दलाई प्राप्त गर्दछ, ऊ त्यसैबाट अलग हुन सक्दछ। त्यसैले ऊ संसारमा रहेर पनि, परिवारको नजिक बसेर पनि, सम्पूर्ण परिवारहरूले घेरिए तापनि, जब ऊ त्यागपूर्वक ती सबैसँग सम्बन्ध स्थापित गर्दछ अथवा सम्बन्ध राख्छ, जोसँग जस्तो प्रकारको सम्बन्ध राख्न पर्ने त्यो सम्बन्ध जब राख्दछ, ऊ आसक्तिबाट अलग भइहाल्छ। उसलाई शोक हुँदैन, तत्रको मोह शोक एकत्व मन उपश्यत, त्यहाँ कुनै प्रकारको शोक हुँदैन। मानिस त्यति बेला रुने हो कसैको वियोगमा जब उसले मृत्युलाई चिनेको छैन, मृत्युलाई जानेको छैन, त्यति बेला ऊ रुने हो। जब व्यक्तिले मृत्युलाई चिनेको हुन्छ, मृत्युलाई पढिसकेको हुन्छ, अनि ऊ रुँदैन, किनकि उसलाई थाहा छ मृत्यु स्वाभाविक प्रक्रिया हो, यो स्थायी होइन अस्थायी हो। जो शरीर हामीले प्राप्त गरेका छौं यो स्थायी होइन, यो सदैव रहिरहँदैन, यो नष्ट हुन्छ, सकिन्छ। त्यसैले त यो शरीर सधैँ एकनाशको रहँदैन, कहिले यो शिशुको हुन्छ, कहिले यो बालकको हुन्छ, कहिले कुमारको हुन्छ, कहिले युवाको हुन्छ, कहिले वृद्धको हुन्छ, र यसरी शरीर परिवर्तन हुँदै हुँदै शरीर नष्ट हुन्छ। वाषांश जीर्णानि यथा विहाय नवानि गृह्णाति नरो पराणि तथा शरीराणि विहाय जीर्णा निन्यानि संयाति नवानि देही। तो योगिराज श्री कृष्ण को उपदेश जो युद्ध को मैदान में दिएको थियो अर्जुनलाई, त्यसलाई गीता को रूप में जब महर्षि वेदव्यासले लेख्नुभयो, त्यहाँ दिएको उपदेश को कुरालाई यो श्लोक में आबद्ध गरेर माशाम से जीर्णा नियथा विहाय, जसरी हामी आफूले लगाएको जीर्ण भएको पुरानो भएको च्यातिएको लुगाको परित्याग गर्दछौ, लुगालाई त्याग्दछौ र फेरि त्यो शरीरका लागि अरू नयाँ लुगाको व्यवस्था गर्दछौ र नयाँ लुगा लगाउँदछौ, त्यसै गरी यो शरीरको अवस्था पनि हो। त शरीरको अवस्थालाई मध्यनजर गर्ने हो भने जब यो जीर्ण हुन्छ, पुरानो लुगा जस्तै जब यो शरीर बन्दछ, अनि हामी त्यो शरीरलाई त्याग्छौ र अर्को शरीरमा यो आत्मा प्रवेश गर्दछ। यही गीताको आशय हो। र यहाँ अर्को पनि सन्देश हो, अर्को सन्देश के हो कि हामी त्यो लुगालाई त्यति बेलासम्म परिवर्तन गर्दैनौ जबसम्म हामीसँग अर्को लुगा प्राप्त हुँदैन। त्यसलाई सयौं ठाउँमा च्यातिएको भए पनि त्यसलाई सिलाएर त्यसलाई तालो हालेर पनि हामी त्यो लगाउँछौ, किनकि अवस्था हेरेर सबै सबै सम्पन्न छन्, सबैसँग सबै कुराहरू छ भन्ने होइन, कसैसँग छ कसैसँग छैन, कसैलाई आफ्नो लाज छोप्न पनि गाह्रो भइरहेको अवस्था हुन्छ। त त्यस्तो अवस्थामा त्यो त्यति बेलासम्म हामी त्याग्दैनौ जबसम्म हामीलाई नयाँ लुगा प्राप्त हुँदैन। ठिक शरीरको अवस्था पनि त्यही हो, हामी यो शरीरलाई त्यति बेलासम्म त्याग्दैनौ जबसम्म अर्को शरीर तयार हुँदैन अथवा कुन शरीरमा जाने भन्ने निश्चय हुँदैन। यो गीताको सन्देश हो, गीताको उपदेश हो। त यो मन्त्रमा भनिएको छ, य इम चिकेत गुहा भवन्तमाय ससाद धारामृतस्य विये चित्रितन्त्रिता सपन्त आदिद वसूनि प्रववाचास्मै। त यहाँ यह जुन इम यस भगवानलाई गुहा हृदय रूपी गुफामा आभवन्तम सर्वथा रहँदै चिकित्स जान्दछ, र यह जुन ऋतस्य ऋतको सृष्टि नियमको धाराम धारालाई ससाद प्राप्त गर्दछ, त्यसका अनुकूल हिँड्दछ, र ए जुन ऋता सृष्टि नियमहरूको सपन्त पालन गर्दै विचरितन्ती बन्धनलाई तोडिदिन्छन्। आत इत तत्कालै त्यो प्रभु अस्मै यस्ता मनुष्यलाई वसुनी वास्तविक धनहरूको प्रववाच उत्तम तरिकाले उपदेश गर्दछ। त त्यसैले भगवानलाई वाचिकतया अर्थात

यो ईश्वरलाई मान्ने कडी होइन। ईश्वरलाई मान्नका लागि त उसले हृदयबाट नै जो ईश्वरको वास्तविक स्वरूप छ त्यसलाई मान्न आवश्यक छ, त्यसलाई जान्न आवश्यक छ। अन्यथा हामी भट्किरहन्छौ। कैयौं व्यक्तिहरू छन् जो आज यहाँ छन् भोलि अर्को ठाउँ छन्, किनकि उनीहरूको विवेकले त्यसलाई छुट्याउन सक्दैन। छुट्याउन नसकेका कारणले मानिस अनेक प्रकारका पन्थहरूमा जान्छ, अनेक विचारलाई ग्रहण गर्दछ। फेरि पनि उसले सोचिएको चाहिँ त्यही हो कि मैले भगवानलाई मानेको छु, फेरि पनि ऊ हृदयबाट धेरै टाढा छ। हृदय रूपी गुफामा जुन परमपिता परमात्मा लुकेर बसेको छ अथवा रहेको छ, लुक्नुको अर्थ यहाँ जो किनकि हामी देख्दैनौ त्यसैले लुकेको छ, त्यसलाई देख्नका लागि विद्यारूपी नेत्र चाहिन्छ। विद्यारूपी नेत्रले नै हामी उसलाई देख्न सक्दछौ। यदि विद्यारूपी नेत्र हामीलाई प्राप्त भएको छैन र आत्मा परमात्मा र प्रकृतिको स्वरूपलाई हामीले बुझ्ने प्रयास गरेका छैनौं, त्यो सामर्थ्य जबसम्म हामी राख्दैनौ तबसम्म कहीँ न कहीँ हामी भट्किरहन्छौ। अध्यात्म ज्ञानबाट धेरै टाढा हुन्छौं, धार्मिक ज्ञानबाट धेरै टाढा हुन्छौं, विद्याबाट धेरै टाढा हुन्छौं र ईश्वरको जो स्वरूप छ त्यसलाई जान्नबाट पनि हामी धेरै टाढा हुन्छौं। जबसम्म हामी जान्दैनौ तबसम्म मान्छौं कसरी? त्यसैले वाणीले मान्छु भन्नु र हृदयबाट मान्छु भन्नुमा धेरै अन्तर छ। यसर्थ हृदयबाट नै परमपिता परमात्मालाई स्वीकार गर्नेहरूको संख्या संसारमा धेरै कम हुन्छ, किनकि उनीहरूमा त्यो समय नै हुँदैन जो ईश्वरलाई मानुन्, जो भगवानलाई मानुन्। किनकि भगवानलाई मान्नुको साटो उसले त एउटा व्यक्तिले परमात्मा मानिरहेको हुन्छ। भगवानलाई मान्नुभन्दा बढी उसले आफैले बनाएका अनेक प्रकारका आकार प्रकारका जो वस्तुहरू छन्, जो मूर्तिहरू छन्, तिनलाई भगवान मान्दैमा ठिक्कै भएको छ त ऊ परमात्मालाई कति बेला मान्छ? किनकि ऊ त त्यसबाट सदैव टाढा गइरहेको छ। त त्यसैले धेरै कम व्यक्ति हुन्छन् जसले ईश्वरलाई मान्दछन्। र वेद एकमात्र यस्तो प्रामाणिक ग्रन्थ हो, यस्तो प्रामाणिक तराजु हो कि जसबाट ईश्वरलाई मान्ने तथा नमान्नेहरूको विचारमा भिन्नता तथा परीक्षा गराइहाल्दछ, लिइहाल्दछ, उसको परीक्षा भइहाल्दछ। त्यो परीक्षा यो हो, य इम चिकेत गुहा भवन्तमा यह ससाद धारा अमृतस्य। जसले उसलाई हृदय रूपी गुफामा रहन्छ भनेर जान्दछ र जो ऋतको धारालाई, सत्यको धारालाई प्राप्त गर्दछ। त ऋत यानि सत्य, सत्यको तात्पर्य के हो? सत्यको तात्पर्य जे हामीले मानिरहेका छौ त्यही मात्रै सत्य होइन, सत्य आँखाले देखेको नहुन पनि सक्छ। त सत्य त त्यो यथार्थ हो जसमा कुनै प्रकारको परिवर्तन हुँदैन, त्यो सत्य हो। यदि परिवर्तन हुन्छ त्यो नाश भइहाल्छ, किनकि त्यो परिवर्तित रूप धेरै बेर टिक्दैन, जो धेरै बेर टिक्दैन त्यो चाहिँ असत्य नै हुन्छ। त्यसैले सत्यको तात्पर्य हो कि जे जस्तो छ त्यसलाई त्यही रूपमा स्वीकार गर्नु सत्य हो। यदि वस्तु एक छ त्यसलाई अर्कै बनाइदियौं भने त्यो असत्य भइहाल्छ। चाहे संसारमा जति पनि मत मतान्तरहरूको कारणले जति हामी कुराहरू मानिरहेका छौं त्यसमा यदि कहीँ प्रत्यक्ष प्रमाणलाई समेत त्यागेर उसको यथार्थ स्वरूपका विपरीत हामी त्यसलाई सम्बोधन गर्ने र त्यसलाई मान्ने गर्दछौं भने हामी सदैव परमात्माबाट टाढा छौं, हामी सृष्टि विद्याबाट टाढा छौं, हामी जीव विद्याबाट पनि टाढा छौं, त्यसलाई पनि जान्न सकिरहेका हुँदैनौं। त्यसैले विद्या प्राप्त गर्नुको अर्थ हो बुद्धिको विकास गर्नु, बुद्धिले सोच्नु, बुद्धिले निश्चय गर्न सक्नु सत्य र असत्य के हो, यथार्थ के हो भनेर जान्न सक्नु, यो विद्याको काम हो। यदि यो हामी जान्न सकिरहेका छैनौं भने हामीले पढ्नुको बेरकार छ, पढ्नुको कुनै अर्थ छैन। त्यसैले यदि हामीले पढेका छौं भने केवल भौतिक सुख सुविधाका लागि मात्रै पढ्ने होइन, त्यो केवल माध्यम हो। त्यो माध्यमलाई अंगालेर हामी यो शरीरमा रहन्जेलसम्म जिउन सक्छौं अथवा यो शरीरलाई बचाउन सक्छौं। तर यदि हामीले शरीरभित्र के छ भन्ने कुराहरूको जानकारी नै प्राप्त गर्न सकेनौं भने हामी भट्किनु स्वाभाविक छ, किनकि हामी कहीँ न कहीँ कसै न कसैको चंगुलमा फस्छौं। त्यसैले त हरेक व्यक्ति के गर्छ कि मनै भगवान् भन्दै हिँडेको छ अथवा यो नै भगवान् भन्दै हिँडेको हुन्छ र उसले एउटा व्यक्तिलाई एउटा वस्तुलाई भगवानको स्वरूप दिएको हुन्छ, त्यसैका पछाडि लागेको हुन्छ, जो चाहिँ त्यो बिल्कुल विपरीत हो। ईश्वरको कुनै प्रकारको त्योसँग जस्तो मनुष्यले सोच्छ त्यो सम्बन्ध हुँदैन। ईश्वर सर्वव्यापक छ, सपरियका शुक्रम कायम वर्णवस्ना विरम शुद्धम पाप विद्धम